0: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
4: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
6: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
7: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
8: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: साथै इसिजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस् सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ फोन नम्बर 082560734 र 082560138
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल अब दिव्य फार्मेसी घोराइदाङमा
10: प्रत्येक दिन डाक्टरद्वारा दिइने सेवाहरू
9: प्रसूति जाँच तथा परामर्श
10: महिनावारी सम्बन्धी समस्या
9: सेतो पानी बग्ने समस्या
10: पाठेघर डिम्बाशय तथा स्त्री रोग जाँच
9: बाँझोपन सम्बन्धी परामर्श
10: परिवार नियोजन सम्बन्धी सेवा
9: गर्भावस्थामा हुने जटिलता व्यवस्थापन
10: महिलामा पिसाब चुहिने समस्या
9: प्रसव पूर्व प्रसव पश्चात परामर्श
10: रजोनी वृत्ति सम्बन्धी परामर्श
9: एचपीभी संक्रमण तथा पाठेघरको मुखको क्यान्सर
10: स्तन सम्बन्धी समस्या परामर्श
9: नोट दिनको समयमा व्यस्त महिला महानुभावलाई ध्यानमा राख्दै सन्ध्याकालीन तथा प्रभातकालीन सेवा उपलब्ध छ
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क फोन नम्बर 082590410 98478913 98478826163
11: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
12: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
11: अन्य सेवाहरू
13: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
14: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
16: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082561694 सम्पर्क मोबाइल नम्बरहरू 98578330145 98438330153 र 98649144
17: होइन माइला लखर लखर कहाँ हिँडिस
18: कहाँ हुनु हो काका यसो चौतारोतिर
17: घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
17: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
21: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
22: उपचार हुने रोगहरू
21: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
22: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
21: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
22: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
21: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
22: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
21: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
23: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चौक दाङ, सम्पर्क फोन नम्बर 9866 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
25: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 0825908029, सम्पर्क मोबाइल नम्बर 97492464043 र 9858753825।
26: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
27: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू,
28: विस्तृत आँखा परीक्षण उपचार,
29: बाल दृष्टि रोग निदान उपचार,
30: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
31: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
32: कन्ट्याक्ट लेन्स सेवा,
33: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
34: कृत्रिम आँखा फिटिङ गरिन्छ,
35: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
36: दाङ जिल्लाकै पहिलो र एकमात्र
37: भिजन थेरापी सेवाहरू,
38: अल्छी आँखा उपचार,
39: डेढो आँखा उपचार,
40: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
41: डबल भिजन उपचार,
42: लेख्दा, पढ्दा, फोन हेर्दा अक्षर धमिलो, डबल देखिने,
40: आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
35: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
40: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
35: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
23: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
33: फोन नम्बर 9899-84602 र 9864-84873।
0: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
0: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
0: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
1: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर, बिपिचोक घोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 9847-23-572।
23: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
35: हाम्रा सेवाहरू:
2: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
35: सामान्य किराले खाएको दाँत भर्ने,
23: मेसिनद्वारा आरसीटी गर्ने,
35: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
23: खोल लगाउने,
35: बाङ्गो टिङ्गो दाँत मिलाउने,
23: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
35: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
23: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
2: सम्पर्क मोबाइल नम्बर 9828-77-794, 9828-77-794।
33: हार्दिक निमन्त्रणा।
35: यस हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराही 15-17 वार्षिक साधारण सभा तथा 6 अधिवेशनको सूचना प्रकाशित भइसकेको र उक्त सूचना थाहा नपाउनु भएका शेयर सदस्य ज्यूहरू यसैलाई आधिकारिक मानी निम्न मिति समय र स्थानमा आई कार्यक्रममा सक्रिय सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। मिति 2083 असोज 4 गते, समय बिहानको ठिक 11 बजे, स्थान होटल पवा भरतपुर दाङ।
33: अध्यक्ष भगवती शर्मा, हातेमालो बचत तथा ऋण सहकारी संस्था लिदाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल असोज 1 गते बिहिबार, सन् 2026 सेप्टेम्बर 17 तारीख भदौ शुक्ल पक्षको षष्ठी तिथि।
5: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
3: आज वार्षिक उत्सव मनाउँदै गरेका पाल्पाको रेडियो मुक्तिनाथ 90.8, उदयपुरको समावेशी एफएम 92.3, सरलाईको रेडियो तुफान 102.4 र परथवा एफएम 101.1, शंखुवासभाको रेडियो सांगिला 92 र रोल्पाको रेडियो होलेरी 102.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट।
4: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक। प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने।
3: खुला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी। बेपत्तालाई मृतक सरह मानेर परिवारलाई राहत दिइने।
4: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा दुईतर्फी सड़क गाड़ी सञ्चालन, विकल्पमा पानी काम र अध्ययन हुँदै।
3: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि, मुद्रास्फीति नियन्त्रणमा प्राथमिकता दिने उद्देश्य।
4: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला हुने।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रंगिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र हैन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: काया कैरनमा अब खबरको सिलसिला प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुई तिहाई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनवाई गर्दै प्रधान न्यायाधीश मनोज शर्मा सहितको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली 2083 विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको हो नियमावलीमा रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू भन्ने नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काल रोक लगाएको छ यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ यसअघि संविधानमा भएको व्यवस्थासँग बाजिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली जारी गरेको थियो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले दुई सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मानमर्दन भएको दावीसहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता भएको थियो
5: सरकारले संकटग्रस्त घोषणा गरेका ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडै बनाउन मिल्ने गरी कानून संशोधनको तयारी थालेको छ मुलुकी देवानी संहिता 2074 राष्ट्रिय परिचय पत्र तथा पंजीकरण ऐन 2076 संशोधनको प्रक्रिया अगाडि बढ़ाइएको हो राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागका महानिर्देशक कृष्ण पौडेलका अनुसार विभागले मस्यौदा बनाएर गृह मन्त्रालयमा पेश गरेपछि प्रस्ताव मन्त्री परिषदमा जानेछ मन्त्री परिषदले संशोधन विधेयकको प्रस्ताव संसदमा लैजानुपर्छ वा संसद अधिवेशन नचलेको अवस्थामा अध्यादेश जारी गर्न मिल्छ मृत्यु दर्तामा सहजीकरण गर्ने गरी दुईवटा कानून संशोधन गर्ने गरी छलफल भइरहेको छ महानिर्देशक पौडेलले भन्नुभयो यस्ता विपदका ठूला घटनामा 3 वर्ष पर्खन नपर्ने गरी खोज तथा उद्धार समाप्त हुनासाथ मृत्यु दर्ता बनाउन सकिने हाम्रो प्रस्ताव छ यो संकटग्रस्त घोषणा गरेको अवस्थाका हकमा हो सबै विपदमा भने लागू हुँदैन यस्तै प्राकृतिक विपत्तिमा बेपत्ताहरूलाई मृतक सरह मानेर परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने गरिएको छ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद पीड़ित उद्धार तथा राहत मापदण्डमा विपदमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने व्यवस्था छ तर बेपत्ता भएकाको हकमा भने मन्त्री परिषदबाट निर्णय गर्ने गरिएको छ यसैकि 10 दिनसम्म पनि सब फेला नपरेमा मृतक सरह मानेर 2,00,000 राहत उपलब्ध गराइन्थ्यो यसपटक भने सरकारले निर्णय गरिसकेको छैन आजको नयाँ पत्रिकामा खबर छ यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता विदेशी मध्ये धेरै जसोका आफन्त नेपाल सरकारसँग खोजी मात्र नभई उनीहरूको अवस्थाको आधिकारिक प्रमाण समेत माग्न थालेका छन् सम्पर्क विहीन भएकै आधारमा मृत्यु प्रमाणपत्र जारी गर्न नसकिने उत्तर दिएर सरकारले थुमथुमाइरहेको छ आजको कान्तिपुर दैनिकमा खबर छ
4: पृथ्वी राजमार्ग अन्तर्गत दादिङको कृष्णधीरमा दुईतर्फी गाडी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय दादिङका अनुसार भदौ 10 र 14 भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँचिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा गएरातीदेखि नै गाड़ी आवत जावत भएको र अहिले बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको दादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णवीर नजिकै अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँचिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा सड़कमा पहिरो, ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले भनेको छ। कृष्णवीरको सड़क सञ्चालनसँगै नारायणगढ़ मुगलिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाड़ीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरू भएको प्रहरीले जनाएको छ। बेनीघाटबाट त्रिशुली पारी गोर्खातर्फबाट फिस्लिङ जोड्ने वैकल्पिक सड़कको स्तर वृद्धि पनि भइरहेको छ। दीर्घकालीन समाधानका लागि कृष्णवीरमै सुरुङ वा बाइपास पुल निर्माणको सम्भावना बारे पनि अध्ययन भइरहेको छ।
5: कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबाका विश्वास पात्रले नै धमाधम उहाँको साथ छाड्दै गएका छन्। 14 महाधिवेशनमा देउबाको प्यानलबाट उपसभापति जितेका, गएको नवयुवा आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्कादेखि प्रचार विभाग प्रमुख बनाएका मीन विश्वकर्मा समेतले उहाँको साथ छाडेका छन्। 168 सदस्यीय निवर्तमान केन्द्रीय कार्य समितिमा देउबा पक्षका 83% थिए। विशेष महाधिवेशनपछि केन्द्रीय कमिटिका 111 जना आफूहरूसँग रहेको दावी देउबा पक्षको थियो, तर देउबा पक्षका नेताहरू धमाधम संस्थापन पक्षतिर खुल्दै गएका छन्। 14 महाधिवेशनबाट निर्वाचित देउबा पक्षका धेरै पदाधिकारी संस्थापनतिर लागेका छन्। कांग्रेसले असोज 16 19 15 महाधिवेशन गर्दैछ। देउबा पक्षले 21-23 मंगिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ, तर देउबा पक्षका नेताहरू भने धमाधम संस्थापनतिर खुल्दैछन्। आजको नयाँ पत्रिकामा खबर छ।
4: काया कैरनमा भोटेकोशी बाढ़ीले पर्यटन क्षेत्रमा पारेको असर बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
3: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने, ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृतक सर मानेर परिवारलाई राहत दिइने, दादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। सरकारले भोटेको सी हिमबाड़ी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पुनः छात्रवृत्ति सहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढ़ीको विपदबाट प्रभावित भए दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागि जानकारी दिनुभयो। हिजो बसेको मन्त्री परिषद बैठक लेको निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन पालिका तथा शिक्षा इकाईलाई आग्रह गरिएको बताउनु भएको छ। उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले लिने र विद्यालय गुमाएका विद्यार्थीलाई अस्थायी सिकाई केन्द्र बनाएर अध्यापन कार्य शुरू गरिएको पनि उहाँले जानकारी दिनुभयो।
4: भोटेकोशी नदीमा आएको बाढ़ीले जनधनसँगै पर्यटन क्षेत्रमा पनि ठूलो असर पारेको छ। विशेष गरी भोटेकोशी करिडोरका सड़क, पुल, होटल तथा अरू पर्यटकीय पूर्वाधारमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्यटन गतिविधिमा परेको छ। तर भोटेकोशी क्षेत्रमा भएको विपदका कारण सिंगो नेपाल नै पर्यटकका लागि असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत फैलिन थालेपछि नेपालको पर्यटन क्षेत्रले अर्को चुनौती समेत सामना गर्नु परेको छ। थप जानकारी अबको पालोमा।
5: भोटेकोशी बाढ़ी एउटा निश्चित भौगोलिक क्षेत्रमा आएको प्राकृतिक विपद हो। यसको प्रत्यक्ष असर भोटेकोशी करिडोर र आसपासका क्षेत्रमा परेको छ। तर अन्तर्राष्ट्रिय संचार माध्यममा प्रकाशित भएका कतिपय समाचार तथा सामाजिक सञ्जालमा फैलिएका सामग्रीका कारण नेपालको सम्पूर्ण पर्यटकीय गन्तव्य नै जोखिममा रहेको जस्तो धारणा बन्न सक्ने अवस्था देखिएको छ। भौगोलिक रूपमा एउटा क्षेत्रमा आएको विपदलाई सिंगो देशको पर्यटन अवस्थासँग जोडेर हेर्दा त्यसले अन्तर्राष्ट्रिय पर्यटकको धारणा र यात्रा योजनामा असर पार्न सक्छ। त्यसैले अहिलेको प्रमुख आवश्यकता भनेको प्रभावित क्षेत्रको वास्तविक अवस्था र सुरक्षित रहेका अन्य पर्यटकीय गन्तव्यबारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट तथ्यमा आधारित र विश्वसनीय सूचना पुर्याउनु हो। यसका लागि नेपाल पर्यटन बोर्डले गरिरहेको प्रयास बारे पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
6: तीन चारवटा जिल्ला प्रभावित भयो, बाँकी नेपाल चाहिँ सुरक्षित छ भनेर हामीले एउटा जानकारीमूलक सन्देश दियौं। प्रभावित क्षेत्र बाहेक अन्य क्षेत्रमा चाहिँ अहिले झेकुलै छ, त्यहाँ हामीले नेपाल कलिङ भनेर लन्च गर्यौं, नेपाल आउनुहोस् भनेर हामीले एउटा क्याम्पेन नै लन्च गर्यौं।
5: भोटेकोशी बाढ़ीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणसँगै पर्यटन पूर्वाधारमा रहेका पुराना समस्या सुधार गर्ने अवसर पनि यही समय हुन सक्छ।
6: तपाईँले यातायातमा हेर्नुहुन्छ, सबभन्दा पहिला चाहिँ राष्ट्रिय ध्वजावाहक नै चाहिन्छ। सरकारले पनि पोलिसी निर्माणहरूमा के छ भन्दाखेरि द्रुत गतिमा चाहिँ पोलिसी निर्माण हुँदैछ, त्यो रिजल्ट दिने खालको पोलिसीहरू निर्माण हुँदैछ। हामीलाई चाहिँ लग्जरी टुरिज्म भनेर भन्छौँ, होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि $400-$600 खर्च गर्ने चाहिँ रातको चाहिँ हुनु पर्यो। इन्फ्रास्ट्रक्चरको प्रब्लम नै छ, नेपालको जस्तो भूगोलहरू भएको जहाँ चाहिँ टोपोग्राफी पहाड़ी बाटोहरू छ भन्दाखेरि अब त्यो इन्जिनियरिङको पनि चुनौती हुन्छ।
5: नेपालको पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने माध्यम मात्र होइन, ठूलो संख्यामा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सृजना गर्ने क्षेत्र पनि हो। होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवसायदेखि कृषि, हस्तकला, स्थानीय उत्पादन र सांस्कृतिक गतिविधिसम्म पर्यटन क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोड़िएका छन्। नेपालको मौलिक संस्कृति, स्थानीय खाना, परम्परा, हस्तकला, प्रकृति र समुदायमा आधारित आतिथ्यतालाई पर्यटन सेवासँग जोड्न सकियो भने पर्यटकलाई फरक र मौलिक अनुभव दिन सकिन्छ। फेरि एकपटक नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
6: मौलिकतालाई ध्यान दिनुहोस्, त्यो ठाउँमा जाँदाखेरि मैले के देखाउने त? तपाईँले अमेरिकाबाट यहाँ आएर म ब्रेड र स्यान्डविच त खान आइन, खान पान, विशेष घरको बनोट, डिजाइन सबै बुझ्न आउँछ मलाई। प्रचार प्रसार तपाईँले गर्दाखेरि इट इज स्टोरी टेलिङ।
4: नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलियुद्ध नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, काठमाडौँ उपत्यका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्य 2060 रूपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना दिवसको अवसरमा हिजो काठमाडौँमा भएको छलफलमा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले अब पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिनुभयो। भदौ 14 कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि ग्यासका बुलेट आउन नसक्दा तराईका प्लान्टमा ग्यास भरेर सिलिण्डर ल्याउनु पर्दा लागत बढ़ेकाले ग्यास उद्योगीले भाव बढ़ाएका थिए। यस्तै काठमाडौँ उपत्यकाका 1000 भन्दा धेरै खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रति किलो 110 रूपियाँमा चिनी बेचिने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकामा चिनीको अभाव नरहेको बताएको छ। विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहको अध्यक्षतामा सरकारवाला सहित बसेको बैठकले सहमति अनुसार काठमाडौँका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको खबर आजको गोर्खा पत्रले लेखेको छ।
5: यस्तै दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, अण्डा, ग्यास लगायतको बढ़दो मूल्य नियन्त्रण गर्न सांसदहरूले सरकारको आलोचना गरेका छन्। अस्ति र हिजोको संसद बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीपछिको विपत्तिको मौका छोपेर व्यवसायहरूले कृत्रिम अभाव सृजना गरी कालोबजारी गरेको बताएका छन्। सत्तारूढ राष्ट्रपतिका सांसदले महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्। यस्तै संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीच विपद व्यवस्थापनमा सरकारलाई सहयोग, समन्वय र अनुगमन गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र तथा सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सहमति बनेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा हिजो सिंहदरबारमा बसेको बैठकले उहाँकै प्रस्ताव अनुसार उच्चस्तरीय संयन्त्र र संसदीय समिति बनाउने निर्णय गरेको हो।
4: म्यानपावर कम्पनी छनौटका विषयमा मलेसियासँग देखिएको असमझदारीलाई कूटनीतिक तहबाट यथाशीघ्र समाधान गर्न सरकारले पहल थालेको छ। श्रम मामिलासँग सम्बन्धित दुई देशबीचको संयुक्त प्राविधिक समिति जेडब्ल्यूसीको बैठक राख्न पहल थालिएको, नेपाली अध्यक्ष श्रमिकको महत्वपूर्ण रोजगार गन्तव्य मलेसिया जाने श्रमिक भर्ना प्रक्रियालाई अवरूद्ध हुन नदिन जेडब्ल्यूसीको बैठकबाट समाधान निकाल्नुपर्ने पक्षमा नेपाल सरकार रहेको छ। रोजगारीका लागि मलेसिया महत्वपूर्ण छ। म्यानपावर कम्पनी छनौटका विषयमा नेपालको असहमति छ। यसलाई समाधान गर्न दुई देशबीचको औपचारिक संयन्त्र छ। यसको यथाशीघ्र बैठक राख्ने विषयमा पहल गरिरहेका छौं। युवा, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले भन्नुभयो। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
8: बस्तीभित्र निश्चित ठाउँ खोला र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
9: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
10: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
9: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
10: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
9: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
11: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
10: सम्पर्क मोबाइल नम्बर 9822964264।
12: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
15: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
16: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
15: उपलब्ध। शल्यक्रियाहरू,
16: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
15: बालबालिकाको न्युरो सर्जरी,
16: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
15: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
15: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9709065255।
17: स्पेस एन्ड साइबर कन्फरेन्समा बोल्दै ती हतियारले शत्रुहरूबाट हुने हमला विरूद्ध अमेरिकी संयुक्त सैन्य बलको रक्षा गर्ने बताउनु भएको छ। अन्तरिक्षमा हतियार होडबाजी, कान्तिपुरमा खबर छ।
4: अब विदेशको खबर। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले 3 वर्षभन्दा बढ़ी समयपछि पहिलो पटक ब्याज दर बढ़ाएको छ। फेडरल रिजर्भले ब्याज दर 0.25% बिन्दुले बढ़ाएर 3.75% देखि 4% पुर्याएको हो। बढ़दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याज दर बढ़ाउने निर्णय गरिएको फेडरल बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फेडरल रिजर्भका अध्यक्ष केविन वार्सले मुद्रास्फीति अझै उच्च रहेको र लामो समयदेखि लक्ष्यभन्दा माथि रहेको भन्दै ब्याजदर वृद्धि जिम्मेवार निर्णय भएको बताउनु भएको छ। अमेरिकामा मुद्रास्फीति 2% लक्ष्यभन्दा 5 वर्षभन्दा लामो समयदेखि माथि रहेको उहाँको भनाइ छ। ब्याजदर वृद्धिले घर, गाड़ी तथा अरू कर्जा लिन महँगो हुने तथा क्रेडिट कार्ड र व्यक्तिगत ऋणको ब्याज पनि बढ्न सक्ने अनुमान छ।
17: अब खेल खबर। नेपाल र बंगलादेश बीच यसै वर्षको चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संघ क्यान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा नेपालले बंगलादेशसँग 3 खेलको द्विपक्षीय T20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको हो। नेपाल क्रिकेट संघ क्यानका अनुसार 3 वटै खेल कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। पहिलो खेल मार्च 26 अर्थात चैत 12 गते, दोस्रो खेल चैत 14 गते र तेस्रो खेल चैत 16 गते हुनेछ। यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक मानिएको छ। नेपालमा हालै आएको विनाशकारी बाढ़ीका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा नेपाल बंगलादेश T20 श्रृंखला समर्पित गरिने भएको क्यानले जनाएको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का पानी परिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ खोटाङ लमजुङ र कैलालीका केही ठाउँमा हल्का पानी परिरहेको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा पानी पर्यो। पछिल्लो 12 घण्टामा लमजुङमा 79 मिलिमिटरसम्म पानी परेको छ। गण्डकी प्रदेशदेखि पूर्वका क्षेत्रमा तुलनात्मक रूपमा बढ़ी पानी परे पनि पश्चिम क्षेत्रमा कम पानी परेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै बागमती प्रदेशको तराई र गण्डकी प्रदेशका पहाड़का एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। वर्षाका कारण पहाड़ी क्षेत्रका सड़क तथा यातायात प्रभावित हुन सक्ने र नदी खोला नालामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
17: झण्डै 5 महिनादेखि 102 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो भन्ने टुङ्गो समेत नभएको खबर आजको नागरिक दैनिकमा छ।
4: मुस्ताङको गरबजोङ गाउँपालिकामा भएको 2 दिने राष्ट्रिय गरबजोङ जलवायु परिवर्तन सम्मेलन हिजो 49 बुँदे जलवायु परिवर्तन सम्बन्धी घोषणा पत्र जारी गर्दै सकिएको छ। सम्मेलनले पालिकामा जलवायुजन्य जोखिम आवश्यकता र क्षमता अनुसार स्रोत परिचालन गर्न स्थानीय जलवायु कोष स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको छ।
17: कामकाजी महिलाका हकमा तलब सहित 6 महिनाको प्रसूति बिदा दिने र सितगरीका पतिका लागि 42 दिन तलब सहितको प्रसूति स्याहार बिदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढ़ेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ।
4: रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण र उत्पत्तिको प्रमाण खोज्न सरकारले 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। बाढ़ीलाई सामान्य अतिवृष्टि वा बाढ़ीका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक हिमनदीय र जलविज्ञान सम्बन्धी जोखिम एकपछि अर्को जोड़िएर विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्न समिति गठन गरिएको हो।
17: सरकारले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर 50% घटाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पूँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो।
4: संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो संयुक्त रूपमा प्लेटफर्मको शुभारम्भ गर्नुभएको हो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदीय सूचना सेवा अभिलेख तथा गतिविधिलाई थप व्यवस्थित प्रभावकारी पारदर्शी र सहज पहुँचयोग्य बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्म digital.parliament.gov.np सञ्चालनमा ल्याइएको हो।
17: नेपाल वायुसेवा निगमको उडानमा रहेको एकमात्र वाइड बडी जापानको नारिता विमानस्थलमा 4 दिनदेखि बिग्रिएर रोकिएपछि 5 वटा अन्तर्राष्ट्रिय गन्तव्यमा यसको उडान अस्तव्यस्त बनेको छ। यसले हिजो बेलुकीसम्म 1500 भन्दा बढ़ी यात्रु बिचल्लीमा परेका छन्।
4: नेपाल घुम्न आउने पर्यटकले जहाँ जाँदा पनि अब सँगै पासपोर्ट बोक्न नपर्ने भएको छ। अध्यागमन सेवालाई प्रविधि मन्त्री बनाउनै सरकारले मोबाइल एपमै पासपोर्ट तथा भिसाको डिजिटल अभिलेखलाई नै मान्यता दिने भएको हो।
17: गवर्नर सहित संचालकको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष कायम गर्ने विषयमा केही सांसदको असहमति रहँदा रहँदै राष्ट्रिय बैंक 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ।
4: नेपालमा आर्थिक अपराधको ठूलो हिस्सा अहिले बैंकिङ कसुरले ओगटेको छ। चेक बाउन्सदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा दुरूपयोग, धितोको गलत मूल्याङ्कन, मिलिमतोमा कर्जा प्रवाह, खराब कर्जा लुकाउन नयाँ कर्जा दिने एभर ग्रिनिङसम्मका गतिविधि अनुसन्धानको दायरामा आएका छन्।
17: राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली प्रवाह गर्ने 220 केभी क्षमताको त्रिशुली 3B हब सब स्टेशन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यहाँ जोड़िएका आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।
4: काया कैरनमा अब पालो उखानको
17: जंगल एक वृक्ष अनेक
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
17: दुई सदनको एकमुष्ट 2/3 संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा 2/3 बहुमतबाट अनुमोदन गर्नुपर्ने,
4: ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृतक सर मानेर परिवारलाई राहत दिइने,
17: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा दुईतर्फी गाड़ी सञ्चालन विकल्पमा पनि काम र अध्ययन हुँदै,
4: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि, मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकता दिने उद्देश्य,
17: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने।
18: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
19: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
20: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक गुराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
23: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
24: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
23: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
25: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
26: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
27: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल हिमहल रोड गोराही दाल फोन नम्बर 082-585-0023 98-478-1817 र 98-478-3543।
28: कसैले बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसैले बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
29: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: ऑरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो एता उता।
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान डाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 डाङ।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही डाङ। सम्पर्क मोबाइल नम्बर 98578301 98478313133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र विशाल चौधरी र सहकर्मी भावन देवा भूषालसँगै अमर क्षितिजको यहाँलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली, गढुवामा रहेको रेडियो साझा आवाज र बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोसी बाढ़ीले खोस्यो सहारा, पीड़ितको घाउमा मलम लगाउँदै स्थानीय सरकार।
0: बाढ़ीमा बेपत्ता भएका परिवारका आफन्त अझै घर फर्किने आशामा डीएनए रिपोर्टको पर्खाईमा पनि परिवार।
1: र सरकारको अनलाइन ठेक्का प्रणाली जोखिममा, ठेकेदारहरूले फेरि कागजी ठेक्का प्रक्रियामा भाग लिनुपर्ने।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर।

0: का तीनवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। ती तीनवटा दैनिक पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
1: रसुवा स्थित भोटेकोसीमा आएको बाढ़ीले धेरै परिवारलाई आफन्तविहीन बनाएको छ। बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको अवस्था थाहा नहुँदा परिवारका सदस्यहरू एकातिर आफन्तको खोजीमा छन् भने अर्कोतिर दैनिक जीवन कसरी चलाउने भन्ने चिन्तामा छन्। तुलसीपुरका केही परिवारका लागि बाढ़ीले आफन्त मात्र होइन परिवारको आर्थिक आधार समेत खोसिदिएको छ। तुलसीपुर 13 दमार गाउँकी तिलसरा योगीका लागि यति बेला हरेक दिन अनिश्चितताको भारी बोकेर बितिरहेका छन्। उहाँका श्रीमान 32 वर्षीय शोभाराम योगी रसुवामा रहेको फेवा हाइड्रो पावर त्रिशुली 3B कार्यरत हुनुहुन्थ्यो। भोटेकोसीमा बाढ़ी आएपछि उहाँ सम्पर्कविहीन हुनुहुन्छ। श्रीमानको अवस्था बारे कुनै जानकारी नपाउँदा तिलसराको चिन्ता दिन प्रतिदिन बढ़िरहेको छ। सामान्य आर्थिक अवस्था रहेको परिवारमा श्रीमानको कमाई नै मुख्य आय स्रोत रहेको थियो। अहिले श्रीमानको अवस्था अज्ञात छ। घरमा 6 वर्षीय छोरी छन्। युकेजीमा अध्ययनरत छोरीको पालन पोषण र शिक्षा दीक्षाको जिम्मेवारी समेत तिलसरामाथि थपिएको छ। हाम्रो माग त सबैभन्दा पहिला हाम्रो मान्छेको अवस्था बारे सत्य तथ्य जानकारी होस् भन्ने नै हो। तिलसरा भन्नुहुन्छ, तर पीड़ित परिवारका लागि स्थानीय सरकारले देखाएको उदारताले सरकार हाम्रो पीड़ामा सँगसँगै छ भन्ने अनुभूति भएको छ। बाढ़ीपछि तुलसीपुर 19 बिजौरीका लालबहादुर सुनार र दिलबहादुर पुन पनि सम्पर्कमा हुनुहुन्न। कामको सिलसिलामा टिमुरे पुगेका उहाँहरू बाढ़ीपछि परिवारको सम्पर्कबाट बाहिर हुनुहुन्छ। ज्याला मजदूरीबाट परिवारको गुजारा चलाउँदै आएका उहाँहरू बेपत्ता भएपछि आफन्तको चिन्ता थपिएको छ। उहाँहरूको परिवारमा आर्थिक चिन्ता पनि उत्तिकै गहिरो रहेको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा एक राज भण्डारीले खबर लेख्नु भएको छ।
0: लमई नगरपालिका वडा नम्बर 3 फल्कापुरकी धनपति चौधरीका लागि पछिल्ला दिनहरू निकै भारी बनेका छन्। घरको आँगन, कोठाको ढोका र बाटामा परेका हरेक पाइला उनका लागि आफ्नै श्रीमान सुखदेव चौधरी फर्किएर आउने आशा दिलाउँछन्। तर यो आशा अझै खबरमा परिणत हुन सकेको छैन। गत भदौ 10 गते रसुवामा आएको बाढ़ीपछि सुखदेव बेपत्ता भएपछि धनपतिको जीवनमा अनिश्चितता छाएको छ। श्रीमान कहाँ छन् र कस्तो अवस्थामा छन्, कहिले फर्किन्छन् भन्ने कुनै निश्चित खबर नहुँदा उनको परिवार पीड़ा र प्रतीक्षाको बीचमा छ। उहाँको कुनै खबर नआउँदा हरेक दिन वर्ष जस्तै लाग्छ। बाटो हेर्दा हेर्दै आँखा थाक्छन्, तर मनले उहाँ आउनुहुन्छ भन्ने आशा छोड्न सकेको छैन। धनपतिले भावुक हुँदै भन्नुभयो, सुखदेव गत साउन 2 गते घरबाट कामको सिलसिलामा रसुवा पुग्नु भएको थियो। उहाँ रसुवा स्थित त्रिशुली हाइड्रो पावरको वर्कसपमा काम गर्दै आउनु भएको थियो। कामकै क्रममा भदौ 10 गते आएको बाढ़ीमा परि उहाँ बेपत्ता हुनुहुन्छ। उहाँ फर्किनुहुन्छ कि भन्ने आशामै ढोका हेरेर बसेकी छु, आजको गणतन्त्र दैनिकमा शिवु खनालले लेख्नु भएको छ। त्यसै गरी बाढ़ी पीड़ितकै प्रसंगमा आजको भोटेकोशी बाढ़ीमा डीएनए परीक्षणको रिपोर्टको पर्खाईमा बेपत्ता परिवार शीर्षकमा युगबोध दैनिकले बाँकेको यो प्रसंगलाई पनि छापेको छ। बाढ़ीमा बेपत्ता भएका परिवारहरू डीएनए परीक्षण रिपोर्टको बेग्र पर्खाईमा छन्। सास वा लास केही फेला नपर्दा आफू सामाजिक संस्कार समेत गर्न नपाएको नेपालगंज उपमहानगरपालिका 20 अनलाल रोकाले बताउनुभयो। रसुवा भन्सार कार्यालय टिमुरी क्षेत्रमा काम गर्दै आएका 53 वर्षीय शेर सिंह रोकाए, 56 वर्षीय विष्णुमती रोकाए तथा उहाँलाई भेट्न गएका 19 वर्षीय दीपक रोकाए बाढ़ीसँगै बेपत्ता भएको 22 दिन पुग्दा पनि सूचना प्राप्त गर्न नसक्दा पीरमाथि पीर थपिएको छ। डीएनए परीक्षणको रिपोर्टको पर्खाईमा बेपत्ता परिवार आजको युगबोध दैनिकमै खबर रहेको छ। यसै विषयमा कुराकानी गर्नका लागि अहिले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 18 वडा अध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव ओली हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठकले हिजो एउटा निर्णय गरेर पीड़ित परिवारहरूलाई 1 लाख रूपियाँ नगद राहत प्रदान गर्ने र निजका परिवारहरूलाई 12 कक्षासम्म पढ़ाउने भनेर निर्णय गरेको छ। यस बारेमा कुराकानी गर्नका लागि प्रत्यक्ष टेलिफोन सम्पर्कमा अहिले माधव ओली जोड़िनु भएको छ। माधव सर, खबर पत्रिकामा स्वागत छ यहाँलाई।
2: धन्यवाद सर।
0: तुलसीपुर उपमहानगरपालिकाले हिजो बाढ़ी प्रभावित परिवारहरूका लागि भनेर एउटा निर्णय गरेको छ। के निर्णय गर्यो त्यसका बारेमा अलिकति जानकारी दिनु।

0: हामीले हिजो तुलसी ग्रुप महानगरपालिकाको 52 कार्यपालिका बैठक सम्पन्न गर्यो। त्योभन्दा अगाडि यहाँले जे भन्नुभयो पृष्ठभूमिमा त्यो महाप्रलयकारी बाढीबाट तुलसी ग्रुप महानगरपालिकाका नगरवासी पनि पीड़ित हुनुभयो। हामीसँग रेकर्डमा आएसम्म र हामीले जानकारी पाएसम्म पीड़ित परिवारहरूको सम्पर्कमा आएसम्म हामीले 21 जनाको लिस्ट तयार पारेका छौँ। 21 जना नागरिक हाम्रोबाट चाहिँ हराइराख्नु भएको छ भन्ने छ। यसमा कुनै परिवारको बुवा र छोरा समेत पनि पर्नु भएको छ, एउटै परिवारको दुईटा तीनटासम्म पनि परेको स्थिति छ, निकै दर्दनाक अवस्था छ। अर्कोतर्फ तुलसी ग्रुप महानगरपालिकाभित्र अस्थायी रूपमा एउटा व्यक्ति पनि हाम्रै चाहिँ सम्पर्कमा आउनु भएको छ, त्यो 21 जना मध्ये त्यो पनि पर्नु भएको छ। अस्थायी रूपमा तुलसीपुरमा बसिरहेको पनि हुनुहुन्छ, जस्तो डङ्गी शरण 6 को एकजना हाम्रो तुलसीपुरको 13 नम्बरमा बस्नुहुन्छ प्रेम विक भन्ने, जो चाहिँ अहिले हराइराख्नु भएको छ। त्यस्तो चाहिँ हाम्रो अस्थायी रूपमा बसोबास गरिरहेकाहरूका हकमा हामी चाहिँ अब दोस्रो पाटोमा चाहिँ हामीले पहिलो पाटोमा चाहिँ स्थायी रूपमा तुलसीपुरमा बसोबास गरिरहनु भएका नागरिकहरू जो हुनुहुन्छ उहाँहरूलाई खोज उद्धार तथा राहतका निमित्त भनेर हामीले चाहिँ जनही 1 लाख रुपियाँ दिने निर्णय गरेका छौँ भने त्यो परिवारमा साना बालबालिका हुनुहुन्छ जसले पढ्दै गर्नुहुन्छ भनेपछि आर्थिक रूपमा उहाँहरूको पढाइमा असर नपुगोस् भन्ने उद्देश्यले तुलसीपुर महानगरपालिकाले त्यसको अभिभावकत्व ग्रहण गर्दै 12 क्लाससम्म उहाँहरूलाई निशुल्क पढाउने चाहिँ हामीले हिजो निर्णय गर्यौं।
1: त्यो 1 लाख भनेको प्रति परिवार हो कि प्रति व्यक्ति हो?
0: प्रति व्यक्तिका हिसाबले खोज उद्धार तथा राहतका निमित्त 3 वटा शब्द चाहिँ यसरी हामीले राखेर चाहिँ गरेका छौँ।
1: हजुर, अनि यो आश्रित परिवारका बालबालिकाहरूका लागि शिक्षाको कुरा पनि आएको छ, त्यसको केही आँकडाहरू निकाल्नु भएको छ? 12 कक्षासम्म निशुल्क पढाउने भनेर कति त्यस्ता बालबालिकाहरू हुनुहुन्छ, उहाँहरूको व्यवस्थापन कसरी गर्ने भनेर कार्यपालिका बैठकमा त्यस्तो केही छलफल भयो?
0: तुलसीपुर महानगरपालिकाले यो जुन हामीसँग सम्पर्कमा आउनुभएको परिवार छ उहाँहरूको परिवारमा जतिजना हुनुहुन्छ हामी चाहिँ यसपटक त्यो भोटेकोसीको बाढीमा पीड़ित भएका सबै हामी चाहिँ निशुल्क पढाउँछौँ। त्यो संख्याका हिसाबले हामी चाहिँ त्यसलाई चित माया राख्दैनौँ, हामी पालिकाले अपनत्व गर्छ, ग्रहण गर्छ, अभिभावकत्व ग्रहण गरेर हामी चाहिँ लाग्छौँ भन्ने भन्छौँ। रेकर्ड अब यो निर्णय भइसक्यो, अब चाहिँ हामी प्रत्येक परिवारको घरमा पुगेर त्यो रेकर्ड लिने तयारी पनि गर्छौँ।
1: माधव सर, कतिपय अवस्थामा अब यहाँहरूले त्यो खोजबिन गर्दै हुनुहोला, यो 21 जनाको परिवारमा कोही त्यस्ता पनि हुन सक्नुहुन्छ जो अभिभावक नै हुनुहुन्न, उहाँलाई पढाउने कुरा त राम्रो कुरा भयो, तर आश्रयको कुरा पनि कतिपय अवस्थामा आउँछ, अभिभावक नै नभएको त्यस्तो बालबालिकाहरू पनि हुनुहुन्छ कि हुनुहुँदैन, त्यस्तो भएको खण्डमा त्यस्ताको हकमा आश्रयको कुराहरू चाहिँ के हुन्छ, त्यसका बारेमा त्यो पाटोका बारेमा केही सोध्नु भएको छ?
0: आर्थिक पाटोको बारेमा कुरा गर्न खोज्नुभयो, यहाँको यहाँ अलिकति विश्वास आयो, त्यस कारणले मैले अलिकति
1: आश्रित आवासको कुरा, जसले बुवा पनि गुमाएको छ, आमा पनि गुमाएको छ, त्यसको परिवारमा अभिभावक नै कोही छैन भनेपछि त्यो कहाँ बस्ने, के खाने, त्यसको अभिभावकत्व कसले लिने भन्ने कुरा
0: अहिले हाम्रोमा बस्नै समस्या हुने खालको स्थिति देखिएको छैन। बुवा पर्नु भएको छ, छोरा पर्नु भएको छ, तर हजुरबुवा हजुरआमाको साथमा नातिनीहरू भएको चाहिँ स्थिति देखिन्छ। यद्यपि यहाँले भने अनुसारको हामी तुलसी ग्रुप महानगरपालिकाको कार्यपालिकाको सबै हामी चाहिँ के निचोडमा पुगेका छौँ भन्दाखेरि त्यस्तो खालको यहाँले भने जस्तो बुवा आमा गुमेको उहाँहरू चाहिँ बेसहारा भएको स्थितिमा हामीले बेसहारा बन्न कसैलाई दिँदैनौँ भन्ने खालको निचोडमा हामी पुगेका छौँ।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, धन्यवाद।
1: अब बाँकी प्रसंग, नेपाली कांग्रेसले आसन्न 15 महाधिवेशनको तयारी दाङमा शुरू गरेको छ। नेपाली कांग्रेस दाङका पार्टी सभापति शंकर प्रसाद डाँगीले दाङका 100 वडाका सभापति, पालिका सभापति र क्षेत्रीय सभापतिहरूको भेला सम्पन्न गरी काम शुरू भएको जानकारी दिनुभएको छ। असोज 3 गतेदेखि शुरू हुने वडा अधिवेशनको तयारी हिजोदेखि शुरू भएको छ। पार्टीले जिल्ला अधिवेशन सम्पन्न गर्न खटाएका केन्द्रीय प्रतिनिधिहरू दाङ आइपुगेको र विभिन्न पक्षहरूसँग छलफल गर्ने काम भइरहेको पनि पार्टी सभापति डाँगीले जानकारी दिनुभएको छ। उहाँका अनुसार वडा अधिवेशन तथा क्षेत्रीय प्रतिनिधिहरूको छनौट सकेसम्म सहमतिका आधारमा गर्ने गरी समितिहरू पनि गठन भएको जानकारी दिनुभएको छ। यस विषयमा रहेर हामीले असोज 3 गतेदेखि शुरू हुने नेपाली कांग्रेसको वडा अधिवेशनको तयारी के छ भनेर छोटो कुराकानी गरेका छौं।
2: 3 गतेदेखि हुने वडा अधिवेशनको तयारी आजबाट जिल्लामा औपचारिक रूपमा शुरू भएको छ। आज टिमले खटाएको जिल्ला निर्वाचन अधिकृत आउनुभयो। उहाँ आइसकेपछि हामीले सयवटा वडा पालिका प्रदेश क्षेत्र जिल्ला संघका आदरणीय नेताहरू सबैलाई बोलाएर एउटा आज बैठक गर्यौं निर्वाचनको प्रारम्भ। त्यसका लागि आवश्यक तयारीको सम्बन्धमा पनि कुराकानी गरेर बुझाइयो भने नेपाली काँग्रेसको नियमावली विधान निर्देशिकामा भएका प्रावधानहरूको बारेमा पनि ध्यान लिने र दिने कुराहरू भयो। केही अप्ठ्यारो भएदेखि लिने दिने कुराहरू भयो। त्यही अनुसारको आज वडाका तहका सबै तहका संरचनाका अध्यक्षहरू प्रमुखहरू चाहिँ आज आफ्नो वडामा गएर अब तयारी गर्ने 3-4 गति भन्ने कुराहरू भएको छ। त्यसको लागि पनि अब फेरि सुचारू रूपमा बसेर निर्वाचन अधिकृत जिल्लाहरू वडा तोक्ने कुरा पनि अब निर्वाचन अधिकृतले गर्दै हुनुहुन्छ। त्यसको लागि धान काँग्रेसले त्यसको उहाँलाई सहयोग गर्ने कुरा रहेको छ र लगभग तयारीको अब प्रारम्भ भएर 3-4 गते चाहिँ अधिवेशन हुने कुराहरू चाहिँ हामी अगाडि बढिरहेछौँ।
1: सभापतिज्यू, वडाको अधिवेशन कहिले हुन्छ, त्यस पछाडि चाहिँ क्षेत्रको प्रदेशको के छ त्यसको बारेमा भन्दिनुहोस् न।
2: वडाको अधिवेशन 2 दिन तोकेको छ केन्द्रले। कतिपय अवस्थामा एकै दिन गर्नुपर्छ भन्ने धारणा पनि आएको छ। हामी त्यो बजेमा छलफल गर्दैछौँ। हाम्रो निर्वाचन अधिकृतको पहुँच हामीले पुर्याउनु पर्ने अवस्था सबै हेरेर एकै दिन गर्ने भन्ने कुरो भइरहेको छ। कतिपय ठाउँहरूमा साथीहरू सङ्गठन प्रयास गरेर हामीलाई ढिलो नगरौँ भन्ने कुरा पनि आएको छ। जुन चाहिँ कुरालाई मध्यनजर गरेर एउटा निकासमा पुगेर सकेसम्म हामी चाँडै नै यसमा लगाउँछौँ। अनि 7 गते पालिका स्तर छ अनि आएर त्यसको 10 गते त्यसको क्षेत्र प्रदेशको चुनाव छ। यति सकिएपछि केन्द्रीय महाधिवेशन 16 गतिबाट हुनेछ।
1: अहिले यहाँले भने जस्तै लोकतान्त्रिक पार्टी भएका हुनाले चुनावी प्रतिस्पर्धाहरूको कुरा त वडादेखि नै हुने गर्छ नेपाली काँग्रेसमा, के छ त्यसका बारेमा?
2: प्रतिस्पर्धा लोकतान्त्रिक विधि प्रक्रियामा, निर्वाचनको विधि प्रक्रियामा नेपाली काँग्रेसले जारी गरेका निर्देशिका नियम विधि प्रक्रियाका आधारमा हुने हो। त्यसको लागि नेपाली काँग्रेसको केन्द्रमा पनि छुट्टै निर्वाचन समिति पनि छ, त्यसरी नै निर्वाचन अधिकृत पनि छ। फेरि वडा तहमा साथीहरूले अब मिल्ने सर्वसम्मति हुने प्रक्रियामा पनि साथीहरू लाग्नु भएको छ, नेताहरू लाग्नु भएको छ भने कतिपय वडाहरूमा अब त्यो चुनावी प्रक्रिया गराएर त्यसलाई चुनावको प्रक्रियामा लगेर सर्वसम्मत पनि हुन्छ। कतिपय ठाउँमा प्रतिस्पर्धा पनि होला, तर प्रतिस्पर्धा गर्ने पहिला पनि हाम्रो इतिहास सबैभन्दा अगाडिको चौधौँ महाधिवेशन करिब 65 वडाहरूमा सर्वसम्मत भएको थियो। यसलाई पनि त्यो संख्याभन्दा माथि नै सर्वसम्मत हुने सम्बन्ध देख्छौँ। वडा तहमा पालिका तहमा त्यो होला हामीलाई आशा छ। त्यसमा स्थानीय तहका साथीहरूले सबैले मिलेर जाने सन्दर्भमा चाहिँ एउटा एकबद्धता देखाउनु भएको छ। त्यो एकबद्धताले चाहिँ हामीलाई के हुन्छ र संयुक्त रूपमा राम्रो गर्छ भन्ने लागेको छ।
1: 2 कार्यकाल सचिव र 1 कार्यकाल सभापतिको जिम्मेवारी निर्वाह गर्दै गर्दाखेरि पछिल्लो समय सुधारिएको काँग्रेस, सुध्रिएर आएको काँग्रेस भन्ने नारा नेपाली काँग्रेसले बोकेको छ। अबको नेतृत्व त्यो वडादेखि नै कस्तो खालको आउला, केही आकलन गर्न सकिन्छ?
2: अहिले चाहिँ नेपाली काँग्रेसको विधानले पनि धेरै कुराहरूमा पहिला पनि अलिक धेरै समावेशी भएर सबैको उपस्थिति काँग्रेसको हरेक तहमा हुनुपर्छ भने त्योभन्दा पनि अहिले युवाहरूको प्रतिनिधित्व गर्नुपर्छ भनेर सुधारिएर विधान त नभए युवाहरूलाई पनि जो राजनीतिप्रति चासो, देशप्रति चासो, समाजप्रति उत्तरदायी बोकेका साथीहरूलाई पनि काँग्रेसको मेन स्ट्रिममा ल्याउनुपर्छ भन्ने आधारका साथ काम भइरहेको छ। त्यसकारणले अहिलेको यो अधिवेशनबाट काँग्रेसले धेरै नेतृत्वहरू, नयाँ नेतृत्व पनि प्राप्त गर्छ। त्यसकारणले हामीलाई आशा छ यसमा चाहिँ जस्तो केन्द्रले जुन स्थितिका साथ यो कुरा लिन खोजेको छ त्यो चाहिँ हामी प्राप्त गर्छौँ। त्यो आधारमा सुधारिएर, सुध्रिएर, राम्रो भएर जनताप्रति, समाजप्रति उत्तरदायी भएर अझै काँग्रेस अगाडि बढ्छ। हिजो पनि बढेको थियो, अझै झन् उत्तरदायी भएर बढ्छ।
1: अन्तमा अहिले नेपाली काँग्रेसभित्र केही असन्तुष्ट पक्षहरू पनि देखिराखेको छ केन्द्रदेखि जिल्लासम्म। त्यो असन्तुष्ट पक्षलाई यहाँ जिल्लाको नेतृत्व हाँकिरहँदाखेरि त्यसलाई मिलाउने, छलफल गर्ने बारेमा केही कुराहरू भएको छ?
2: मैले निवेदन गरेँ, यो मेरो भन्दा माथिको कुरा हो। त्यही पनि म दाङको पार्टी सभापति भइसकेले स्थानीय यहाँका आदरणीय नेताहरूलाई सबैलाई अहिलेको नेतृत्वमा अहिलेको यो महाधिवेशन अधिवेशनमा सबैलाई भाग लिनको लागि मैले आफै व्यक्तिहरूले फोन गरेर भेटेर पनि धेरैलाई भनेको पनि छु, होइन, आह्वान पनि गरेको छु, अनुरोध पनि गरेको छु। त्यसकारणले राजनीतिक मुद्दा भएर माथिको कुरा एउटा रह्यो, तर पनि स्थानीय तहमा म त सभापति लाग्नु पनि अरू नेतृत्वहरू पनि लाग्नु भएको छ। सकेसम्म हिजोको जुन परिस्थिति त्यसलाई अझै राम्रो बनाएर लगेर जाउँ भन्नेमा छ। मलाई आशावादी छु हामी सबै सायद मलाई लाग्छ एकै ठाउँमा हुनेछौँ भन्ने म आशा मात्रै छु।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद यहाँलाई पनि, मुख्य रूपलाई सबैलाई हेर्ने र हार्दिक धन्यवाद।
3: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
4: डाक्टर विमला तिवारीद्वारा दिइने सेवाहरू:
1: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
4: पाठेघर सम्बन्धी समस्याको अपरेशन सेवा,
5: अन्य विशेषज्ञ सेवाहरू,
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
12: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-8563-218।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
18: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-563-509 र मोबाइल 98453-0653।
19: सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली ईजीपीमा सुरक्षा जोखिम उच्च देखिएपछि तत्कालका लागि वैकल्पिक माध्यमबाट बलपत्र दाखिला गर्ने व्यवस्था मिलाउन सार्वजनिक निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय सार्वजनिक निर्माण तथा परामर्श सेवा खरिद अनुगमन शाखाले बुधबार सूचना जारी गर्दै ईजीपी प्रणालीमा देखिएको सुरक्षा जोखिमका कारण यो प्रक्रिया तत्कालका लागि बन्द गरिएको जनाएको हो। सरकारको यो निर्णयपछि सरकारवालाहरूले भने सरकारको नियतमाथि पनि प्रश्न उठाएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले भने प्रणालीमा सुरक्षा जोखिम उच्च देखिएपछि सावधानीका लागि प्रणाली स्थगन गरिएको स्पष्टीकरण दिएको छ। प्रणालीको मर्मसम्हार तथा सुधार गरी यथाशीघ्र संचालनमा ल्याउने काम भइरहेको कार्यालयले जनाएको छ। ईजीपी प्रणाली पुनः संचालनमा नआए सम्म सार्वजनिक खरिद नियमावली 2064 नियम 48 उपनियम 2 बमोजिम बलपत्र कागजात प्राप्त गर्ने व्यवस्था गर्न सार्वजनिक निकायलाई भनिएको छ। बलपत्रदाताले हुलाक, स्वयं वा कुरियर मार्फत बोलपत्र बुझाउन सक्ने व्यवस्था भए सोही अनुसार बोलपत्र दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। विशेष गरी हुलाक मार्फत बोलपत्र दाखिला गर्ने व्यवस्था भएका बोलपत्रमा हुलाक मार्फत बोलपत्र कागजात प्राप्त गर्ने र सम्बन्धित कानून अनुसार तोकिएको समयभित्र कार्यालयमा दाखिला गर्न सक्ने व्यवस्था गर्न भनिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सचिव स्तरीय निर्णय अनुसार यो सूचना सार्वजनिक निकायलाई जानकारीका लागि जारी गरिएको जनाएको छ। कार्यालयका इन्जिनियर आशा श्रेष्ठद्वारा जारी सूचनामा ईजीपी प्रणाली पुनः संचालनमा नआउँदासम्म खरिद प्रक्रियामा अवरोध नहोस् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्था अपनाइएको भन्नुभएको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
1: दाङको देउखुरी क्षेत्रमा सब व्यवस्थापनमा चुनौती देखिएको छ। देउखुरी उपत्यका चार पालिका छन्। तीनवटा पालिका सब वाहन विहीन छन् भने लमही नगरपालिकामा भएको सब वाहन बिग्रिएर थन्किएको छ। भएको एउटा सब वाहन समेत बिग्रिएर थन्किएपछि मृतकका परिवारले सब ओसार पसारमा थप शास्ति बेहोर्नु परेको छ। देउखुरीमा रहेका चार स्थानीय तहमध्ये राप्ती, गढवा र राजपुर गाउँपालिकामा सब वाहन छैन। लमही नगरपालिकामा रहेको लमही अस्पतालले देउखुरी क्षेत्रलाई लक्षित गरी संचालन गर्दै आएको सब वाहन पनि पछिल्लो 15-20 दिनदेखि बिग्रिएर थन्किएको छ। देउखुरीका तीन पालिकामा छैन सब वाहन, लमैमा भएको पनि बिग्रियो। आजको गणतन्त्र दैनिकमा खबर छ।
19: हाम्रो पहुँच सेकेण्डरी स्कूल तुलसीपुरका विद्यार्थीलाई साइबर अपराध, बाल बालिका विरूद्ध हुने अपराध तथा बाल विवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण गरिएको छ। विद्यालयको आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको सहकार्यमा बुधबार कक्षा 11 र 12 विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम गरिएको हो। विद्यालयका प्रधानाध्यापक शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक किरण केसीले विद्यार्थीहरूलाई साइबर अपराध सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले साइबर अपराध हुने अवस्था, सामाजिक सञ्जालको सही प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, अपरिचित व्यक्तिसँग अनलाइन सम्पर्क गर्दा अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी गराउनु भएको थियो। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर लेखिएको छ।
1: त्यस्तै त्रिभुवन नगर जेसिसको आयोजनामा जारी ट्रेनिङ म्याराथन 2026 अन्तर्गत चौथो दिन बुधबार घोराईमा साइबर सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी तालिम सम्पन्न भएको छ। घोराई स्थित सिद्धार्थ एकाडेमीमा तालिम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख प्रशिक्षक जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक तुल बहादुर विकले बढ़दो डिजिटल अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा साइबर सुरक्षाका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। आजको गोरक्ष दैनिकमा खबर छ। आज असोज 1 गते देशभर भगवान विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पूजा मनाइँदैछ। वस्तुकला, शिल्पकला, निर्माण कला तथा विभिन्न औजार र यन्त्रका देवताका रूपमा भगवान विश्वकर्माको पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ। विभिन्न अनलाइन संस्करणहरूमा खबर रहेको छ। अब लागू यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा चाड पर्वहरू विज्ञान सम्बत मानवतावादी कसरी बन्लान्, नारायण प्रसाद शर्माको विचार छापिएको छ। प्राकृतिक प्रकोप र मानवीय त्रुटिबाट भएको क्षतिबाट सिक्नुपर्ने पाठ, लोकनारायण सुवेदीको विचार छापिएको छ भने संविधानको मर्म राज्य सञ्चालनमा देखिनु जरूरी शीर्षकमा आजको नयाँ युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय छापेको छ।
19: यसैगरी आजको गोरक्ष राष्ट्रिय दैनिकले हरेक ऊर्जामा कोषको लगानी शीर्षकमा शान्ता गौतमको विचार छापिएको छ। हिमाल क्षेत्रको संकट, जलवायु परिवर्तनको पैरवी शीर्षकमा भुवन पखेलको विचारलाई छापिएको छ भने लागू औषध दुर्व्यसन रोकथाममा जिम्मेवारी शीर्षकमा सम्पादकीय छापेको छ।
1: यसै गरी आजको गणतन्त्र दैनिकमा यस पटकको घटनाले पुष्टि गरेको कुरा घामछाया स्तम्भमा पद्मप्रसाद शर्माको विचार छापिएको छ भने श्रमिकको सम्मान गरौं, गणतन्त्र दैनिकले सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
19: अनि म देवा भुसाल पनि बिदा हुन्छौ। नमस्कार, नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन बंगाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ बंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक बंगालीबाट किनेर हेर न
1: लौ त म बंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एकमात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825635775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
9: नियमावलीका केही व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढ़ीबाट विस्थापितहरूको स्थानान्तरणका लागि जग्गाको खोजी भइरहेको बताउनु भएको छ मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा संचारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले बाढ़ी प्रभावितहरूको अस्थायी आवासका लागि सुरक्षित स्थानको खोजी भइरहेको बताउनुभयो मन्त्री पोखरेलले बाढ़ी प्रभावितको शिक्षा स्वास्थ्य उपचार लगायतका विषयमा समेत सम्बन्धित मन्त्रालयले काम गरिरहेको बताउनुभयो
10: जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ जो प्रभावित हुनुहुन्छ जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ उहाँलाई पूर्ण छात्रवृत्ति दिने आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ र उहाँको चाहिँ पूर्ण जिम्मेवारी हामीले मन्त्रालयले लिने पनि भनिएका छौँ तत्कालको लागि जुन विद्यालयहरू क्षति भएका छन् त्यहाँ विद्यार्थीहरूले पाउनु भएको छैन सबै विद्यालयमा टेम्पोररी लर्निङ सेन्टर भइसकेको छ
9: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले धितोपत्र बजारमा सूचीकरण भएका निकायको शेयर प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय पनि गरेको छ यस्तै बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गर्ने र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तर्गत सक्रिय राहतको सञ्चालन कार्यविधि 2083 स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो बैठकले साउदी अरबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकम सम्बन्धी कानूनी कार्यवाहीका लागि साउदी नागरिक कानून व्यवसायीलाई वारेसनामा पावर अफ द एट्रोनी दिई प्रक्रिया अगाडि बढ़ाउने सम्बन्धी आदेश जारी गर्ने निर्णय पनि गरेको छ यसै गरी मन्त्री परिषद बैठकले नेपाल न्याय सेवा न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू हरिन्द्र गौतम रामप्रसाद भट्टराई र बाबुराम दाहाल तथा प्रशासन सेवातर्फ सहसचिव काली प्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने लगायतका निर्णयहरू पनि गरेको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले हिजो आह्वान गर्नुभएको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठनका लागि आग्रह गर्ने निर्णय गरेको छ सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा हिजो बसेको बैठकले संसदमा सहभागी राजनैतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ता भित्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन का लागि संसदीय विशेष समिति गठन गर्नका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन र समग्र विकास निर्माणका विषयमा छलफल गर्न रासोपा सभापति लामिछाने संयोजक रहनु भएको उच्च स्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको पनि रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
6: दिगो रूपमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणका कुराहरूको सन्दर्भमा छलफल गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संयोजक रहनु भएको यो उच्चस्तरीय राजनैतिक संयन्त्र कायमै रहने निर्णय भएको छ। संसद भित्रबाट संसदीय समिति बनाउनको लागि चाहिँ राजनैतिक दलहरू तयार रहेको र उहाँहरूको समर्थन रहेको, उहाँहरूको आग्रह र अनुरोध रहेको कुरा चाहिँ नि राजनीतिक दलहरूको तर्फबाट पनि आज व्यक्त गर्नुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यू जुन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, यसलाई जलवायु न्यायसँग हेरेर हामीले विश्व मञ्चमा नेपालको तर्फबाट के कस्तो आवाजहरू उठाउनुपर्छ, कुराहरू उठाउनुपर्छ, छलफल अगाडि बढाउनुपर्छ भनेर पनि विभिन्न राजनीतिक दलका महत्वपूर्ण नेताहरूले कुरा राख्नु भएको छ।
9: बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, रापरपाका नेता ज्ञानेन्द्र साई, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरूको सहभागिता रहेको थियो। प्रतिनिधि सभाको हिजोको बैठकले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले प्रस्तुत गर्नुभएको बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नमा जवाब दिँदै मन्त्री वादीले बाल बालिकाको जन्म दर्ता, नागरिकता प्राप्ति लगायतमा देखिएका कानूनी जटिलता सुधार गर्न नयाँ कानून आवश्यक रहेकाले विधेयक अगाडि बढ़ाएको बताउनुभयो। मन्त्री वादीले प्रचलित कानूनले बाल बालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न र नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय सन्धि प्रतिबद्धता समेट्न पनि विधेयक आवश्यक रहेको बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले बाल बालिकाको सर्वाङ्गीण विकासका लागि समाज र राज्यले समान अवसर, न्यायपूर्ण वातावरण र सुरक्षित विकासको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो। यसअघि बैठकमा समय लिएर बोल्दै नेपाली कांग्रेसका सचेतक निष्कल राईले तीन तहको सरकार र सरकारवालाहरूसँगको समन्वयमा भटेकोशी बाढ़ी प्रभावित को राहत र पुनस्थापनाको काम प्रभावकारी रूपमा अगाडि बढ़ाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सचेतक राईले विपदको समयमा नागरिकले सबैभन्दा बढ़ी राज्यप्रति विश्वास गर्ने भएकाले राहत वितरण र पुनस्थापनालाई पक्षपात रहित बनाउनुपर्ने बताउनुभयो। उहाँले सरकारलाई अहंकार नभई संवादका साथ अगाडि बढ़न आग्रह गर्दै बाढ़ीले पुर्याएको क्षतिबारे सबै पक्षसँग छलफल गरी जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने अवसरका रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले एकद्वार प्रणालीका नाममा राहत र उद्धार कार्यमा सहयोग गर्न चाहने संस्थालाई रोक्न नहुने बताउनुभयो। यस्तै बैठकको शुरूमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धि नियन्त्रण गर्न र नागरिकको दैनिक जीविकामा सहज बनाउन भूमिका खेल्न सरकारको ध्यान आकर्षण गराउनुभयो। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपन सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गर्भवती महिलालाई स्वास्थ्य सेवा र सुरक्षित मातृत्व सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा मन्त्री मेहताले आमा तथा नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवामा निशुल्क उपचार र यातायात खर्चको समेत व्यवस्था गरिएको बारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायाले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत मेगन बोल्डिनले हिजो भेट गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले जलवायु जन्य विपदका जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री शाहले भटेकोशी बाढ़ीपछिको कठिन परिस्थितिमा अमेरिकाले नेपाललाई गरेको सहयोग र ऐक्यबद्धताप्रति हार्दिक आभार व्यक्त गर्दै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उहाँलाई अनुरोध गर्नुभयो। यसै गरी प्रधानमन्त्री शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरूले पनि हिजो भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले जापानका समकक्षी सानाए ताकाइची र परराष्ट्र मन्त्रीले रसुआका बाढ़ी पीड़ित प्रति देखाउनु भएको सद्भाव ऐक्यबद्धता सहानुभूति तथा समवेदनाका लागि हार्दिक आभार व्यक्त गर्दै जापान सरकारले जाइका मार्फत उपलब्ध गराएको राहत सामग्री र अनुदान सहायताका लागि पनि धन्यवाद ज्ञापन गर्नुभयो। भोटेकोशी बाढ़ीमा परि निधन भएका मध्ये हालसम्म 1403 जनाको शव फेला परेको छ। बाढ़ीपछि 6150 अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो साँझ सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72, तनहुँमा 38 शव फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका मध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी शवको पहिचानका लागि डीएनए परीक्षणका लागि प्रक्रिया अगाडि बढ़ाइएको प्राधिकरणले जनाएको छ। सिलेमे जलविद्युत केन्द्रको सुरूङ उत्खननका क्रममा विद्युत गृह क्षेत्रबाट हिजो 3 सग्लो र 1 मानव अंग फेला परेको छ। नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणको जनशक्ति सहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत गृह क्षेत्रबाट शव फेला पारेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ी प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले 85 लाख सहयोग गरेको छ। काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डाक्टर विराज सिंह थापाका अनुसार विश्वविद्यालयले विश्वविद्यालयको कार्यकारी परिषदको निर्णय बमोजिम उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। भोटेकोशी बाढ़ीपछि सब व्यवस्थापनमा देखिएको चुनौतीलाई सम्बोधन गर्न कास्कीको पोखरामा शवगृह निर्माण गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको पहलमा जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध कन्टेनरलाई मर्मत तथा आवश्यक संरचना थप गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण गरिएको हो। सरकारले रसुवाको भटेकोशी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। समितिले बाढ़ीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयले भटेकोशी नदीमा गएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि 9,25,00,000 रूपियाँ सहयोग गरेको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले हिजो शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो। बैतडीका ग्रामीण बस्तीहरू अझै पनि राष्ट्रिय प्रसारण लाइन तथा विद्युत सेवाबाट वञ्चित छन्। जिल्लाका कतिपय ठाउँमा बिजुलीका पोल र तार विस्तार भए पनि विद्युत लाइन सुचारू नहुँदा स्थानीयले बत्ती नै नबाली महसुल तिर्न बाध्य भएका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट। बैतडीमा अझै पनि कुल जनसंख्या वा घरधुरीको आधारमा सरदर 35-40% जनसंख्या पूर्ण रूपमा विद्युतको पहुँचबाट वञ्चित रहेको अनुमानित तथ्याङ्क रहेको छ। जिल्लाको पर्सौडी सुनैया र पञ्चेश्वरका दुर्गम ओडाहरूका धेरै जसो ग्रामीण बस्तीहरूमा पोल र तार टाँगिए पनि बत्ती बाल्न नपाएको गुनासो गर्नुहुन्छ स्थानीय लक्ष्मण बोहरा।
11: त्यो ठाउँमा पोल होला तर त्यहाँ अहिले खिया लागेर अब केही छिनमा जीर्ण अवस्था बन्दै पोल परिवर्तन गर्नुपर्ने अवस्था छ। धेरै आवाज उठाए पनि न जनप्रतिनिधिले आवाज सुन्छ न के नै गर्छ मात्र भन्छ गर्ने के होइन।
9: बत्ती नपुगेका बस्तीहरूमा स्थानीय बासिन्दाहरू वर्षौंदेखि टुकी वा सोलारको भरमा रात बिताइरहेका छन्। स्थानीय रिगेश तानुक
12: अहिले चाहिँ हाम्रो सम्बन्धित क्षेत्रहरूमा चाहिँ विद्युत कार्य एकदमै ढिलासुस्ती चाहिँ भएको अवस्था चाहिँ हो। यस कार्यालयले अब सम्बन्धित कार्यालयहरूलाई विविध विषयमा चाहिँ कार्य अगाडि बढाउनलाई पत्रहरू पनि पाकेता पत्रहरू पनि पठाएर
9: जिल्लाका कतिपय भित्री र दुर्गम बस्तीहरूमा वैकल्पिक ऊर्जाको लागि निर्माण गरिएका लघु जलविद्युत आयोजनाहरू समेत अहिले बिग्रिएर अल्पत्र परेका छन्। स्थानीय राहुल बोहरा
13: जनप्रतिनिधिहरूले कहिले केही कारणले चाहिँ भएको कहिले चाहिँ केही कारणले यस्तो हो पुग्छ कहिले दसैँमा पुग्छ भन्ने कहिले अब तीन चार महिनापछि हुन्छ भन्ने त्यसको प्रक्रिया हामीले अगाडि बढाइरहेको छौँ भन्ने तर काम चाहिँ नहुने क्या त्यो जनताहरूले आवाज यस्तो गुनासोहरू राख्दाखेरि ठिक छ हामी गर्छौँ भइरहेछ काम चाहिँ भइरहेछ भन्ने।
9: बैतडीका धेरै जसो गाउँहरू दुर्गम क्षेत्रको कठिन पहाड़ी भूगोलमा छरिएर रहेका कारण विद्युत पुर्याउन असहज भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
14: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो गोविन्द पन्त। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले संघीय संसद बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक हिजो प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साकेले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा खोलिएको नयाँ ट्रयाक आजदेखि दुईतर्फी संचालनमा आएको छ। त्रिशुलीबाड़ीबाट सड़कको तल्लो भाग बगाएपछि त्यस ठाउँमा भदौ 14 गते सड़क भाँसिएपछि पूर्ण रूपमा अवरूद्ध बनेको पृथ्वी राजमार्ग भदौ 18 गतेदेखि नजिकै रहेको डिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएपछि दुईतर्फी रूपमा सञ्चालन गरिएको हो। महोत्तरीको भिट्ठामोड जनकपुर सड़क खण्डमा पुलहरूको निर्माणमा ढिलाइ हुँदा स्थानीय तथा यात्रुहरूलाई दैनिक यात्रा गर्न शास्ति भइरहेको छ। चार वर्ष अघि नै ठेक्का लगाइएको भए पनि पुल निर्माणको आधा काम पनि हुन नसकेको स्थानीयहरू बताउँछन्। महोत्तरीबाट संवाददाता मंजित कुमार रामको रिपोर्ट।
15: महोत्तरीको भिठामोड जनकपुर सड़क खण्ड अन्तर्गत कुटुमेश्वरी पुल निर्माणमा ढिलाइ हुँदा शास्ति भएको छ। पुल बनाउन थालेको चार वर्ष भइसक्दा समेत आधा पनि काम सम्पन्न हुन सकेको छैन जसले गर्दा यात्रुलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ। पुल नहुँदा यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएको स्थानीय लतिफ नदाफ बताउनुहुन्छ। जलेश्वर जनकपुर सड़क कुनै गली रोड नभई दैनिक रूपमा हजारौं यात्रीहरू यातायात गर्ने सड़क हो। समयमा पुल निर्माण नहुँदा धेरै चोटि दुर्घटना समेत भइसकेको स्थानीय रूपेश मण्डल बताउनुहुन्छ।
16: मौसम प्रत्येक साल साले साले दायर अवै छ लेकिन तैयो भी यहाँको जनप्रतिनिधि हो या क्षेत्रको प्रतिनिधि हो अभी तक ओहि पुल पर कोनो सुनवाई नै केलकै बाहर अवै छ आब वहाँ रोड जाम भए छ केगो दुर्घटना भए छ कतै टेम्पू ओहिमे खसल छ।
15: बजेट अभावले भिठामोड जनकपुर सड़क खण्ड अन्तर्गत कुटुमेश्वरी पुल निर्माणमा ढिलाइ भएको र पटक म्याद थप्नु परेको हुलाकी राज
17: आया, आया, मम्मी मम्मी दाँत दुख्यो
18: मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो।
19: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
20: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिड
18: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
20: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
21: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
22: सावधान उस्ता उस्तै नामबाट नजुकिनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
0: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै। सम्पर्क फोन नम्बर 0825902222।
1: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
3: महासेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
23: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
3: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
24: शुद्ध महका लागि कहाँ जाने त?
25: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
24: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
26: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
24: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
26: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
28: खुशीको खबर।
29: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
28: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
30: घटना सम्बन्धी सूचना।
31: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
30: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
32: सम्पर्क फोन नम्बर 0825631133, मोबाइल नम्बर 9847802983 र 9765526286।
33: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
34: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
33: उपलब्ध। शल्यक्रियाहरू
34: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
33: बालबालिकाको न्युरो सर्जरी,
34: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
33: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
34: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
33: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 9709065255।
35: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
36: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समय नै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
35: सम्बन्धित समस्या भएका दम्पतीहरू भने फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
36: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असो 4 गते आइतबार।
35: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
36: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर, बिपिचो घोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 9847723572।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झम्झमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
4: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
4: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
24: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9847826001
6: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
7: सञ्चालक नरेश कुमार श्रेष्ठ

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: सुरक्षित जीवन जीउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: 이야, 이거 나 눕혀라 먹어봐요.
1: 다쳐 빼라 멋지라고 오사디거나 자는 분이고 만해이나.
0: 아야, 어스티 먹거도 오사디거리고 미스코 운니스 바꿔이나.
1: 자빠이 때 오사디거리 뻗치 됐어요 또 운차.
0: 야 아픈 애 눕혀라 먹는 거 보이셨죠? 뒤에 보는 나 까나도 뭐.
1: 고라히코 호스피털 로드 마르히코 사그마타 젠틀 클리닉 마 자는 나 아니 자네 니코.
2: 하타쿠 사태 딘 던타록 비스사기 드와라 시와 프로단 거디 아이쿠 사그마타 젠틀 클리닉
3: 던타록 타타 묵성만디 사마사쿠 라기 바히라 자네 나파. जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, किजाबाट रगत आउने, किजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो आउने लगाएका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराइदान.
3: सम्पर्क फोन नम्बर 082-5630-027
6: 98-41-67-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश.
7: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ.
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न.
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ.
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ.
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल. सम्पर्क मोबाइल नम्बर 98-578-34-910.
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ.

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चॉइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: होइन भाइला लखर लखर
3: कहाँ कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै घर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
5: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
6: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
4: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 9858745226
7: डाक्टर आउने बारे सूचना
8: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
7: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
9: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
10: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
5: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847597393 र 9818899028
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
12: फोन नम्बर 0825562601 9858735990 9858731684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला

0: एक्सचेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्
5: मध्यपश्चिम टाइम चेक। यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवावसालको नमस्कार। दाङको देउखुरी क्षेत्रमा सब व्यवस्थापनमा चुनौती देखिएको छ। देउखुरी उपत्यकामा 4 पालिका रहेका छन्। तीमध्ये 3 वटा पालिकाका सब वाहन विघिन भएका छन्। लमही नगरपालिकामा भएको सब वाहन बिग्रिएको छ। देउखुरीमा रहेका 4 स्थानीय तहमध्ये राप्ती, गडवा र राजपुर गाउँपालिकामा सब वाहन छैनन्। लमही नगरपालिकामा रहेको लमही अस्पतालले देउखुरी क्षेत्रलाई लक्षित गरी सञ्चालन गर्दै आएको सब वाहन पनि विगत 15-20 दिनदेखि बिग्रिएको छ। सब वाहन बिग्रिएपछि आकस्मिक रूपमा सब व्यवस्थापन गर्नुपर्ने परिवारले निजी सवारी साधन वा एम्बुलेन्सको सहारा लिनुपर्ने अवस्था आएको छ। कतिपय अवस्थामा उपलब्ध सवारी साधनमै सब बोक्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइरहेको छ। लमही नगरपालिका प्रशासनका प्रमुख रेशमा थापाका अनुसार बिग्रिएको सब वाहन पुरानो मोडेलको भएकाले मर्मतका लागि आवश्यक मेसिन तथा पार्टपुर्जा पाउन समस्या भएको, यही कारणले लामो समयदेखि सब वाहन सञ्चालनमा ल्याउन नसकेको उहाँले बताउनु भएको छ। आज असोज 1 गते देशभर भगवान विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पूजा मनाइँदैछ। वास्तुकला, शिल्पकला, निर्माण तथा विभिन्न औजार र यन्त्रका देवताका रूपमा भगवान विश्वकर्माको पूजा गर्ने धार्मिक परम्परा रहेको छ। विश्वकर्मा पूजाका अवसरमा कल कारखाना, उद्योग, वर्कसप, ग्यारेज, निर्माण स्थल तथा विभिन्न प्राविधिक क्षेत्रमा प्रयोग हुने मेसिन, औजार र उपकरणको सरसफाई गरी पूजा गर्ने प्रचलन रहेको छ। विशेष गरी मेसिन तथा औजारसँग प्रत्यक्ष रूपमा काम गर्ने श्रमिक, प्राविधिक र व्यवसायीले यस दिनलाई विशेष महत्वका साथ मनाउने गर्दछन्। धार्मिक विश्वास अनुसार भगवान विश्वकर्मा देवताका शिल्पी तथा वास्तुकार हुनुहुन्थ्यो। उहाँले विभिन्न दिव्य भवन संरचना तथा अस्त्र शस्त्र निर्माण गरेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ। विश्वकर्मा पूजाले धार्मिक आस्थासँगै श्रम, शिव सिर्जना, प्रविधि र उत्पादनको सम्मान गर्ने सन्देश पनि दिने गर्दछ। सरकारले भोटेकोशी हिमबाडी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति सहित आवश्यक शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढ़ीको विपदबाट प्रभावित भई दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीहरूलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागि जानकारी दिनुभयो। बुधबार बसेको मन्त्री परिषद बैठकको निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन स्थानीय तह तथा शिक्षा एकाईलाई आग्रह गरिएको बताउनुभयो। बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 पनि स्वीकृत गर्ने निर्णय गरेको छ। नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा 365 दिनभन्दा बढ़ी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 3.5% र 365 वर्षभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने निर्णय गरेको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका 4 गजडाहामा 4 नम्बर तौलीहवा सड़क खण्डमा स्कूटी र ई स्कूटी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 2 जना घाइते भएका छन्। बुधबार साँझ करिब 6 बजे गजडाहामाबाट स्कूटी तर्फ जाँदै गरेका स्कूटीले सोही दिशातर्फ गइरहेको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको यी स्कूटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ठकालले बताउनुभयो। दुर्घटनामा स्कूटी चालक 27 वर्षीय रुद्र नारायण थारू गम्भीर घाइते हुनुभएको थियो। रूपन्देहीको कञ्चन गाउँपालिका 5 भैंसाही निवासी थारूलाई उपचारका लागि पिपरा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा ट्र्याक्टर चालक बाणगंगा 11 मौरीका 35 वर्षीय बमबहादुर चौधरी, यी स्कूटी चालक बाणगंगा 8 बोटगाउँकी 35 वर्षीय रेखा घिमिरे भने घाइते भएका छन्। घिमिरेको युनाइटेड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
रसुवाको सिलिमी जलविद्युत आयोजनाको सुरूङ भित्र पाँचवटा शव फेला परेका छन्। हालसम्म नेपाली सेनाका अनुसार सुरूङको अन्तिम किनारसम्म खोजी गर्दा ती शव भेटिएका हुन्। फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको सेनाले जनाएको छ। भदौ 10 गते भेटेको सिउँदै आएको बाढीपछि विभिन्न जलविद्युत आयोजनाका सुरूङभित्र मान्छे फँसेको आशंकामा खोजी तथा उद्धार चलिरहेको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपन सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै आज विभिन्न 3 संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। र हाल लुम्बिनी, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती पनि लुम्बिनी प्रदेशका केही ठाउँ, गण्डकी प्रदेशका देखि पूर्वका धेरै ठाउँमा वर्षा भएको थियो। महाशाखाका अनुसार आज पनि कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै वर्षाका कारण पहाड़ी क्षेत्रका सड़क तथा यातायात प्रभावित हुन सक्ने र नदी तथा खोला नाला मा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। हस्तो, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: डाक्टर आउने बारे सूचना।
6: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू,
6: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
5: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
7: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
8: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: Vianetco, buy one, get one free offer. Ma, 3 महीना को 125 MBPS internet. रु 2700 मा खरीद गर्दा. Free internet package. नया जडान को लागि gift गर्ने मौका. सफल referral मा आफ्नो लागि 1 महीना free internet. Vianet, अब सबै connected.
1: रामायण मा राम र रावण बसे. महाभारत मा कौरव र पांडव. सबैले कहीं न कहीं नारी के लागि युद्ध गरेका थिए.
2: पीएफएक्स सिनेमाज घुराई दस सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली. पेन्सन पत्ता
3: गाउने चाहिँ गाउँमा कति छन् कति
4: मलाई पठाएर आएको र तैले मलाई फकाएको होइन त घरै बस्छ भनेर
5: तपाईँ घरै बस्न सक्छ भनेर पछि पछि लागिरहेको
2: अक्षरा
6: तब समयले आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काप्छ र धर्मले
7: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ.
8: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड.
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदैछ परिवार एकसाथ.
2: खुसीको खबर खुसीको खबर खुसीको खबर.
9: अब हाम्रै दाङको घुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ.
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ. सम्पर्क फोन नम्बर 082-590-847 082-590-847.
10: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही. के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ. तर अब चिन्ता गर्न पर्दैन. तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ. समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ. त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि. फोन 082-563-509 र मोबाइल 98453-0653.
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ.
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती दम निमोनिया खोकी छेरो
11: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
12: मधुमेह सुगर मृगौला रोग पिसाब
11: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
12: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
11: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
11: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
12: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
11: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
12: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी.
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ. सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001.
14: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू
16: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
15: सामान्य किराले खाएको दाँत भर्ने,
14: मेसिन द्वारा आरसीटी गर्ने,
15: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
14: खोल लगाउने,
15: बाङ्गो टिङ्गो दाँत मिलाउने,
14: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
15: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
14: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
16: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: హంగౌ రిటైల్ మీరు ఎవరెస్ట్
1: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु पेन्सन उठाएर मेरो ऋण तिर्न
2: स्वर्गद्वारे चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पेन्सन

0: हाम्रो चाहिँ के थियो अवस्था के छ विगत वर्तमानको अलिकति विश्लेषण?
1: अब यसमा हेर्दाखेरि म चाहिँ नेपाली नागरिक भए पनि म सकारात्मक नै सोच राखेको छु पर्यटनमा काम गर्दाखेरि पनि. अहिले तपाईँले हेर्नुभयो भने यहाँ साथीभाइहरू पर्यटन व्यवसायको कुरा गर्दाखेरि बंगलादेशबाट क्यान्सलेसन छैन. आजको दिनमा 180 आजकै दिनमा चाहिँ बेलुका चाहिँ बंगलादेशबाट आउनुहुन्छ 180 जना चाहिँ कर्पोरेट इभेन्टको लागि आउनुहुन्छ, कर्पोरेट सेक्टरबाट आउँछ. भनेपछि उहाँहरू कम्पनीको मालिकहरू आउँदैनछ. उहाँले आएर नेपाल हेर्नुभयो भने, नेपाल एज ए गन्तव्य हेर्नुभयो भने, उहाँले आफ्नो कम्पनीको चाहिँ स्टाफहरूलाई नेपाल पठाउनुहुन्छ. त्यो गर्दाखेरि 180 जना हुन्छ. भोलि हामी श्रीलंकाको त्यही 150 जनाभन्दा बढी चाहिँ हामीले पर्यटन व्यवसायहरूलाई पनि हामीले स्वागत सम्मान गर्दैछौ. मेसेज छ, पोजिटिभ छ, मान्छे आइराख्नु भएको छ. क्यान्सलेसन पनि केही ठाउँमा भएको छ, तर केहीले चाहिँ बंगलादेशले त बुकिङ नै रद्द गर्नु भएको छैन उहाँहरूले. भन्दाखेरि यति हामीले देखिरहेछौँ भन्दाखेरि सकारात्मक सोच नै राखेर हामीले गरिरहेछौँ. उहाँहरू आउनु भएको छ भन्दाखेरि एयरपोर्टमा आउनुभयो, ए चलिरहेछ एयरपोर्ट त, होटेलमा हेर्नुभयो लाइफ यहाँ नर्मल नै देखिराख्नु भएको छ भन्दाखेरि चाहिँ जुन सूचना तथा संसारबाट चाहिँ उहाँहरूले जुन सूचना पाउनु भएर यथार्थमा आउँदाखेरि हेर्दाखेरि चाहिँ उहाँले आकाश जमिनको देख्दाखेरि उहाँले चाहिँ त्यो सूचना त्यो जानकारी उहाँले लिँदाखेरि चाहिँ हामी पनि खुसी छौँ. उहाँहरू पनि हर्षित हुनुहुन्छ कि कमसेकम हामीले नेपालमा आएर चाहिँ हामीले यति त गर्न सक्यौँ भनेर. र आगामी दिनमा हाम्रो सोच के छ भने हामी चाहिँ डिजिटल एजमै छौँ. जति तपाईँले प्रिन्ट मिडियामा जानुहुन्छ त्योभन्दा बढी नै हामीले चाहिँ तपाईँको सोसियल मिडियाबाट सूचना प्रभाव गरेर देखाउन सक्छौँ. र विदेश को व्यक्ति इन्फ्लुएन्सर कन्टेन्ट राइटर्सहरू जति पनि कन्टेन्ट क्रिएटर्सहरू हुनुहुन्छ उहाँले भनिदिनु भयो भने उहाँकोलाई चाहिँ उहाँकै देशको मान्छेले पत्याउनुहुन्छ. त्यही भएर हामीले उहाँलाई इन्भिटेसन पनि गर्दैछौँ, आउने क्रम पनि जारी छ र हामीले कार्यक्रम पनि बनाइरहेछौँ. र आगामी दिनमा तपाईँले हामीलाई प्रभावकारी ढंगले चाहिँ पेश भएको चाहिँ देख्नुहुन्छ. र अर्को कुरा के भन्ने एउटा चाहिँ भन्न चाहिँ नि पर्यटन होस् या अरू उद्योग होस् भन्दाखेरि चाहिँ नेपाल कस्तो छ भन्दाखेरि सम्पूर्णले लिनु पर्यो. सम्पूर्ण व्यक्ति विशेषले यो चाहिँ नेपाल पर्यटन बोर्डको चाहिँ जिम्मा हो भने चाहिँ नछोडेर चाहिँ सबैजनाले लिनु भएर हाम्रो साइटमा आइदिनुहोस्. हामीले सिचुएसन अपडेट गराएछौँ, क्याम्पेन लन्च गराएछौँ. यो तपाईँहरूकै लागि नै बनाएको, यसलाई चाहिँ सेयर गरिदिनुहोस्, भनिदिनुहोस्, तपाईँहरूले पनि जानकारी दिनुभयो भने हामी धेरै नै आभारी हुने थियौँ.
0: पर्यटन क्षेत्र र अर्थतन्त्रको सरोकारको विषयलाई यहाँले कसरी लिनुहुन्छ? होइन, नेपालको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास भनिन्छ, यसलाई चाहिँ कसरी जोडेर हेर्ने, अर्थतन्त्रसँग यसको सम्बन्ध कस्तो रहन्छ? अलिकति यहाँको व्यक्तिगत अनुभव विचार, लामो समय यो क्षेत्रमा काम गरे भएर
1: जीडीपीमा यसको कन्ट्रिब्युसन 3-4% नै रहन्छ र प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी लगभग 10 लाखले नै दिएका छन्. अब नेपालमा प्रमुख तपाईँको उद्योगको रूपमा भनेपछि पर्यटन क्षेत्रलाई नै लिइन्छ. अब तपाईँको शरद ऋतुमा हेर्न साथै तपाईँ शरद ऋतु आउन साथै हेर्नु सबैजना व्यवसायले आफ्नो बुकिङहरू गर्नलाई, आफ्नो आइटेनरी बनाउनलाई, बाहिर व्यक्तिहरूलाई सम्पर्क गरेर आउनुहोस् भनेर चाहिँ सबैजना लागि नै परे आउँछन्. हामीले पर्यटन प्रचार प्रसार गर्नलाई यो सिजन शुरू भयो. सिजन शुरू हुँदाखेरि अन्तर्राष्ट्रिय जगतमा पनि हामीले प्रचार प्रसार गर्ने हुन्छ, सबै चिज हुन्छ. योभन्दा अगाडि जस्ट हाम्रो मनसुन, अब मनसुन सकिने अवस्थामा छ भन्दाखेरि चाहिँ हामीले पर्यटनलाई नै योगदान दिँदाखेरि राज्यले पनि बुझाएको छ पर्यटनको विशेष योगदान हुन्छ. फरेन एक्सचेन्जको अर्न गर्नलाई पनि यही छ. आज एकजना परिवार चाहिँ पर्यटन क्षेत्रमा लाग्दा उसको 4-5 जना परिवारका सदस्यहरू यसैबाट चाहिँ आश्रित हुन्छन् भनेर गाउँघरमा हेर्नुहोस् तपाईँले. गाउँघरमा पनि कोही न कोही चाहिँ काहीँ न काहीँ पहाड़मा गाइड गर्न गएकै हुन्छन् र ह्युमन रिसोर्सेस पनि ट्रेनिङ्सहरू दिएकै हुन्छन्. आज हामीले चाइनिज ल्याङ्ग्वेजको लागि यति गाइडको डिमाण्ड हुन्छ. 6 महिनाको चाइनिज ल्याङ्ग्वेजको कोर्स नेपाल टुरिज्म बोर्डले नै यो नेपाल यो चाइनिज सरकारसँग सहकार्य गरेर चाहिँ हामीले यहाँ चाइनिज यो ल्याङ्ग्वेजको ट्रेनिङ्स पनि दिइरहेछौँ, गाइडको पनि भइरहेछौँ. नासम भन्ने संस्थाले चाहिँ ट्रेनिङ्सको लागि चाहिँ सबै उहाँहरूले पनि करिकुलमहरू रिडिजाइन गरिराख्नु भएको छ. अर्को वर्षलाई चाहिँ वेलनेस टुरिज्म इयर भनेर चाहिँ हामीले भनेकै छौँ. भन्दाखेरि लागिरहेछौँ, परिरहेछौँ, सबै चिज चाहिँ जुन जस्तो हुन्छ भनेर त्यो हामी गरि नै रहेछौँ. र तपाईँहरूको पनि केही क्रिएटिभ सुझावहरू छ भने हामीलाई पनि भनिदिनुहोस्, जसले गर्दाखेरि नेपाललाई चाहिँ हामीले देखाउन सक्छौँ भन्दाखेरि केही नौलोपन छ भन्दाखेरि आउनुहोस्, पर्यटन बोर्डमा स्वागत छ. आफ्नो विषयवस्तुलाई साझा गरिदिनुहोस्, हामी पनि आभारी हुनेछौँ.
0: पर्यटकीय क्षेत्र भन्ने बित्तिकै अब रमाइलो भ्रमण गर्ने अथवा रमणीय क्षेत्रलाई मात्रै बुझ्छौं, तर कतिपय धार्मिक अथवा पुरातात्विक महत्वका ठाउँहरू, ती ठाउँहरूको पहिचानका लागि, प्रचार प्रसारका लागि अथवा त्यो क्षेत्रहरू उजागर गर्नका लागि बोर्डको चाहिँ भूमिका कस्तो छ? पछिल्लो समय के कामहरू भइरहेका छन् यो क्षेत्रमा?
1: अब अन्तर्राष्ट्रिय पर्यटन बजारमा हामी भाग लिइहाल्छौँ। यो चाहिँ विगतको 40-50 वर्षदेखि नै भइरहेछ, त्यो चाहिँ हाम्रो नियमित कुराहरू भयो। अर्को कुरा चाहिँ तपाईँको चाहिँ एउटा त्यो भइहाल्यो, अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ के भएको छ भन्दाखेरि चाहिँ हामीले जुन प्रमोसनको भिडियोजहरू बनाउँछौँ, रिल्सहरू बनाउँछौँ, आजकल तपाईँको डकुमेन्ट्री हेर्ने दिनहरू गए, त्यो चाहिँ प्रमोसन रिल्सहरू हेर्छन्। प्रमोसन रिल्सहरू हेर्दाखेरि चाहिँ रिल्सहरू बनाउने क्रिएटर्सहरूले ल्याउने, इन्फ्लुएन्सरलाई ल्याउने, तपाईँले आज पनि आफ्नो मोबाइलमा तपाईँले 40 मिनटको त केही हेर्नुहुन्न नि, 2 मिनटको, 40 सेकेन्डको, 50 सेकेन्डको तपाईँले हेर्दै जानुहुन्छ। त्यस्तो कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर, त्यस्तोलाई चाहिँ हामी चाहिँ भन्दै जान्छौँ, त्यस्तोलाई बोलाउँदै जाँदै, निमन्त्रणा गर्दै, डिजिटल एजमा चाहिँ हाम्रो प्रभावकारी चाहिँ भूमिका हुँदै जान्छ, अझै सशक्त रूपमा चाहिँ प्रस्तुत हुँदै जान्छौँ। इन्फ्लुएन्सर र क्रिएटर्सहरूलाई चाहिँ हामी उहाँहरूको सहायता लिएर चाहिँ नेपाललाई अझै सशक्त रूपमा चाहिँ पेश गर्दैछौँ।
0: पर्यटकीय गतिविधिको हिसाबमा काठमाडौँ, पोखरा, चितवन अथवा यस्ता निश्चित शहरहरू मात्रै बढी आकर्षणको केन्द्र बने अथवा पूर्वाधारहरू त्यहाँ मात्रै बने, विदेशी पर्यटकहरूको पनि आकर्षण त्यहाँ मात्रै भयो, यसका लागि सरकारी नीति नियमहरू अथवा त्यो पर्यटकीय नयाँ क्षेत्रहरूमा चाहिँ पर्यटकीय सुरक्षा कुराहरू, यो कुराहरू चाहिँ अलिकति भएन भन्ने आउँछ व्यवसायहरूको पनि। जस्तो हामीले केही समय अघि यो प्रधानमन्त्री बालेन्द्र शाहले नै यो स्विजरल्याण्डको संज्ञा दिनुभयो, त्यो जुन खप्तर क्षेत्रलाई होइन, यस्ता विषयहरू चाहिँ अलिकति ओझेलमा परे अथवा पूर्वाधारहरू बनिरहेको छैन, बाटो सड़कको कुराहरू है, सुविधाहरू, यो विषयहरू चाहिँ कसरी लिनुहुन्छ?
1: अब पूर्वाधारमा पनि राज्यको जोड्नै छ। अब यसमा चाहिँ म चाहिँ अरू त किन भनौँ, त्यो नागढुङ्गामा जुन हामीले सुरुङ मार्ग छ नि, सुरुङ मार्गले चाहिँ नेपालले चाहिँ नयाँ युगमा प्रवेश गर्यो होइन, टनल पनि चाहिन्छ, सुरुङ मार्ग पनि चाहिन्छ भनेर। अब तपाईँ बुटवलमा जाँदाखेरि तपाईँले चाहिँ पाल्पा बुटवलबाट तपाईँ पाल्पा जाँदाखेरि तपाईँले सिद्ध बाबाको चाहिँ त्यहाँ टनल सुरुङ बनेर देखिराख्नु भएको छ है। सुरुङ बनेर भन्दाखेरि किन सुरुङ बनेर चाहिँ मैले त्यहाँ गएर चाहिँ छलफल गर्दाखेरि त्यो पहाड़को बाटो जाँदाखेरि ढुङ्गाहरू खस्ने सबै हुने भनेर चाहिँ, अब यो दुईटा सुरुङ मार्गले पनि नेपाललाई चाहिँ पहाड़ी बाटोमा सुरुङको युगमा प्रवेश गर्नुपर्छ भन्ने एउटा सन्देश दिए। हामी सुरुङ मार्गको प्रवेश युगमा चाहिँ प्रवेश गर्दैछौँ, यो धेरै नै सकारात्मक छ। र अर्को हेर्नु भने चाहिँ हरेक 7-8 प्रदेशमा चाहिँ हामीले केबल कार चाहिँ ल्याउने प्रस्ताव पनि, जस्तै केबल कार निर्माताहरूले पनि ल्याउँदै हुनुहुन्छ होइन। आज तपाईँले हेर्नुहोस् त्यहाँ पुटबलमै जाँदाखेरि 2 चाहिँ केबल कारहरू छन्, जसबाट तपाईँले माथि गएर तपाईँ जान सक्नुहुन्छ, कामाख्या मन्दिरको दर्शन गर्नुहुन्छ। अर्को सिद्धार्थ सायद केबल कार छ, जसले चाहिँ बुटवल सबै हेर्न सक्नुहुन्छ। तपाईँले लुम्बिनीबाट बुटवल जाँदाखेरि हेरिटेज करिडोरमा जाँदैहुन्छ, बुद्धको मात्रै होइन, त्यहाँनिर हेरिटेज करिडोरमा जा 22-30 किलोमिटरको बाटो फिलिलिलि तपाईँ सरर जान सक्नुहुन्छ होइन। फुटबलमा जाँदाखेरि 5-स्टार होटल छ त्यहाँनिर, तपाईँको इन्टरनेसनल कन्भेन्सन सेन्टर छ, केबल कार छ भनेपछि यो डेभलपमेन्ट होइन त, कति मजाको डेभलपमेन्ट। काठमाडौँमा मात्रै होइन सभा सम्मेलन, तपाईँ अन्त गएर बुटवलतिर पनि गर्न सक्नुहुन्छ एउटा मेसेज गर्दा। त्यही बुटवलबाट तपाईँ पाल्पा लाग्दाखेरि सिद्धबाबा चाहिँ सुरुङ मार्ग अब बनिसकेपछि त्यो प्रयोग गर्नुहुन्छ, टनलमा पनि गएको छौँ, केबल कारमा पनि गएको छौँ। तपाईँ चेतवनबाट नवलपरासी तपाईँ यो नलपुरतिर जाँदाखेरि तपाईँले नारायण खोला पार गर्न साथै मौलाकालीको दर्शन गर्नलाई केबल कार छ, त्यहाँबाट पुरै चितवन तपाईँले हेर्नुहोस् त केबल कारबाट भन्दाखेरि, त्यो पनि त कति राम्रो छ नि, इन्फ्रास्ट्रक्चर छ, सबै कुरा छ, नयाँ गन्तव्य स्थलमा पनि जानलाई इन्फ्रास्ट्रक्चर चाहिँ पुगिरहेछ। तपाईँले हेर्नुपर्ने हुन्छ है त्यसलाई चाहिँ, मैले चाहिँ यो चाहिँ काठमाडौँमा बसेर चाहिँ यहाँ छैन त्यहाँ छैन भन्छ, अहिले छ यो छ। अब नयाँ गन्तव्य स्थलको रूपमा म के भन्छु भन्दाखेरि, अहिलेको पर्यटकहरू चाहिँ त्यो 5 वर्ष अगाडिको पर्यटक जस्तो रहेन। 5 वर्ष अगाडि चाहिँ तपाईँको सोसियल मिडियाको त्यति प्रभाव थिएन, अहिले सोसियल मिडियाको प्रभावले यति गरिरहेछ कि तपाईँले चाहिँ मान्छेले घुम्नलाई चाहिँ नयाँ शब्दावली प्रयोग गरिरहेछ। ट्रान्सफर्मेटिभ र इमर्सिभ एक्सपिरियन्स चाहिन्छ, उनीहरू एक्सपिरियन्स लिन आउँछन्। म तपाईँकै गाउँघरमा जान्छु, आलु कसरी खन्ने हो, आलु कसरी चाहिँ मैले खनेर निकाल्ने हो, त्यो आलु लिएर चाहिँ मैले तपाईँको भान्सा घरमा गएर मैले कसरी मम पकाउने हो, मैले कसरी आलु, उसले केही सिकेर चाहिँ जान खोज्छ, एक्सपिरियन्स लिन खोज्छ। पहिलाको चाहिँ पर्यटक भए बसमा आउने, बस्ने, घुम्ने, होटलमा बस्ने, फोटो सोटो लियो, परिवार चाहिँ भयो। अहिलेको पर्यटकको टेस्ट नै फरक भयो। टेस्ट फरक किन भयो त भने, सम्पूर्ण सोसियल मिडियाले हामीले उहाँहरूको टेस्टको पहिचान गर्दैछौँ, टेस्टको पहिचान गरेर त्यही अनुसारको चाहिँ गन्तव्य पनि प्रस्तुत गर्न चाहिँ कोसिस गर्दैछौँ. अब सोसियल मिडियाले यति तपाईँको टेस्ट फास्ट चेन्ज भएको छ कि त्यो हामीलाई चाहिँ हम्मी हम्मी हुन्छ त्यो गर्नलाई चाहिँ, तर प्रयास जारी छ. त्यो इमर्सिभ र ट्रान्सफर्मेटिभ एक्सपिरियन्स के छ भनेर हेर्छौँ. होमस्टे उहाँहरूले मन पराउनुहुन्छ. होमस्टे पनि तपाईँको चाहिँ कमर्सियल एरियातिर होइन, अलिक काठमाडौँभन्दा अलिकति सेरोफेरोमा, काठमाडौँको सेरोफेरोमा जहाँ ग्रामीण परिवेशको चाहिँ हामीलाई आउँछ भनेर उहाँहरूले खोज्नुहुन्छ. उहाँहरूको इन्क्वायरी पनि त्यसरी नै आउँछ, मलाई दिनुहोस् यस्तो गर्नुहोस् त्यस्तो गर्नुहोस् भनेर भन्नुहुन्छ. अनि टुरिज्म प्रोडक्टको पहिचान, उहाँहरूको टेस्ट, सही सूचनाको सम्प्रेषण अनि सम्पूर्ण इको सिस्टम जाने चाहिँ पर्यटन व्यवसाय, नेपाल पर्यटन बोर्ड, मन्त्रालय, तपाईँको चाहिँ प्रचार प्रसारको सामग्रीहरू अनि साथसाथै चाहिँ हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय ध्वजावाहक, उहाँको पनि महत्वपूर्ण भूमिका हुन्छ.
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आज हामी कार्यक्रम बदलिदो नेपालमा भदौ 10 गते भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि पर्यटन क्षेत्रमा परेको प्रभाव, विपदका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालबारे फैलन सक्ने नकारात्मक सन्देश र आगामी दिनमा पर्यटकीय गतिविधिलाई थप चलायमान बनाउँदै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढ़ाउने विषयमा नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मासँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने. यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ. सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
4: कृषि मन्त्र नार्क सँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्. युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्. टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्.

0: श्रीधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा भोटेकोशी बाढ़ीपछि प्रभावित नेपालको पर्यटन क्षेत्र, आगामी दिनमा पर्यटकीय गतिविधिलाई सुरक्षित र दिगो बनाउने उपाय तथा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राज्यले चाल्नुपर्ने कदम लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मासँग नेपालको पर्यटन सम्भावना, पर्यटन क्षेत्रका चुनौती तथा निजी क्षेत्रसँगको समन्वय लगायतका विषयबाट कुराकानीलाई अघि बढाऊ।
2: निजी क्षेत्रको चाहिँ उहाँहरू अपरेसनल लेभलमा हुनुहुन्छ होइन, अब सरकार भनेको पोलिसी लेभलमा हुन्छ। अस्ति तपाईँले हेर्नुभयो भने सम्माननीय प्रधानमन्त्रीज्यूले चाहिँ निजी क्षेत्रका पर्यटन यो पर्यटन व्यवसायी अन्य व्यवसायीलाई बोलाएर पनि सरकारले के सहायता गर्न सक्छ, तपाईँ पोलिसी लेभलमा हामी लचिलो नीति नै अप्नाउँछौँ भनेर भन्नुभएको छ। अपरेसनल लेभलमा तपाईँ हुनुभएपछि के गाह्रो पर्यो त तपाईँले भनिदिनु भएपछि सरकारले त्यसलाई हेरेर चाहिँ त्यो पोलिसी लेभलमा खुकुलो पार्ने भनेर चाहिँ गर्ने हुन्छ, त्यो सरकार त्यो रहन्छ। अनि सरकारले पनि अस्ति सामान्य प्रधानमन्त्रीज्यूले पनि भन्नुभएको छ, म चाहिँ यो पोलिसीमा तपाईँलाई कहाँ अप्ठ्यारो हुन्छ म यसलाई खोलिदिन्छु यसलाई गरिदिन्छु भनेर उहाँले भन्नुभएको छ। अब हेर्नुहोस् अन्तत गर्दा देश आफ्नै हो, त्यसमा समस्या त हुन्छ, चुनौती त हुन्छ, त्यो त्यसलाई चाहिँ त्यो आपसमा त्यो वार्ता गरेर कहाँनिर कस्तो भयो भनेर तपाईँले समस्या देखाए नै त्यसलाई खोल्ने कुरा हुन्छ। खोल्ने कुरा हुँदाखेरि त्यही त्यो गरिन्छ, त्यो त साथसाथ त छँदैछ नि पोलिसी लेभलमा। त्यसै त तपाईँको केबल कार त बनाएको छैन, केबल कारलाई त नेपाल सरकारले नीति नियम र खुकुलो पारे नै तिनीहरू बनाएको छ। एउटा चाहिँ आज किन त टनल्सहरू बन्यो त, आज सिद्धबाबामा चाहिँ टनल बनाएको छ। त्यसै सरकारको चाहिँ मैले अस्ति हेर्दै थिएँ सरकारको अन्य क्षेत्रमा पनि सुरुङ मार्गहरू बनाउने चाहिँ छ। त्यो सुरुङ मार्गले चाहिँ तपाईँको मनसुनमा पनि तपाईँले यात्रा गर्न सक्नुहुन्छ नि सहज रूपमा। अहिले मैले जस्तो अघि नै भन्छ कि हामी त सुरुङ मार्गको युगमा प्रवेश गर्दैछौँ। अब नेपालीहरूले पनि त्यसको त्यो कस्तो हुँदो रहेछ भन्ने यात्रा गरेर अनुभव लिएपछि, जस्तो हामी विदेशमा जाँदा स्विजरल्यान्ड यस्तो छ, त्यसमा चाहिँ यस्तो छ, सुरुङ मार्ग छ भने अब आफ्नै देशमा छ त्यो चाहिँ। अब यो अब हेर्दै जाउँ, 6 महिनामा चाहिँ परिवर्तन चाहिँ धेरै नै हुन्छ।
1: हो, यो सकारात्मक कुराहरू धेरै छ होइन, सम्भावनाहरूको कुरालाई हामीले औल्यायौं। अब अलिकति चुनौतीको कुरातिर जाउँ न, के छ पर्यटकीय क्षेत्र विस्तारका लागि अथवा निजी क्षेत्रले पनि त्यसमा लगानी गर्नका लागि हामीले अलिकति सुधार गर्नुपर्ने विषयहरू के छ, होइन राज्यले ध्यान दिनुपर्ने विषयहरूको बारेमा अलिकति।
2: एउटा तपाईँले यातायातमा हेर्नुहुन्छ, सबभन्दा पहिला चाहिँ राष्ट्रिय ध्वजावाहक नै चाहिन्छ र पर्यटन क्षेत्र त्यो ठाउँमा चाहिँ फर्स्ट आउँछ जहाँ चाहिँ राष्ट्रिय ध्वजावाहक चाहिँ बलियो हुन्छ। अब राष्ट्रिय ध्वजावाहक पनि चुनौती नै छ, चुनौती भएपछि अब नयाँ म्यानेजमेन्ट आएको छ, नेपाल सरकारले पनि बुझ्नु भएको छ कस्तो चुनौती छ भने, अब यत्रो तपाईँको पहिलादेखिको चुनौतीहरू त रातारात चेन्ज हुँदैन। तर पोलिसी निर्माणहरूमा के छ भन्दाखेरि द्रुत गतिमा चाहिँ पोलिसी निर्माण हुँदैछ, त्यसको पोलिसी निर्माण मात्रै भएन त्यसको चाहिँ तपाईँको रिजल्ट के हो भनेर पनि त्यो रिजल्ट दिने खालको पोलिसीहरू निर्माण हुँदैछ। अनि एउटा पर्यटनमा त तपाईँलाई राष्ट्रिय ध्वजावाहक चाहिँ एकदमै तपाईँलाई चाहिँ चाहिन्छ। तर अर्को तपाईँले हेर्नुभयो भने हामीलाई चाहिँ लग्जरी टुरिज्म भनेर भन्छौँ होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि $400-$500-$600 खर्च गर्ने चाहिँ रातको चाहिँ हुनु पर्यो, त्यो भन्दाखेरि बढी नै उसले पैसा खर्चालु पर्यटकहरू चाहियो। अब त्यसले गर्दा चिन्तामणि जस्तो रिजोर्टले चाहिँ जो चाहिँ मुस्ताङमा भएको उहाँहरूको चाहिँ संसारमा प्रचलित भयो। अब चितवनमा हेर्नुभयो भने जंगल सफारी चाहिँ तपाईँको अफ्रिकापछि चाहिँ चितवनमै छ, चितवन र अफ्रिका चाहिँ सँगसँगै जान्छ। जंगल सफारीमा भन्दाखेरि पनि आज मान्छेहरूले चितवनलाई नै रोज्नुहुन्छ भन्दाखेरि अन्तर्राष्ट्रिय स्तरमा चाहिँ हामी पनि वेल इस्टाब्लिस छौँ। नेपाल चाहिँ ट्रेकिङ र माउन्टेनरिङ गर्दाखेरि चाहिँ नेपालले चाहिँ ट्रेकिङ नेपालको ट्रेकिङ भनेको चाहिँ विशेष भूमिका राख्छ, नेपालमा माउन्टेनरिङ गर्ने पनि विशेष भूमिका राख्छ। आज पनि मनासोलमा यति क्रेज किन भयो त आजको दिनमा, तपाईँको बाढ़ी आइसकेपछि पनि मनासोलमा क्रेज नै छ, गएकै छन्। अनि हिजोको तथ्याङ्क हेर्दाखेरि अन्नपूर्णमा पर्यटक बढेकै छन् भन्दाखेरि विशेष स्थान ओगटेकै चाहिँ हामीले अन्तर्राष्ट्रिय पर्यटन के मानचित्रमा हामीले त्यो गरेकै छौँ। इन्फ्रास्ट्रक्चरको प्रब्लम नै छ, नेपालको जस्तो भूगोलहरू भएको जहाँ चाहिँ टोपोग्राफी पहाड़ी बाटोहरू छ भन्दाखेरि सजिलो साथ बाटो त बन्दैन, धेरै हुन्छ त्यो चाहिँ। अब त्यो इन्जिनियरिङको पनि चुनौती हुन्छ, गर्दैछौँ हेर्दैछौँ। आज हेर्नुहोस् त 7-8 दिनमा कृष्ण भीर चाहिँ बनेर तयार भइसकेको छ भन्दाखेरि हामीले त नेपाली आर्मी नेपाली प्रहरी पर्यटक प्रहरी यिनीहरूलाई पनि हामीले सेल्युट नै गर्नुपर्छ, किनभने यति ठूलो विपदामा उहाँले जुन रेस्क्यू गर्नुभएको छ, उहाँले जुन समन्वय गरिरहेको छ नि, त्यसलाई त म त पर्सनली रूपमा भने म त उहाँलाई चाहिँ नमन नै गर्छु, जुन चाहिँ उहाँले गरेको कामहरू देख्दाखेरि हेलिकप्टरबाट उद्धार गरेको, तपाईँ इमेजिन गर्नुहोस् न, बादलै बादल लागेको छ पहाड़को त्यसमा गएर कुना कनारमा गएर चाहिँ तपाईँले गर्नुभएको छ भने कति साहस अदम्य साहस चाहिन्छ नि, त्यो गर्दाखेरि त हामी नेपाली चाहिँ यो हामी नेपालीले साहसहरू चाहिँ देखाछौ।
1: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्माजी हुनुहुन्छ। उहाँसँग हामी विविध पर्यटकीय गतिविधिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। अब सुनिल शर्माज्यू, यो पछिल्लो समय पर्यटकहरू आइरहँदा देशभित्र अलिकति यो ठगी, त्यसै गरी अनधिकृत गाइड, असुरक्षित यात्रा, फोहोर व्यवस्थापन, कमजोर नियमन जस्ता कुराहरू चाहिँ कहिलेकाहीँ त्यो गुनासो पनि सुनिन्छ। त्यसलाई व्यावसायिक रूपमा मात्रै हेर्ने, सेवामूलक अलिकति कम, त्यो रूपमा कम हेर्ने, व्यवसाय गर्ने, पैसा चाहिँ कसरी कमाउने भन्नेतिर ध्यान दिने, त अलिकति सेवा हो, हामीले चाहिँ आफ्नो परिचय चाहिँ यसरी दिनुपर्छ भनेर एउटा चाहिँ त्यो व्यवस्थापन चाहिँ अलिकति कमजोर भनिन्छ। यसमा नियमनका लागि पर्यटन बोर्डको भूमिका कस्तो छ?
2: यसमा एउटा कुरा यसमा के थप्न मन लाग्यो भन्दाखेरि, मलाई चाहिँ धेरै कम राष्ट्रहरूमा चाहिँ पर्यटकको सुरक्षा गर्नलाई चाहिँ पर्यटक प्रहरी हुन्छ। मलाई लाग्दैन कि 10-12 देशभन्दा बढी पर्यटक प्रहरी छ, नेपाल पनि त्यसमध्येमा एउटा पर्छ। अनि पर्यटक प्रहरी चाहिँ रात दिन खटिराख्नु भएको छ, हामीले उहाँले समन्वय गर्छौँ, उहाँको हटलाइन छ, उहाँको जनशक्ति, जुन जनशक्ति छ, उहाँले चाहिँ यस्ता गुनासो आउँदा साथै जति पनि पर्यटन व्यवसायी हुनुहुन्छ, जति पनि गुनासो

0: होला कि पर्यटक प्रहरी जस्तो विशेष निकाय नै हामी कहाँ छ, जुन चाहिँ तपाईँ आज विदेशमा कुनै पनि ठाउँमा चाहिँ टुरिस्ट पुलिस भन्ने नै उहाँले पुलिस भन्ने चाहिँ सुन्या हुन्छ, टुरिस्ट पुलिस भन्ने चाहिँ धेरै कम राष्ट्रमा हुन्छ भन्दाखेरि हामीले एउटा विशेष त्यसमा दक्ष भएका र त्यसैमा लागि पर्ने चाहिँ जनशक्ति भएर चाहिँ उहाँहरू चाहिँ त्यही एउटा निकाय चाहिँ खडा गरेका छन् नि, राज्यले त त्यहाँसम्म सोचेका छ नि त गर्नलाई भन्दाखेरि तपाईँ कुनैमा पनि जानु, फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ, डाइरेक्टली तपाईँ आउन सक्नुहुन्छ भने तपाईँको द्वारमा त उहाँनिर सधैँ 24 घण्टा नै तत्पर भएर बस्छ। योभन्दा बढी त म के भन्नु,
1: विकट क्षेत्रहरूमा के गर्ने, सुगम ठाउँमा प्रहरी पुग्ने ठाउँमा त छ,
0: विकट क्षेत्रहरूको पनि मसद तथ्याङ छैन, केही ठाउँहरूमा चाहिँ पर्यटक प्रहरी हुन्छ, अब सबै ठाउँमा त पर्यटक प्रहरी हुनुहुन्न, जहाँ पर्यटक प्रहरी हुनुहुन्न त्यहाँनिर चाहिँ प्रहरीहरू नै बस्नु भएको छ, त्यहाँ सूचना आउँछ, सूचना आउँदाखेरि होटेलहरूले प्रहरीहरूसँग पनि समन्वय गर्नुहुन्छ, जहाँ पर्यटक प्रहरी हुन्छ फर्स्ट तपाईँको चाहिँ उहाँले हुन्छ सम्पर्क, नत्र भए चाहिँ प्रहरीहरूसँग पनि गर्नुहुन्छ। आज पनि हेर्नुहोस् त कसैले आइफोन भेटाउनु भएको छ, कहिले पर्स भेटाउनु भएको छ, कसैले चाहिँ तपाईँको चाहिँ पासपोर्टहरू भेटाउनु भएको छ, र अन्तर्राष्ट्रिय मिडियाहरूलाई पनि तपाईँले हेर्नुभयो भने के लेखा छ भने नेपाल चाहिँ महिलाको लागि चाहिँ अत्यधिक सुरक्षित ठाउँ हो भनेर लेखाएको छ। सोलो ट्राभल गर्नलाई नेपाल चाहिँ नम्बर वान डेस्टिनेसन पनि भने आउँछ, एक्लै तपाईँ ट्राभल गर्छ त्यसमाथि पनि महिला भएर पनि तपाईँ निर्धक्क साथ तपाईँ गर्नुपर्छ, यो त हामीले भने होइन नि, यो त अन्तर्राष्ट्रिय मिडियाले भन्दाखेरि कति सम्मान हामीले पाएका छौँ।
1: अब यो पर्यटन क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी सृजना त्यसै गरी विदेश पलायन भइरहेका युवाहरूलाई देशभित्रै उद्यमशील बनाउने लगायतका अरू क्षेत्रहरूमा कस्तो भूमिका खेलिरहेको छ?
0: अब प्रचुर सम्भावना छ हेर्नुहोस् है पर्यटकको चाहिँ, तपाईँले चाहिँ यसमा विशेष अनुरोध के छ भने यदि पर्यटन क्षेत्रमा आउनुहुन्छ भने तपाईँले देशलाई बुझ्न जरुरी छ है, देशको हिस्ट्री कल्चर जियोग्राफी तपाईँले बुझ्नुभयो भने चाहिँ तपाईँले पर्यटन क्षेत्रमा चाहिँ आउनुहोस् होइन, एकदम राम्रो छ, प्रचुर सम्भावना छ यहाँनिर, प्रचुर नै सम्भावना छ। आज तपाईँले चिन्तामणि जस्तो रिजोर्टलाई हेर्नुहोस् न त, त्यही पहाड़मा त्यो रिजोर्ट बनाएपछि चाहिँ मान्छे काठमाडौँबाट पोखराबाट जमसम गएर आउनु भएको छ। तपाईँ केही पनि ठाउँमा हेर्नुहोस् के छ मौलिकतालाई त ध्यान दिनुहोस्, त्यसलाई चाहिँ तपाईँले चाहिँ के देखाउन चाहनुहुन्छ भने देखाइदिनुहोस् भनिदिनुहोस्, तर मैले अघि भने जस्तै तपाईँले एक्सपिरियन्स चाहिँ दिनु पर्यो, मकाऊ बस खानापिना गाउँ भनेर जाऊ भनेर भन्दाखेरि त्यो त जहाँ पनि हुन्छ, तपाईँले आफ्नै घरमा बस्दाखेरि पनि दाल चामल त किनेर नै खानुपर्छ, तर त्यो ठाउँमा जाँदाखेरि मैले के देखाउने त भनेर चाहिँ त्यो अलिकति होमवर्क गर्ने गृह कार्य चाहिँ गर्नुपर्छ, नयाँ चाहिँ मौलिकता चाहिँ उसले मौलिकले तपाईँले चाहिँ अमेरिकाबाट यहाँ आएर म ब्रेड र स्यान्डविच त खान आउँदैन, तपाईँले अलिकति ढिँडो नै पस्किदिनुहोस्, अहिले जौ र फापरकै रोटी दिइदिनुहोस् सानो टुक्रा भनेर, नेपाली कसरी बस्छन् कसरी खान्छौँ उहाँले चाहिँ काँटा चक्कुले खानुहुन्छ, तपाईँले हातले खाँदाखेरि तपाईँको न्युरोन सिस्टम, हातले खाँदाखेरि तपाईँको डाइजेस्ट सिस्टम, बुढापाकाले चाहिँ किन यो हाम्रो बाउबाजेले हातले खान्थे भनेर त्यसलाई बुझाइदिनुहोस्, पलेटी कसरी खाएको किन हो भनिदिनु, करुवामा पानी हामीले किन पिउँछौँ त्यो भनिदिनुहोस्, तामाको भाँडाहरूमा चाहिँ हामी खाना किन खान्छौँ त्यो भनिदिनुहोस्, अनि त्यहाँ साग पकाउने विधि भनिदिनुहोस्, हामीले चाहिँ के छ सुकुटी किन हामीले गर्छौँ, मनसुनमा हामीले कसरी खेतीपाती हुन्छ, अरू बेलामा कसरी हुन्छ, खानपान विशेष घरको बनौट डिजाइन सबै बुझ्न आउँछ, उसलाई प्रस्तुतिकरण कस्तो हो त्यसमा डिपेन्ड हुन्छ। अब त्यसलाई अङ्ग्रेजीमा भन्छौँ हामीले चाहिँ पर्यटनमा चाहिँ प्रचार प्रसार तपाईँले गर्दाखेरि इट इज अ स्टोरी टेलिङ, तपाईँ नेपाल आउनुहोस् घुम्न आउनुहोस् भन्दाखेरि मलेसियाले त्यही भन्छ, थाइल्याण्डले त्यही भन्छ, वाइ सुड आई चुज नेपाल, स्पेसल रिजन त हुनु पर्यो नि, हो त्यसको लागि चाहिँ स्टोरी टेलिङको चाहिँ कला हुनु पर्यो, त्यही भएर चाहिँ गाइडहरू हुँदाखेरि हामीले विशेष ध्यान दिन्छौँ, उहाँलाई सूचना दिने हो, सूचनालाई उहाँले प्रोसेस गरेर त्यसलाई चाहिँ स्टोरी टेलिङमा इमोसन फिलिङका साथ चाहिँ कसरी भन्नु पर्यो भनेर च्यालेन्जरहरू छ भन्ने तरिका छ, ट्रेनिङमा पनि त्यो दिँदैछौँ।
1: हामीले सानो सानो कुराबाट पनि त्यो पर्यटकीय गतिविधि गरेर त्यसलाई चाहिँ हामीले रोजगारको रूपमा अथवा अर्थतन्त्रका रूपमा जीवनयापनका रूपमा व्यावसायिक रूपमा लिन सक्छौ अलिकति पछिल्लो समय। अब यहाँले अघि कोट्याउनुभयो यो डिजिटल माध्यममा गयो सबै विषय कुराहरू अहिले होइन, डिजिटल पर्यटनको विषयलाई अलिकति उठाउन के छ अहिले पछिल्लो समय, यो कन्टेन्ट क्रिएट गर्नेदेखि लिएर अब सेवा सुविधाहरूको बारेमा जानकारी पनि हामीले चाहिँ डिजिटल प्लेटफर्मबाट दिने कुराहरूमा चाहिँ कति परिवर्तन भइरहेको छ अहिले के के छ अहिले अवस्था?
0: अब तपाईँको पर्यटन प्रवर्धन गर्नलाई चाहिँ विगत 5 वर्षमा मैले हेर्दा आमूल परिवर्तन नै भएको छ। सबैजना डिजिटलमै जान सकेका छ होइन। आज युट्युबमा तपाईँले अघि चाहिँ पर्यटनको सम्भावना भन्नुभयो, तपाईँले आफ्नो क्षेत्रमा चाहिँ त्यो पर्यटनको देखाइदिएर या कुनै पनि ग्रामीण परिवेश या के देखाउँछ भने राम्रो प्रस्तुतिकरण गर्नुभयो भने युट्युब तपाईँ सोसियल मिडियाको माध्यमबाट चाहिँ घर बसी बसिकन पैसा कमाउनुहुन्छ।

0: कन्टेन्ट क्रिएटरहरूले चाहिँ राम्रै आमदानी भएको छ उहाँहरूको चाहिँ. पहिला हाम्रो पालामा त जाइरहनु पर्दाखेरि चाहिँ हामी अखबारमा हेर्थ्यौँ भ्याकेन्सी कहाँ निस्किया हुन्छ त्यहाँ गएर एप्लाई गर्छ. अब त्यो रहेन. अब तपाईँको क्रिएटिभिटी छ भने चाहिँ तपाईँले सम्मान गर्छ क्रिएटिभिटीलाई. मौलिकता हुनु पर्यो, तपाईँको क्रिएसन हुनु पर्यो. त्यो क्रिएसन तपाईँलाई चाहिँ आफ्नै सोसियल मिडियामा त तपाईँकै घरमै छ सोसियल मिडियामा ल्याएर आफ्नो क्रिएटिभिटी देखाउनु. संसारले त्यसलाई नमन गर्छ तपाईँको क्रिएटिभिटीमा. त्यो क्रिएटिभिटी आज म तपाईँ चाहिँ यहाँ बसेर जुन क्रिएटिभिटीको कुरा गर्दैछु सोसियल मिडिया, छ महिनामा यो प्रविधि चेन्ज हुन्छ, अर्को छ महिनामा चेन्ज हुन्छ. यो मेरो त एक वर्ष पुरानो भनेको कुरा, यो त आज तपाईँ अन्तर्वार्ता जुन दिइरहेको छु त्यो त आउटडेटेड हुन्छ भन्दा यति फास्ट चेन्ज हुँदैछ कि तपाईँले तपाईँको कल्पनाभन्दा बाहिरको छ. अब यो चाहिँ पहिला पोस्टर, प्याम्पलेट, ब्रोसर्सहरू थियो. अब पोस्टर, प्याम्पलेट, ब्रोसर कसैले लिनै चाहँदैन. डिजिटलमा कहाँ छ, तपाईँको साइट कुन छ, तपाईँको भिडियो कुन छ. अब पहिला भिडियो 30-40 मिनटको बन्थ्यो, अब त्यो डकुमेन्ट्री पनि कोही हेर्न चाहँदैन, भिडियो पनि. तपाईँले त्यो टिकटकमा स्क्रल गर्दाखेरि या भिडियो हेर्दाखेरि, तपाईँ रिल्स हेर्दाखेरि 90 सेकेन्ड भन्दा बढी त तपाईँलाई कसैले टिकाउनै गाह्रो हुन्छ. तपाईँले त मोबाइलमा चाहिँ टिक टिक टिक क्लिक गर्दै स्क्रल गर्दै तपाईँ जाँदै हुन्छ. हो, त्यहाँनिर त्यो भिडमा तपाईँको मौलिकता के हो, त्यो के हो, क्रिएटरहरूले त्यो चोइसहरू हुन्छ. अब हामीले चाहिँ प्लेटफर्म दिन्छौँ, आउनु सहकार्य गरौँ भनेर पनि भने हुन्छौँ, उहाँलाई प्लेटफर्म पनि दिन्छौँ. अब हामीले आफ्नो नियम कानुन लिमिटेसन्समा बसेर गर्नुपर्ने हुन्छ. कतिजनाले इन्डिपेन्डेन्टली गर्नुहुन्छ, उहाँहरूले देखाउनु नै भएको छ, लाखौँ लाख उहाँको फलोअर छ. कसलाई देखाउनु भयो, उहाँले नेपाल नै देखाउनु भयो. नेपाललाई देखाउँदाखेरि उहाँहरूको माध्यमबाट पनि नेपालमा चाहिँ उहाँहरू परिचित हुनुहुन्छ भन्दाखेरि सबैको प्रयास हो यो क्रिएटिभिटी.
1: अब हामीले नेपालमा पर्यटकीय प्रचुर सम्भावना छ भन्छौ होइन, विदेशी पर्यटकहरू, विदेशी नागरिकहरू नेपालमा किन आउने, के कारणले घुम्न आउने, हामीले के भन्दाखेरि उहाँहरूलाई आकर्षित गर्ने, के भनेर आउनुहुन्छ?
0: उहाँहरूको नेपालको आतिथ्यतालाई साह्रै मन पराउनुहुन्छ. ह्युमन इन्टरफेस हुन्छ है. तपाईँले एउटा म भनिदिउँ, तपाईँ कहीँ जानुभयो, बाटो हराउनु भयो या के भयो, तपाईँले गुगल म्याप पनि पाउनु, तपाईँले कसैले सोध्नुभयो भने उसले एकछिन कुरेर तपाईँलाई भनिदिएर त्यो बाटो पनि देखाइदिन्छ. होटेलमा जानुहोस्, तपाईँले चाहिँ त्यो तपाईँको सामान माथिसम्म पुर्याइदिनुलाई चाहिँ कोही भाइ बहिनीहरू त्यहाँ बसिराख्नुहुन्छ है. त्यही भएर कोही न कोही त्यो आतिथ्य भन्दाखेरि ह्युमन इन्टरफेस हुन्छ. त्यही विदेश जानुहोस्, सबै तपाईँको डिजिटल भइसकेका हुन्छ, डिजिटल की भइसकेका हुन्छ. रिसेप्सनमा तपाईँले कार्ड पाउनुहुन्छ, आफै सामान बोक्नुहोस्, आफै रूममा जानुहोस्, आफै जानुहोस्, त्यहाँभित्र न्युज पेपर सबै डिजिटल हुन्छ, सबै हुन्छ. ह्युमन इन्टरफेस चाहिँ सबभन्दा ठूलो कुरा हो. आज पनि गाउँघरदेखि लिएर सहरसम्ममा हामीले स्माइलका साथ चाहिँ, मुस्कानका साथ चाहिँ आतिथ्य दिँदाखेरि त्यो हाम्रो बिगेस्ट सक्सेस हो होइन. अनि आज चाहिँ तपाईँ अन्तर्राष्ट्रिय पत्र पत्रिकामा पर्यटनको पत्रिकामा हेर्दाखेरि आतिथ्यताको लागि यो देश साह्रै राम्रो. सबैजना स्माइल दिइराख्नुहुन्छ, मुस्कानका साथ चाहिँ स्वागत गर्न, अतिथि देव भयो भनेर चाहिँ भन्ने मात्रै होइन, चरितार्थ पनि गरेका छ. कसैले कसैलाई ल्याएर ठगेर कहाँनिर बदमासी गरेका छ, तपाईँ सायद हुन्छ यताखेरि सायद त्यो भिडले सुन्नुहुन्छ, त्यसले देशको छवि बिगारेको छ भनेर चाहिँ सुन्दा पनि सुन्नुहुन्न. तर जहाँ आउनुहुन्छ कुनै विदेशीले, यहाँनिर पर्यटक हेर्नुहोस्, पैसा नभएर खान नपाएर हिँडे आएर लडेको मान्छेलाई पनि खाना खुवाएर उहाँहरूले मदत गरेर चाहिँ उहाँलाई भनेर कहाँ हो के हो तिम्रो घर कहाँ हो भनेर एम्बेसीसँग सम्पर्क गरेर पनि उहाँको जिम्मा लगाउनु भएको छ. तपाईँले आफ्नै पैसाले आफ्नै गरेर कुन चाहिँ संघ संस्थाले खानपिन गरिदिएर चाहिँ उहाँहरूलाई लिएर चाहिँ सम्मानका साथ गरेर विदेशमा जानु त एक दिन तपाईँ ओभरस्टे बस्नु त तपाईँलाई कानुनी कारवाही हुन्छ. यहाँ त तपाईँले त खान बस्न लाउन दिएर पनि एम्बेसीसँग सहकार गरेर विशेषसँग तपाईँलाई चाहिँ मान सम्मान साथै तपाईँको देशमा फर्काएको छ.
1: पर्यटकहरूलाई प्रहरीले दिने सुरक्षाको एउटा विषय भयो, अर्को विपदबाट हुने सुरक्षा कुराहरू जस्तो पूर्व सूचना दिने कुराहरू होइन, कुनै पर्यटकीय गन्तव्यमा जानुभन्दा पहिला उहाँहरूले प्रपर त्यो जानकारी लिने विषयवस्तुहरूमा बोर्डले चाहिँ के कसरी समन्वय गर्छ आइसके पछाडि?
0: अब उहाँले बोर्डले चाहिँ प्रवर्तनात्मक भूमिका खेल्नुहुन्छ, जानकारी लिनुहुन्छ, मौसम सम्बन्धी जानकारी हुन्छ. अहिले तपाईँको मेट्रोलोजिकल डिपार्टमेन्टबाट जुन हामीले सूचना पाउँछौँ धेरै एक्युरेट सूचनाहरू हुन्छ होइन. त्यसले गर्दाखेरि ट्रेकहरूमा जानलाई चाहिँ धेरै सुविस्ता भएको छ. ठाउँ ठाउँमा मोनिटरिङ स्टेसन पनि राखेका छ, ठाउँ ठाउँमा तपाईँको चाहिँ वेदर फोरकास्ट गर्ने पनि सूचनाहरू दिएका छन्. अनि त्यसको एक्युरेसी पनि धेरै नै राम्रो भएको छ. त्यो एक्युरेसीलाई चाहिँ त्यो हामीले पाउने, त्यो चाहिँ पर्यटन व्यवसायहरूले पाउने, गाइडले पाउने, त्यो चारैतिर वेदरको सूचना पाउँदाखेरि उहाँहरूले चाहिँ के गर्नुहुन्छ भने आफ्नो प्लानिङ त्यही अनुसारको प्लानिङ्सहरू गर्नुहुन्छ. त्यो प्लानिङ गर्दाखेरि उहाँलाई धेरै सजिलो भएको छ. अब नेपालमा आऊ, अहिले कस्तो छ वेदर ए मनसुन त चलिरहेछ ल म सायद अक्टोबरको पहिलो हप्ता आउँ कि या सेप्टेम्बरको लास्ट विक म नेपालमा आएपछि काठमाडौँबाट मैले हिमाल हेर्न चाहन्छु भन्दाखेरि हामीले वेदर फोरकास्ट सात दिनको हेर्दाखेरि उहाँले भनिदिँदाखेरि उहाँले एउटा ट्रस्ट पाउनुहुन्छ ए तिमीले चाहिँ मलाई भनिदियो अहिले चाहिँ वेदर यस्तो छ म चाहिँ एक हप्ता रोकिनुपर्छ भनेर भने जब उहाँ तपाईँले त्यो सूचना नदेखिन उहाँ आएर हिमाल चाहिँ देख्न पाउनु भएर मनसुन भयो भने चाहिँ उहाँले भने तिमीले मलाई ठग्यो भनेर भन्नुहुन्छ तर यो चाहिँ के भन्छ भने मौसमको पूर्वसूचनाहरू चाहिँ तपाईँको यति एक्युरेट अहिले भइरहेछ कि विदेशीहरूलाई त्यो सूचना दिँदाखेरि उहाँ चाहिँ साह्रै गौरवान्वित हुनुहुन्छ अनि साह्रै उहाँहरू चाहिँ एकदमै खुसी हुन्छ तिमीले हामीलाई यति सूचना दिइदियो भनेर सही सूचनाहरू हुन्छ अब ठाउँ ठाउँमा तपाईँको समुदायहरू पनि हुन्छ समुदायहरूले पनि हेल्प गर्दै आउँछ होमस्टे छ तपाईँको पर्यटन व्यवसायीहरूको संघ संस्थाहरू हुन्छ अनि कैयौं तपाईँको मदत गर्ने चाहिँ चारैतिर छ मैले त देख्छु
1: अब हामी अहिले त संघीय संरचनामा छौं होइन बोर्डले समग्र देशभरिको अवस्था हेर्ने भयो विदेशी पर्यटक अथवा आन्तरिक पर्यटकहरूकै सन्दर्भमा यो पालिकासँग स्थानीय तहसँगको समन्वय कस्तो छ होइन सम्बन्धित ठाउँमा कुनै पर्यटक गयो अथवा होइन उहाँहरूको मातहतमा रहेका कतिपय पर्यटकीय स्थलहरू छन् स्थानीय सरकार सँग जोडिने विषय होइन यो विषयमा कस्तो समन्वय हुन्छ
0: हामीले कार्यक्रमहरू गर्दा तर्जुमाहरू गर्दाखेरि स्थानीय सरकारहरूको पनि माग आउँछ अब लिमिटेड रिसोर्सेस हुन्छ सम्पूर्ण स्थानीय निकास गर्न सकिँदैन तर जुन प्रभावकारी ढंगले चाहिँ हामीले पेश गर्न सक्छौँ उहाँले त हामीले त गरि नै राखेका हुन्छ पर्यटन मेलाहरू गरेर हुन्छौँ स्थानीय लोक संस्कृतिलाई चाहिँ हामीले बढ़ावा दिनलाई कार्यक्रम गरेका हुन्छौँ पर्यटनको चाहिँ चिन्तन गर्ने कार्यक्रमहरू पनि हामीले गरिरहेका हुन्छ मेला महोत्सव उत्सवहरूलाई चाहिँ हामीले वार्डले भन्दाखेरि सहकार्य नै गरेर अगाडि बढ़िरहेको हुन्छ तपाईँले हेर्दै जानुहोस् गएको वर्षमा पनि हेर्नुहोस् आगामी दिनको बजेटमा पनि हेर्नुहोस् स्थानीय सरकार प्रदेश सरकार यिनीहरूसँग समन्वय नगरी त हामी त जाँदै जाँदैनौँ
1: अब यो नयाँ सरकार बने पछाडि अलिकति सबै क्षेत्र उत्साहित अझ निजी क्षेत्र धन बढ़ी छ होइन यो बजेट तथा कार्यक्रमहरू विशेष के किसिमका त्यस्ता नयाँ खालका आए यो वर्ष होइन अब यो विपदले पार्ने असरको कुरा त छँदै नै छ धेरै पैसाहरू त्यहाँ जाला
0: यो चाहिँ यसपालि चाहिँ हामीले चाहिँ प्रभावकारी ढंगले होइन जुन चाहिँ डिजिटल माध्यमबाट नौलो किसिमले नौलो प्रविधिहरू लिएर चाहिँ त्यो प्रविधि कुन चाहिँ हुन सक्छ र अन्तर्राष्ट्रिय जगतमा थप प्रभावकारी ढंगले र डिजिटल एजको जमानामा डिजिटली कसरी जान सकिन्छ भनेर त्यसमा हामी तत्पर छौं किन समय सापेक्ष चाहिँ चल्नु पर्यो समय सापेक्ष चल्नु पर्दाखेरि चाहिँ तपाईँको ऐनहरू परिवर्तन हुँदैछ
1: यो जुन अस्ति भोटेकोसी बाढीमा प्रभावित व्यवसायहरू हुनुहुन्छ कतिपय होइन उहाँहरूको चाहिँ सबै बगाएर लगेको अथवा क्षति भएको भन्ने छ यसका लागि बीमा लगायत अरू राहत प्याकेजको विषयमा के भइरहेछ विभागीय बोर्डले के काम गरिरहेछ सरकारले के दिने गरिरहेछ
0: अब कार्यक्षेत्र त हाम्रो परेन होइन यो तपाईँको बीमा अब त्यसमा चाहिँ जस्तो हिजो पनि मैले समाचार हेर्दाखेरि चाहिँ मृत्यु भएको व्यक्तिलाई चाहिँ तपाईँको हाम्रो कानूनले 12 वर्षसम्म चाहिँ व्यक्ति नआएपछि चाहिँ 12 वर्षसम्म गर्छ जसले चाहिँ बिमा राहतहरू पाउन चाहिँ गाह्रो परेको छ यो चाहिँ स्थानीय निकाय सरकारहरूलाई पनि उहाँहरूले चाहिँ भन्नुभएको छ बिना मृत्युको प्रमाणपत्र लिएर चाहिँ हामीले कसरी राहत पाउने हामीले कसरी बिमा पाउने 12 वर्षसम्म हाम्रो कानूनमा 12 वर्षसम्म रहेछ होइन अनि त्यो भन्दाखेरि चाहिँ सरकारले पनि यसको चाहिँ प्रब्लम्स चाहिँ उहाँहरूले थाहा भयो 12 वर्षसम्म के गर्ने हो कसो गर्ने हो भनेपछि चाहिँ बल्ल यो सायद त्यो त्यसलाई चेन्ज नगरिकन चाहिँ बिमाहरू पाउने मृत्यु भएको त तपाईँको हस्पिटलमा भएको मृत्यु भएको त प्रमाण डेथ सर्टिफिकेट पाएपछि तपाईँले पाइहाल्नु भयो सबै इन्सुरेन्सहरू तपाईँले पाउनु तर जुन व्यक्ति चाहिँ सम्पर्कविहीन छ भनेर उसलाई के गर्ने त भन्ने चाहिँ कानूनले 12 वर्ष भनेको छ 12 वर्षसम्म तपाईँले वेट गर्नु पर्यो 12 वर्षसम्म त्यो व्यक्ति विशेषले वेट गर्ने कुर्ने त कुरा आउँदैन त्यही भएर चाहिँ अब त्यसमा चाहिँ छलफल भइरहेछ
1: अब हामीले ठूल्ठूला विपदहरू भोग्यौं होइन जस्तो भूकम्प त्यस पछाडि कोरोना महामारी र अहिले चाहिँ यो भोटेकोसी बाढी तीनवटै एकदमै विकराल अवस्थामा तैपनि हामी त्यसभन्दा माथि उठेर फेरि अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने चुनौती चाहिँ छ नै यसका लागि अब बोर्डले आगामी योजना काम कार्यवाहीको सन्दर्भमा के छ तयारी
0: जस्तो विपद आउँदाखेरि चाहिँ एउटा चाहिँ के भएको थियो भने अर्ली वार्निङ चाहिँ सिस्टम चाहिँ डेभलप गर्नुपर्ने छ तर अर्ली वार्निङ सिस्टम चाहिँ कस्तो भन्दाखेरि भारतसँग पनि हाम्रो छिमेकी राष्ट्रहरूसँग पनि बसेर चाहिँ त्यसलाई चाहिँ ट्रान्सबाउन्ड्रीमा चाहिँ गर्नुपर्ने हुन्छ यो त तपाईँको चाहिँ 40 फिट माथि चाहिँ पानी आउने 50 फिट माथि आउने त कसैले आफ्नो जीवनकाल सुने पनि थिएन देखा पनि थिएन होइन जुन हाम्रो वार्निङ सिस्टम थियो त्यो त पानीको सतह चाहिँ खतराको संकेत भन्दा माथि जाने त्यस्तो वार्निङ सिस्टमहरू हो तर यो वार्निङ सिस्टम भने त अर्कै हो विपदमा चाहिँ यो त एकदमै हामीलाई चाहिँ यसलाई तयार नै गरेर चाहिँ क्लाइमेटले चाहिँ क्लाइमेट चेन्जले गर्दा कस्तो छ अब यसमा चाहिँ सरकारले चाहिँ हेर्दै हुनुहुन्छ तर विपदहरूको यो भन्दाखेरि यसमा क्राइसिस चाहिँ नेपालमा चाहिँ टुरिज्ममा क्राइसिस हुँदाखेरि यसलाई इमिडिएटली ट्याकल गर्नलाई एउटा क्राइसिस सेल ट्रेन ह्युमन रिसोर्सेस जुन चाहिँ अब मेरो त्यो चाहिन्छ अब चाहिँ मैले जतिजना छ भने म र मेरो सहकर्मीहरू जतिलाई चाहिँ एयरपोर्टबाट परिवारजनहरू डाइरेक्ट टुरिज्म मोडमा आछन् आँखाबाट आँसु ल्याएछ हामी पनि त्यस्तो ट्राउमामा उहाँहरूलाई सान्त्वना दिने कन्सल्ट गर्ने हामी पनि ट्रेन रहन्छौँ होइन त्यो ट्रमालाई चाहिँ डिल गर्नलाई चाहिँ अनि मलाई चाहिँ पर्सनली होइन यो पर्सनल लेभलमा चाहिँ के भन्छ भने त्यस्तो चाहिँ हामी पनि ट्रेन हुनुपर्ने जरुरी छ यस्तो विपदमा चाहिँ कसरी चाहिँ सान्त्वना दिने होइन तपाईँले बोलाएर उहाँलाई चिया खुवाइदिएर कुरा मात्रै सुनिदिनु भयो भने उहाँले तपाईँले हेलिकप्टर लिएर जानुपर्ने तपाईँले मेरो मान्छे त्यहाँ गएर छ तपाईँहरू यहाँ बस्नु भएको छ उहाँले हामीलाई गाली गर्नुभयो सबै चिज तपाईँले एक शब्द नबोलिकन उहाँलाई पानी चिया खुवाएर तपाईँले सुनिदिनु भए पनि नि तपाईँलाई चाहिँ उहाँहरूले चाहिँ एकदमै उहाँको चाहिँ दुःखलाई चाहिँ तपाईँले हरण गर्नुहुन्छ केही हदसम्ममा उहाँको मरमपट्टि लगाइदिया हुन्छ होइन त्यसमा चाहिँ साइकोलोजिस्टहरूको चाहिँ चाहिन्छ अब यो त जतिखेर तपाईँलाई चाहिँ गाह्रो परेपछि त्यतिखेर नै माग हुन्छ नि त होइन साइकोलोजिस्टहरू चाहिँदो रहेछ यस्तो बेलामा उहाँ साइकोलोजिस्टहरूले त्यो साइकोलोजी बुझेर कसरी डिल गर्ने ट्रमामा पनि कर्मचारीहरूले कसरी डिल गर्ने त्यो चाहिँ ट्रेनिङ चाहिँ हुँदो रहेछ है त्यो ट्रमामा चाहिँ यो त तपाईँको त संसारले नै नसोचेको विपद हो नि त त्यस्तोमा चाहिँ आगामी दिनमा केही ड्रमाको साइकोलोजिस्ट केही त्यस्तो संयन्त्र चाहियो र नत्र अब त्यो संयन्त्र त बनाएर पनि हुँदैन कर्मचारीहरूले कमसे कम एक महिना जति त्यस्तो ट्रेनिङ लिने चाहिँ आवश्यकता मैले चाहिँ देखेँ
1: हस् यहाँलाई धन्यवाद समयको कुराकानीको लागि
0: थ्याङ्क यू धन्यवाद मौका दिनुभयो धेरै धेरै धन्यवाद
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक गोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: ब्लड प्रेसर हाई लो भएका
5: कोलेस्ट्रोल बढी भएको
6: मुटुको गति एकनास नभएको
5: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
6: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको
5: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
6: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: बिरामी जाँच हुने मिति यही असोज 16 शुक्रबार
8: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
9: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
10: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
9: सम्बन्धित समस्या भएका दम्पतीहरूले फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
10: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 आइतबार
9: अनुभवी विशेषज्ञ सेवा आधुनिक प्रविधि व्यक्तिगत परामर्श निरन्तर हेरचाह
10: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर डिपिचोक घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ सम्पर्क मोबाइल 98478-23572
11: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
12: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
11: उपलब्ध। शल्यक्रियाहरू
12: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
11: बालबालिकाको न्यूरो सर्जरी,
12: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
11: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
11: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
13: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनुहुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउटो दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
4: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-5-65-23-78-18-617 र 98-78-35-643।
15: मध्यपश्चिम ट्राङ्क्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवावसालको नमस्कार। आज असोज 1 गते देशभर भगवान विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा पूजा मनाइँदैछ। वास्तुकला, शिल्पकला, निर्माण तथा विभिन्न औजार र यन्त्रका देवताका रूपमा भगवान विश्वकर्माको पूजा गर्ने धार्मिक परम्परा चलिआएको छ। विश्वकर्मा पूजाका अवसरमा कल कारखाना, उद्योग, वर्कसप, ग्यारेज, निर्माण स्थल तथा विभिन्न प्राविधिक क्षेत्रमा प्रयोग हुने मेसिन, औजार र उपकरणको सरसफाई गरी पूजा गर्ने चलन रहेको छ। विशेष गरी मेसिन तथा औजारसँग प्रत्यक्ष रूपमा काम गर्ने श्रमिक, प्राविधिक र व्यवसायीले यस दिनलाई विशेष महत्वका साथ मनाउने गर्दछन्। धार्मिक विश्वास अनुसार भगवान विश्वकर्मा देवताका शिल्पी तथा वास्तुकार हुनुहुन्थ्यो। उहाँले विभिन्न दिव्य भवन संरचना तथा अस्त्र शस्त्र निर्माण गरेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। आजका दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रिने र काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यही विश्वासमा आज इन्जिन जडान भएका यन्त्र र गाड़ीहरूमा समेत पूजा आराधना गरी मनाउने चलन रहेको छ। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1403 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72 र तनहुमा 38 शव फेला परेका छन्। उपचारका क्रममा काठमाण्डुमा 2 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका शवमध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। 6150 जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार बाढ़ीपछि अहिलेसम्म 13742 जनाका उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालय मार्फत 150 जना परामर्शदाता परिचालन गरिएको छ। सम्पर्कविहीन नागरिकको खोजीका लागि प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाड़ीको नयाँ दर्ता आजदेखि खुल्ला गरेको छ। विभागले 7 वटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको हो। विभागले सार्वजनिक गाड़ीको दर्ता खुल्ला गर्ने सम्बन्धी सूचना समेत सार्वजनिक गरेको छ। विभागका अनुसार उपत्यकाभित्र विद्यालयका बस तथा सट्टा भर्नाको हकमा मात्र सार्वजनिक गाड़ीको दर्ता खुल्ला गरिएको हो। यसअघि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको समस्या तथा ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै जेठ 8 गतेदेखि नयाँ दर्ता अर्को सूचना नआएसम्मका लागि रोका गरेको थियो। र रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र 5 वटा शव फेला परेका छन्। नेपाली सेनाका अनुसार सुरुङको अन्तिम किनारसम्म खोजी गर्दा 30 शव भेटिएका हुन्। फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको सेनाले जनाएको छ। भदौ 10 गते भोटेकोशी हुँदै आएको बाढ़ीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र मान्छे फँसेको आशंकामा खोजी तथा उद्धार चलिरहेको छ। हवस्त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
1: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
0: हाम्रा विशेषताहरू:
1: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
0: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
1: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
0: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीवित रोड कोराहीदाङ।
3: फोन 562-521।
0: सम्पर्क मोबाइल
2: 98578-32819 र 98578-32223।
4: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
5: नमस्ते नमस्ते,
0: कता हिँड्नु नि बाबु? बजारतिर नि
6: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
7: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
7: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
0: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहर रोड, खोराही दाङ,
8: दीपक स्ट्रीट। सम्पर्क मोबाइल 98478-27977
9: र 98578-30689।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एक साथ।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
14: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
15: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
14: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
15: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
14: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
15: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
14: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
13: भर्ना सम्बन्धी सूचना।
9: गोर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
13: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
16: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
21: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
19: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9858745226।
22: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
23: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
22: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
23: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
22: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
23: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
22: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
23: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
22: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
23: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
22: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
23: सम्पर्क नम्बर 0825600023।
22: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: एक्सचेंज मेलामा जाम मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जाम मै लिएर जानुहोस्। जाम मै वैल्युएशन, जाम मै कैश डिस्काउंट, ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज, त्यसैले नो यता उता।
1: जाम मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेंज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेंज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेंज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 9857303151, 9847303133 र 9686372444।
0: यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुस्।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: గంగా రెడ్డి మీరు ఎవరెస్ట్
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सराचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 MHz।

आवाज पश्चिम नेपाल को आवाज आवाज ही को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67487।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। मुगुको बहुप्रतीक्षित पिना कुटोला घटलेख मुन्दु निर्वासन सड़क आयोजना निर्माण शुरू भएको 5 वर्ष बितिसक्दा पनि अलपत्र परेको छ। ठेक्का सम्झौताको अवधि सकिएर म्याद थप गरिए पनि सड़क निर्माणले गति लिन सकेको छैन। सड़क डिभिजन कार्यालय जुम्लाका अनुसार आयोजनाको हालसम्मको भौतिक प्रगति 10% मात्रै भएको छ। छायानाथ रारा नगरपालिका 10 का स्थानीय कमल बुढाका अनुसार सड़कको 0 पोइन्ट रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भन्दै निर्माण कम्पनीले लामो समयदेखि निकुञ्जको विषयलाई कारण देखाउँदै काम अघि बढ़ाएको छैन। तर सड़कको 0 पोइन्ट पिनाबाटै शुरू हुने उहाँको भनाइरहेको छ। निर्माण व्यवसायीले सल्लेरी र राराको 0 पोइन्ट रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भन्दै छायानाथ रारा नगरपालिका 8 को वडा कार्यालयबाट सिफारिश ल्याएपछि निर्माणमा समस्या आएको उहाँले बताउनुभयो। कार्यालयका अनुसार 60 करोड़ रूपियाँ सिलिङ बजेट रहेको आयोजनाको ठेक्का प्रतिस्पर्धा मार्फत 35 करोड़ 55 लाख रूपियाँमा श्रेया कन्स्ट्रक्सन प्रालीले पाएको थियो। सड़क डिभिजन कार्यालय जुम्ला र निर्माण कम्पनी बीच 2079 साउन 18 गते ठेक्का सम्झौता भएको थियो। दैलेखमा क्षयरोगको संक्रमणको अवस्था चिन्ताजनक देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय को तथ्यांक अनुसार पछिल्लो 1 वर्षमा क्षयरोगका बिरामीको संख्या बढ़ेको पाइएको हो। जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार आर्थिक वर्ष 2081-82 144 जना क्षयरोगका बिरामी भेटिएकोमा आर्थिक वर्ष 2082-83 यो संख्या बढ़ेर 164 पुगेको छ। पछिल्लो 1 वर्षमा जिल्लामा क्षयरोगका 20 जना बिरामी थपिएका हुन्। जिल्ला अस्पताल दैलेखका मेडिकल रेकर्डर सुपरभाइजर प्रकाश अधिकारीले पछिल्लो तथ्यांक अनुसार 164 जना क्षयरोगका बिरामी मध्ये 9 जना 15 वर्ष मुनिका बालबालिका रहेका छन्। उहाँले क्षयरोग विशेष गरी संक्रमित व्यक्तिको खोकी तथा खकारबाट निस्कने जीवाणुयुक्त कर्णसँगको सम्पर्कबाट सर्न सक्ने भएकाले संक्रमित व्यक्तिको सम्पर्कमा रहेका बालबालिका जोखिममा पर्ने गरेको बताउनुभयो। संक्रमित परिवारका सदस्यको सम्पर्कमा रहेका 32 जना बालबालिकामा सम्भावित क्षयरोगको अवस्था देखिएको र थप अनुसन्धान तथा परीक्षण गर्दा ती मध्ये 2 जनामा क्षयरोगको संक्रमण पुष्टि भएको पनि अधिकारीले बताउनु भएको छ। भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या 1403 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 शव फेला परेका छ। उपचारका क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका शवमध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ। 6150 जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार बाढीपछि अहिलेसम्म 13742 जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालय मार्फत 150 जना परामर्शदाता समेत परिचालन गरिएको छ। सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। र यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाड़ीको नयाँ दर्ता आजदेखि खुल्ला गरेको छ। विभागले 7 वटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको हो। विभागले सार्वजनिक गाड़ीको दर्ता खुल्ला गर्ने सम्बन्धी सूचना समेत सार्वजनिक गरेको छ। विभागका अनुसार उपत्यकाभित्र विद्यालयका बस तथा सट्टा भर्नाको हकमा मात्र सार्वजनिक गाड़ीको दर्ता खुल्ला गरिएको हो। यसअघि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको समस्या तथा ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै जेठ 8 गतेदेखि नयाँ दर्ता अर्को सूचना नआएसम्मका लागि रोक्का गरेको थियो। हवस् त, बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: जो तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्, यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
6: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यू रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
13: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
13: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
13: बालबालिकाको न्युरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
13: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्षता अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
13: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
14: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
4: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-5-6023-98-78-1617 र 98-78-35-643।
18: हजुर गजबको अफर आयो। कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
19: सञ्चालक नरेश कुमार श्रेष्ठ।

फरक तपाईँले आउने क्रममा चाहिँ व्यवसायीलाई सोफा हबले प्रायोजन गरेको छ। तपाईँ सोफा सेट खरिद गर्दै हुनुहुन्छ अनि तपाईँलाई राम्रो फर्निचरहरू चाहिएको छ अनि घर बनाउनु भएको छ होइन, कोठालाई चिटिक्क बनाउनु परेको छ, यसका लागि त चाहियो सोफा होइन, यसका लागि चाहिँ फर्निचर र सोफाका लागि चाहिँ तपाईँले सम्झनै पर्ने नाम रहेको छ सोफा हब काठमाडौँ हो। सोफा हब काठमाडौँले नै आजको यस कार्यक्रमलाई प्रायोजन गरेको छ। मैले भनिसके यहाँहरू चाहिँ हामीसँग जोडिन सक्नुहुन्छ, आज कुराकानी गर्ने हो अनि मिठा मिठा सुमधुर गीत संगीतका बानकीहरूले यहाँलाई मनोरञ्जन दिने हो, त्यसैले त्यो आनन्द लिनको लागि पनि तपाईँ इन्द्रेणीमा जोडिनुहुनेछ, त्यही विश्वास मैले तपाईँसँग लिएको छु। अनि आज विश्वकर्मा पूजालाई पनि मनाइँदैछ र विशेष गरी विश्वकर्मा पूजा मनाउनको लागि तपाईँहरू धेरै तयारी हुनुहुन्छ, धेरैले पूजा गरिसक्नु भएको होला भन्ने पनि मलाई लागेको छ। आज कन्या संक्रान्तिका दिन काठमाडौँ सहित देशभर विश्वकर्माको पूजा गरिँदैछ, विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विर विधिपूर्वक चाहिँ पूजा आराधना गरी श्रमिकले दिवसका रूपमा चाहिँ अथवा यसले श्रमिकले दिवस यो भव्यताका साथमा मनाइरहेको अवस्था छ। विश्वकर्मालाई विश्वको पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ र ऋग्वेदमा चाहिँ विश्वकर्माको महत्व 11 ऋचामा लेखिएका छन्, यो पनि म यहाँलाई चाहिँ अवगत गराउन चाहन्छु। र विश्वकर्मा पूजाको यो अवसरमा यहाँहरू सबैलाई म शुभकामना पनि दिन चाहन्छु। विश्वकर्मा जयन्ती भव्यताका साथमा तपाईँहरूले मनाइरहनु भएको छ र कल कारखानामा सजाइएका आफ्ना औजार अनि श्रमिकले यो दिवस भव्यताका साथमा मनाउँदै गर्दा हर्ष उल्लासका रूपमा मनाउँछन् र विशेष गरी बालुवा अन्य चीजबाट बनाइएका विश्वकर्माको मूर्ति बागमती मुहानी स्थल सुन्दरी जल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने एउटा परम्परा पनि रहेको छ र आजको दिन कालीगढहरूले उपयोगमा ल्याउने औजार पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामको बेलामा नबिग्रिने, राम्रो गर्न सकिने लगायतका गुण चाहिँ रहन्छ भन्ने एउटा धार्मिक विश्वास पनि रहेको छ र आज विभिन्न काठमाडौँका विभिन्न ठाउँहरूमा विश्वकर्माको मूर्तिहरू बनाएर चाहिँ सजी सजावट बनाएर चाहिँ भव्य पूजा गरिन्छ र विभिन्न ठाउँमा कार्यक्रमहरू पनि आज हुन्छन्। अब विश्वकर्मा भगवान को हुन् भन्ने कुरा पनि आउँछ नि मित्रहरू, होइन? भगवान महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारीहरू चाहिँ दिएका थिए र सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशज देव शिल्पी विश्वकर्मालाई आदेश दिएका थिए र विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियरका रूपमा लिइन्छ, मैले यो जानकारी गराइसकेको छु। विशेष गरी पाताल मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको विश्वकर्माले चाहिँ निर्माण गरेका भन्ने कुराहरू पनि छन्। भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण गर्न सकिन्छ कि भगवान विश्वकर्माको महत्वको वर्णन ऋग्वेदमा 11 रूपमा पनि लेखिएको छ, त्यसैले पनि अझ बढी चर्चा हुन्छ र विशेष गरी अनन्त र अनुपम कृतिमा सत्य युगमा चाहिँ स्वर्गलोक र स्वर्गलोक त्रेता युगमा लंका अनि द्वापर युगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति आदिहरू रहेका छन्, यो पनि यहाँलाई चाहिँ हामीले अवगत गरायौं। पक्कै पनि विश्वकर्मा पूजाको यो अवसरमा यहाँहरू सबै सबैलाई शुभकामना छ। हामी इन्द्रणीको बसाईमा रहेर तपाईँसँग भलाकुसारी गर्दै सुमधुर गीत संगीतको साथमा रहन्छौं भन्दै टेक्निकल सपोर्टमा काठमाडौँबाट साथ दिने ईशा हो, यतिखेर हामीलाई ईशाले साथ दिइरहनु भएको छ, बाहिर ओम सराले पनि साथ दिइरहनु भएको छ। आज यहाँ पनि ट्याक्कला र हाम्रा औजार मेसिनरी सामग्रीदेखि लिएर सबैको पूजा भइसकेको अवस्था छ, उहाँहरूले बाहिर मजाले पूजा गर्नुभएको छ। यसरी नै हामी यो बसाइलाई अगाडि बढाउँदै गर्दा यतिखेर चाहिँ हामी कार्यक्रमको शुरूआत एउटा गीतबाट गर्ने जमर्को गरेका छौं, यतिखेर राख्दैछौ यो सुमधुर गीतलाई।

0: देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ। म त के राम्रो छु र है मायाको हेरै हो राम्रो, यो असाध्यै बहुचर्चित भाका हो। विमला छेत्री विष्णुमाझीको आवाजमा एक नारायण भण्डारीको सृजना असाध्यै सुपरहिट सिर्जना हो, हामीले सुनाइसकेका छौं। हामी इन्द्रणीको बसाईमा छौं र आज यस्तै यस्तै सुमधुर गीत संगीतका बानकीले हामी तपाईँलाई मनोरञ्जन गराउँछौ। र अब यसपछि हामी क्याम्पस पढ्ने आउने होइन, उनले सरले उता पढाउने, हामीले आँखा जुदाउने बोलको एउटा गीतलाई सुनाउने रहर जागेको छ। सो गीत पनि हामी सुनाउँछौ, बाहिर इसाले गीत तयारी अवस्थामा राख्नु भएको छ। र मैले भनिसके आज तपाईँसँग नै कुराकानी गर्ने हो कि, त्यसैले 4591300 र 400 सहभागिताको लागि म यहाँहरूलाई अनुरोध पनि गर्न चाहन्छु। र यही सिलसिलामा कोही साथी आजको लागि आइसक्नु भएको छ, म ढिला गर्दिन, उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो, नमस्ते। नमस्कार दाइ।
0: हजुर नमस्कार, को बोल्नुभयो, कसको आवाज कहाँबाट भन्नुहोस् त?
1: म यता अरुण तारी भोसुरबाट, वरुण चञ्चले।
0: वरुण चञ्चले ल, आजभोलि वरुणसँग जियोस् गफ गफ हुन थालेको छ होइन? अनि के छ खबर अलैची? योभन्दा अगाडि कुरा हुँदै गर्दा तपाईँ अलैची टिप्न जाँदै हुनुहुन्थ्यो।
1: दाइ, अलैँची टिपेर चाहिँ अब यसो सक्न त्यो अलिअलि बाँकी छ, अब छोडाउन चाहिँ अब बाँकी नै छ।
0: अब सुकाउनु पर्यो, छोडाउनु पर्यो, समय लाग्छ खेरि है?
1: छोडाकहरू सुकाउँदै पनि छौँ, छोडाउँदै पनि छौँ। आज चाहिँ यहाँ हाम्रो
0: ग्रामीण बस्तीमै बसेर कृषिमा नै केही गर्नुपर्छ भनेर लागिरहनु भएको छ वरुण होइन?
1: हजुर भाइ,
0: हामीसँग सम्भावनाहरू धेरै छन्, ती सम्भावनालाई, जुन प्रचुर सम्भावना छन् ती सम्भावनालाई साँच्चीकै तपाईँहरूले एउटा सार्थकता बनाइदिनु भएको छ। किनभने आफ्नै गाउँठाउँमा बसेर त्यही मिठो मसिनो खाएर परिवारसँग मजाले आफ्नो काम गर्दै मजासँग आमदानी पनि गरिरहनु भएको छ नि त?
1: हजुर हजुर।
0: ल, अनि सब ठिकठाक छ? अब आज पूर्वेली गीतै गाउने त होला नि वरुणले?
1: हुन्छ दाइ, अब ट्राई गर्छु नि।
0: हुन्छ, समय सुरु भयो र सबैभन्दा पहिला यहाँलाई आज विश्वकर्मा पूजाको अवसरमा शुभकामना पनि छ।
1: ए हस्, हुन्छ, तपाईँलाई पनि दाइ एकदम मेरो साइडबाट अनि मेरो फ्यामिलीको साइडबाट एकदम शुभकामना छ है।
0: ल,
1: हुन्छ, म ट्राई गर्छु।
0: हस् हस्।

0: ल एकदम धन्यवाद छ बलुन साह्रै सुमधुर भाका सुन्दै गर्दा सुनाउँदै गर्दा रमाइलोपनको आभास भयो
1: एउटा सानो मेसेज छोडिराख्छु ल
0: हुन्छ छोड्नुहोस् न
1: हुन्छ अब आज विश्वकर्मा पूजा सबैलाई शुभकामना अनि यता आज जन्मदिन मनाउने सानो बाबु हुनुहुन्छ हाम्रो यता पुरानो मिडिया प्रेमी साथी हाम्रो रतन लामाको छोरो हुनुहुन्छ यता सङ्कसाबतिर अनि बुटलतिर हुनुहुन्छ हाम्रो सरस्वती पोखरेल उहाँको छोराको पनि जन्मदिन छ दुवैजना बाबुहरूलाई एकदम जन्मदिनको शुभकामना अनि हाम्रो चन्द्रमणि राईलाई चाहिँ एकदम मिस यु भन्दै छुट्टिन्छु ल
0: धन्यवाद छ हाम्रो वरुण चञ्चले आउनु भएको थियो कुराकानी भइसकेको छ र तपाईँ पनि टेलिफोन गर्न सक्नुहुन्छ 4591934 दुईवटा नम्बर आदरणीय साथी यहाँका लागि खुल्ला गरेका छौं र इन्द्रणीको व्यवसाय साँच्चीकै सुमधुर बनाउने प्रयत्नमा छौं र त्यो सुमधुर चाहिँ यहाँले बनाइदिनु भएको छ टेलिफोनमा हामी कुराकानी गर्छौ गीत गाउन आउने साथीलाई हामी गीत गाउनको लागि अनुरोध पनि गर्छौं तपाईले भन्नुहुन्छ इन्द्रणीमा गएपछि गीत गाउनु पर्छ मेरो त पालो कहिले पनि आएन भन्नेहरूका लागि पालो खुल्ला छ है आउनुहोस् कुराकानी गरौंला अनि तपाईँले गाउनुभएका गीत पनि सुनाउला हामी सोफाहब काठमाडौँद्वारा प्रायोजित इन्द्रणीमा छौं कोही हुनुहुन्छ यतिखेर स्वागत गरौं बाहिर इसा गफ गर्दै हुनुहुन्छ त्यो बीचमा एउटा गीत राखौं न त है हामीले उद्घोष गरेको क्याम्पस पढ्न आउने बलको गीत यहाँको लागि

यस्तै हो हजुर, यस्तै हो। सरले उता पढाउने, हामीले आँखा जुदाउने, होइन। यो चाहिँ एउटा समय हुन्छ नि त, होइन, सबैको एउटा समय आउँछ। त्यो समय पालना गर्दै गर्दा, होइन, त्यो समयलाई अगाडि बढाउँदै गर्दा बीचमा भइपरे आउनेहरूको लागि चाहिँ यो कथा थियो। क्याम्पस पढ्न आउने, सरले उता पढाउने, हामीले आँखा जुदाउने, चित्त बुझाउने, यसै गरी नि धेरैको त्यो समय चाहिँ बितेको होला जस्तो लाग्छ। हामी इन्द्रणीको अवसायमा छौं, इन्द्रणीको अवसायमा सुमधुर गीतहरू सुनाइरहेका छौं र हामीले पशुपति शर्मा र राधिका हमालको आवाजमा रहेको बहुचर्चित गीतलाई इन्द्रणीको अवसायमा प्रस्तुत गरिसकेपछि इन्द्रणीको अवसाय अगाडि बढ्दैछ। तपाईँले टेलिफोन गर्न सक्नुहुन्छ, मैले भनिसकेको छु 45 91 300 र 400 सहभागिता जनाउनुहोला अनि कुराकानी गर्दै तपाईँलाई मन परेका गीतहरू आज इन्द्रणीमा गाउन सक्नुहुन्छ। त्यसैले मेचेदेखि महाकाली, घरदेशदेखि परदेशसम्म रहनुभएका मेरा प्यारा प्यारा दाजुभाइ दिदीबहिनीहरूलाई मैले स्वागत गरिरहेको छु। धेरैले हामीलाई कार्यक्रम सुन्दै र हेर्दै गरेको पनि जानकारी प्राप्त भएको छ। यति धेरै साथीहरूले हामीलाई टिकटक लाइभमा हेर्नु

0: हजुर परिवर्तन सम्भव छ। म यता बसुन्धाराबाट बोल्दैछु, प्रमिसा चामलिङ राई।
1: प्रमिसा चामलिङ राई अहिले धपासी बसुन्धरा हुनुहुन्छ?
0: हजुर।
1: अनि के छ खबर प्रमिसाको?
0: ठिकै छ दाइ,
1: सन्चै आरामै हुनुहुन्छ नि?
0: होइन,
1: अब रुवा खोकी, अब यो मौसम चेन्ज यी विभिन्न त भइ नै रहन्छन् होइन, अनि कहिले काहीँ रुवा खोकी लागेर भने पनि फेरि एकैचोटि बिरामी पर्दा चाहिँ ठुलो बिरामी परिन्छ अरे कि, त्यसैले बेला बेलामा अलिअलि चाहिँ बिरामी भइराख्नु पर्छ कि है। एकदम ठिक छु, म पनि ठिक छु। अनि प्रमिसा अब कुन चाहिँ गीत गाउनुहुन्छ आज इन्द्रणीको बसाईमा भन्नुहोस् त?
0: मलाई त खासै गीत गाउनु त आउँदैन, त्यही पनि एउटा छोटो गीत गाउँछु है दाइ।
1: हुन्छ, गाउनुहोस् न।
0: जीवन तिमी नै हो, नछोड है मलाई।

0: है मलाई संसार कैसे माया मारी तिम्रै कारण जिन्दगी बिगारी मुसु जलाई जलाई।
1: यस्तो मिठो गीत गाउने प्रमिसाले मलाई त गीतै गाउन आउँदैन भनेर हुन्छ
0: होइन, म त हाँस्नै आउँदैन दाइ।
1: ल ठिक छ, हामीलाई राम्रो लाग्यो नि त है।
0: ए हजुरलाई धन्यवाद त्यसो भए।
1: ल एकदम धन्यवाद छ तपाईँलाई, कार्यक्रम सुन्दै रहनु होला है त।
0: हस् सर नमस्कार।
1: सर हामी सोफा हब काठमाडौँद्वारा प्रायोजित इन्द्रणीमा छौ। आज बिहिबार हो अनि बिहानीको समय छ र बिहानीको समय रेडियो काठमाडौँ सुनेर यहाँहरूले व्यतीत गरिरहनु भएको छ यो समयलाई। अब चाहिँ हामी के गर्छौ, एउटा गीत राख्छौ, गीत राख्छौ कि टेलिफोन लिन्छौ, एउटा गीतै भन्नुभएको छ है। अब ढिला गर्दिन, यतिखेर अब हामी केही छिन् काठमाडौँका साथीहरू पोखरा जाने, पोखराका साथीहरू काठमाडौँ आउने। हरेश शिवराम मार्फत गीत मार्फत भन्दै हुनुहुन्छ भाग्य चलाउने विष्णु माझी सुन्नुहोला।

देशै भरका रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला लाइभ सुनिरहनु भएको छ। रेडियो काठमाडौँ 92.1 हामी बोलिरहेका छौं। स्वभाव काठमाडौँले यस कार्यक्रमलाई प्रायोजन गरेको छ र भरपर्दो सस्तो राम्रो भरपर्दो टिकाउ सोफा अनि फर्निचरका लागि तपाईँ विभिन्न ठाउँको खोजीमा हुनुहुन्छ भने स्वभाव काठमाडौँलाई नै सम्पर्क गर्नुहोला। 98511 5589, 98511 5589 र 98201 4870 यहाँले सम्पर्क गर्नुभयो भने पक्कै पनि स्वभाव काठमाडौँका संचालक तारालाल धरेलसँग तपाईँको कुराकानी हुनेछ अनि तपाईँलाई चाहिएको सोफा चाहिँ तपाईँले कुराकानी गर्न सक्नुहुन्छ र तपाईँ काठमाडौँभित्रको लागि त डेलिभरीको व्यवस्था छ। त्यसैले आज नै तपाईँको कोठाको साइज अनुसार नाप अनुसार तपाईँलाई राम्रा राम्रा फर्निचरका सामग्री चाहिएको छ भने हामीले दिएको नम्बर 98511 5589 टेलिफोन गर्नुहोला। यो जानकारी म यहाँलाई गराउँदै हामी इन्द्रणीको बसाईमा छौं। गीत संगीतहरू साह्रै सुमधुर सुनाइरहेका छौं। भर्खरै हामीले विष्णु माझी अनि भागीरथ चलाउनेको आवाजमा रहेको हरे शिवराम बोलको गीतलाई पनि सुनाइसकेका छौं र हरे शिवराम सुन्दै गर्दा तपाईँलाई पनि एक किसिमको त्यो आनन्द आयो भन्ने मलाई लागेको छ। किनभने राम्रा गीतहरू जब सांगीतिक बजारमा आउँछन् र कलाकार साथीले ती राम्रा गीतहरूलाई बजारमा ल्याइसकेपछि तपाईँ हाम्रो माझ पठाइदिनुहुन्छ, त्यसपछि अझ आनन्द आउँछ कि ती गीतहरू सुन्दै गर्दा चाहिँ हामीले सुनिसकेका छौं। अब यो गीतसँगै स्वागत गर्दै के छ हो तपाईँको हाल खबर आउनुहोस् कुराकानी गरौं। बस्ती बस्तीका साथीहरूले साथ दिइरहनु भएको छ। टेलिफोन लिन्छौ हामी, एउटा गीत सुनाउँछौ त बाहिर त्यही भन्नुभएको छ। अब ढिला गर्दिन, यतिखेर मैले सुनाउन लागेको गीत सेन्टर गैरीखेत यहाँको लागि

पूर्व मेची अनि पश्चिम महाकालीसम्मका विभिन्न रेडियो स्टेशनबाट इन्द्रेणीलाई सुनिरहनु भएको छ। मेरा प्यारा प्यारा साथीहरू, बिहानीको समय लोकदोहोरी गीत संगीतको यो कार्यक्रम सुन्दा कस्तो लागिरहेछ? सल्लाह सुझाव र प्रतिक्रियाहरू चाहिँ दिन नभुल्नुहोला। कार्यक्रम इन्द्रेणी चन्द्रमणिको साथमा आउँछ अनि टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा हुनुहुन्छ अनि देशै बढ़िरहेका साझेदार रेडियोबाट यो आवाजलाई देश दुनियाँ पुर्याउनको लागि महत्वपूर्ण योगदान दिइरहनुभएका तमाम साथीलाई पनि म सांगीतिक नमन व्यक्त गर्न चाहन्छु। हो, इन्द्रणीको बसाई निकै रमाइलो हुन्छ, मैले भन्दा पनि यहाँले भनिदिनुहुन्छ। म त यहाँको एउटा सारथीको रूपमा आउँछु अनि कार्यक्रम प्रस्तुत गर्छु, कार्यक्रममा सुमधुर गीत संगीतहरू राख्छु, तपाईँसँग भलाकुसारी गर्छु, होइन? यसरी नै हाम्रा चाहिँ कार्यक्रमहरूको यो गतिविधिहरू अगाडि बढ़िरहेको छ। हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेरिरहनु भएको छ, शब्द स्पर्श यो नामबाट पनि हामीलाई हेर्दै हुनुहुन्छ अनि अर्को साथी राम तिमल सेनाले पनि सुन्दै हुनुहुन्छ, गीता हरिले पनि गुड मर्निङ भन्नुभएको छ, त्यसपछि हाम्रो दीपकजीले पनि हामीलाई हेर्दै हुनुहुन्छ, पम्फा थापाले गुड मर्निङ भनेर लेख्नु भएको छ अनि राज बसन्त राउतले पनि गुड मर्निङ भन्नुभएको छ, सीता पराजुलले इन्द्रणीको श्रृंखलालाई सुन्दै हुनुहुन्छ अनि नमराज गजुरेल निराश केवलपुर दुई धादिङको मान्छे दोहा कतारबाट हामीलाई हेर्दै हुनुहुन्छ, शरण सिंहले पनि म पनि सुन्दैछु दाई नमस्कार भन्नुभएको छ अनि ओसन अधिकारीले पनि गुड मर्निङ भन्नुभएको छ, सुदर्शन पौडेल दारी यो नामबाट पनि हामीलाई हेर्दै हुनुहुन्छ, त्यसपछि टीकाराम सुनवारले हेरिरहनु भएको छ, सफला नेपालले पनि इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ, अर्जुन केसीले प्युठानबाट सुन्दैछु दादा भन्नुभएको छ, त्यसपछि जेनु बान्तवाले पनि सबैलाई सम्झना, गगन कणेलले पनि हामीलाई सुन्दै रहेको जानकारी, निशान भुजेलले पनि सुन्दै हुनुहुन्छ अनि तिला माया कटुवालले पनि इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ, जीवन तिवारी जी यहाँलाई पनि नमन छ, शब्द स्पर्श दक्षिण कोरियादेखि हामीलाई साथ दिइरहनु भएको छ, विमला पोखरेलले दाङ घोराईबाट इन्द्रणीको श्रृंखला सुन्दैछु, आज विश्वकर्मा पूजाको अवसरमा सबै सबै साथीहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु भनेर लेख्नु भएको छ, करिना मगरले पनि कार्यक्रमलाई हेरिरहनु भएको छ, शान्ता नेपाल सिग्देलज्यूले पनि नमस्कार हजुर विश्वकर्मा पूजाको सबैलाई शुभकामना भन्नुभएको छ, यहाँलाई पनि नमन छ अनि लिम्बू विजयदेखि लिएर रनमाया कार्कीदेखि हाम्रा धेरै साथीहरूले हेरिरहनु भएको छ, यहाँहरू सबैलाई नमन छ। अब एउटा गीत राख्ने हो, भन्दा बाहिरबाट हो भन्नुभएको छ, ढिला गर्दिन, यो लोकप्रिय गीत यहाँको लागि

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन भाइला लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
5: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 9858745226
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
9: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
10: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
11: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
10: यौन उत्तेजना नहुने
11: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बर्बराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
10: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
11: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नसा सम्बन्धी रोगको सफल उपचार
12: बिरामी जाँचो निमिति यही असोज 3 गते शनिबार
13: समय बिहान 11 बजेदेखि
10: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
13: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847 57193 र 9818899028
14: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
14: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: गंगा रेडी मेरो एवरेस्ट
1: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। बर्दिया जिल्लामा 5 वर्ष मुनिका 14.32% बाल बालिका कुपोषित रहेको पाइएको छ। जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन हुने भए पनि बाल बालिकाको खानपान र स्याहारमा पर्याप्त ध्यान नदिँदा कुपोषणको अवस्था कायम रहेको हो। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख उमेश गौतमले जिल्लाको कुपोषणको अवस्था चिन्ताजनक रहेको बताउनुभयो। उहाँले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार 5 वर्ष मुनिका बाल बालिकामा 10-15% कुपोषण देखिनुलाई गम्भीर अवस्था मानिने बताउनुभयो। बर्दिया अस्पतालका बालरोग विशेषज्ञ डाक्टर विश्वनाथ शाहका अनुसार कुपोषित आमाबाट जन्मिएका बाल बालिकामा पनि कुपोषणको जोखिम बढ़ी हुने गरेको छ। उहाँले कतिपय बाल बालिका आवश्यक पोषिलो खाना नपाउँदा कुपोषित हुने गरेको बताउनुभयो। स्वास्थ्य कार्यालय बर्दियाका अनुसार गत आर्थिक वर्ष 2082-83 5 वर्ष मुनिका 20,985 बाल बालिकाको पोषण अवस्था परीक्षण गर्दा 3,026 जना अर्थात 14.32% कुपोषण देखिएको हो। ती मध्ये 419 जनामा कडा र 2,607 जनामा मध्यम खालको कुपोषण पाइएको छ। स्वास्थ्य कार्यालय बर्दियाकी सूचना अधिकारी पद्म कुमारी श्रेष्ठले परीक्षण गरिएका बाल बालिका मध्ये 17,959 जनाको पोषण अवस्था सामान्य रहेको बताउनुभयो। उहाँका अनुसार उमेर अनुसार तौल र उचाइ मापन गरी कुपोषित बाल बालिकाको पहिचान गरिएको थियो। कर्णाली प्रदेशमा खानेपानी सिंचाई नदी नियन्त्रण तथा ऊर्जा क्षेत्रका 1037 आयोजना निर्माण सम्पन्न भएका छन्। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष 2082-83 सञ्चालन गरिएका 1422 आयोजना मध्ये 1037 आयोजना सम्पन्न भएका हुन्। मन्त्रालयका अनुसार 124 आयोजनाको सम्झौता हुन सकेन भने पूरा हुन बाँकी 261 आयोजनाको काम चालू आर्थिक वर्ष 2083-84 भइरहेको छ। मन्त्रालयका वरिष्ठ सीडी रमेश सुवेदीका अनुसार खानेपानीको पहुँच विस्तार, कृषि क्षेत्रमा सिंचाई सुविधा पुर्याउने, नदी तथा खोलाबाट हुने कटा नियन्त्रण गर्ने र ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न प्रकृतिका आयोजना कार्यान्वयनमा रहेका छन्। प्रदेशमा एकै वर्षमा 1000 भन्दा बढ़ी आयोजना सम्पन्न भएको देखिए पनि अधूरा आयोजना र सिंचाई तथा ऊर्जा पहुँचको तथ्याङ्कले कर्णालीमा जलस्रोत पूर्वाधार विकासको आवश्यकता अझै ठूलो रहेको देखाएको छ। कर्णाली प्रदेशमा आधारभूत स्तरको खानेपानी सुविधा 88% जनसंख्यामा पुगेको मन्त्रालयको तथ्याङ्क छ। उच्च तथा मध्यम स्तरको खानेपानी सुविधा भने भोटेकोशी बाढीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अन्तर्गत 191 गाड़ीमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका 9 कम्पनीका 191 गाड़ीमा क्षति पुग्दा ती गाड़ीका चालक, सहचालक र यात्रु गरी 344 व्यक्ति बेपत्ता भएका छन्। महासंघका अनुसार भोटेकोशी बाढीबाट नेपाल अरनीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। त्यस्तै नमस्ते पासाङ लामो यातायात प्रणाली बालाजुका 19 बस क्षति हुँदा 21 व्यक्ति बेपत्ता भएका छन्। त्यस्तै भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुग्दा 2 चालक बेपत्ता भएका छन्। त्यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक, 16 कन्टेनर, 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता भएका छन्। नेपाल टिप्पर तथा ट्रक व्यवसाय समिति अन्तर्गत 7 टिप्पर, 22 कन्टेनर, 23 ट्रक र 1 ट्रेलरमा क्षति पुग्दा 45 चालक बेपत्ता भएका छन्। नारायणी यातायात व्यवसाय कम्पनी प्रालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 77 बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रो बसमा क्षति पुगेको छ। त्यसै गरी पृथ्वी राजमार्ग संचालक समितिको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्री बेपत्ता भएका छन्। त्यस्तै धादिङ मण्डली यातायात प्रणालीको 1 बसमा क्षति पुग्दा 1 चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासंघका महासचिव गौतमले बताउनु भएको छ।
र संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपन सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै आजै विभिन्न 3 संसदीय समितिको बैठक बस्दैछ। संसदीय संसद सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास आर्थिक मामिला तथा सुशासन समितिको पनि बैठक बस्दैछ। हवस् त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा आर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन बङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478826873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुखेर मर्नुभयो
5: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
12: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
13: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
6: सम्पर्क फोन नम्बर 082-65-63-027
13: 98-41-68-47-46
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
14: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
15: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतिहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतिहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
14: सम्बन्धित समस्या भएका दम्पति फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
15: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार
14: अनुभवी विशेषज्ञ सेवा आधुनिक प्रविधि व्यक्तिगत परामर्श निरन्तर हेरचाह
15: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिपिचोक घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ सम्पर्क मोबाइल 98-478-23-572
16: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
17: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू
18: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने सामान्य किराले खाएको दाँत भर्ने,
17: मेसिन द्वारा आरसीटी गर्ने,
18: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
17: खोल लगाउने,
18: बाङ्गो टिङ्गो दाँत मिलाउने,
17: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
18: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
17: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
19: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: अंगाउ रेडिस मेरो एवरेस्ट
1: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू
3: विस्तृत आँखा परीक्षण उपचार
4: बाल दृष्टि रोग निदान उपचार
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण जलबिन्दु जाँच
3: सुक्खा आँखा परीक्षण तथा उपचार न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार
2: कन्ट्याक्ट लेन्स सेवा
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श
2: कृत्रिम आँखा फिटिङ गरिन्छ
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ
2: दाङ जिल्लाकै पहिलो र एकमात्र
4: भिजन थेरापी सेवाहरू
2: अल्छी आँखा उपचार
1: डेढो आँखा उपचार
2: टाउको दुख्ने आँखा दुख्ने रिङ्गटा लाग्ने समस्याको उपचार
3: डबल भिजन उपचार
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने आँखा तिर्मिराउने निद्रा बढी लाग्ने समस्याको उपचार
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना
4: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ
1: फोन नम्बर 98-99-84-602 र 98-64-83-84-73

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: सन्दर्भमा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिच्छामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
8: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
9: मुटु रोग विशेषज्ञ डाक्टर
8: कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-563-6683 र सम्पर्क मोबाइल नम्बर 98475।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुतालो छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेस्तेले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अड्गुरी
2: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848786001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङच्याक यति बेला मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चाल आर्थिक वर्षको दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै, कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.5%। जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी। जलवायु संकटका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने। आज 24 जिल्लामा बाढ़ीको जोखिम, साना नदीमा बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह। अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै बढ़दो आप्रवासनले घरको माग, सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको ठहर। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेसियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्ष 2083-84 शुरूआती दुई महिनामा सरकारले झण्डै 2 खर्ब बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च 1,99,83,72,00,00,000 रूपियाँ बराबर छ, जुन वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। कार्यालयका अनुसार सरकारले चालू शीर्षकमा अहिलेसम्म 9.6% बजेट खर्च गरेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 12,70,58,90,00,000 बजेट विनियोजन भएकामा भदौ मसान्तसम्म 1,22,03,54,00,000 खर्च भएको छ। यस्तै पुँजीगत शीर्षकमा 4,31,10,63,00,000 बजेट विनियोजन भएकामा अहिलेसम्म वार्षिक लक्ष्यको 1.78% अर्थात 7,66,48,00,000 मात्रै खर्च भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ। वित्तीय व्यवस्था शीर्षकको अहिलेसम्मको बजेट खर्च 16.59% छ। यो चालू आर्थिक वर्षका लागि 4,22,64,91,00,000 विनियोजन भएकोमा भदौ मसान्तसम्म 70,13,70,00,000 बराबर खर्च भएको हो। यस अवधिसम्म सरकारको खर्चको तुलनामा आमदानी कम छ। भदौ मसान्तसम्मको कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.58% अर्थात 1,90,10,79,00,000 छ। पछिल्ला दुई महिनामा मात्रै सरकारको आमदानी भन्दा खर्च झण्डै 9,72,00,00,000 बढ़ी देखिएको छ। नेपालले राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तनबाट भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको असरलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा महासभामा नेपालले उठाउने विषयबारे जानकारी दिनुभएको र यसले जलवायु संकटका कारण भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराइने बारे पनि बताउनुभयो। उहाँका अनुसार संयुक्त राष्ट्र संघका 6 प्रमुख अंगमध्ये एक महासभामा 193 सदस्य राष्ट्रले एक राष्ट्र एक मतका आधारमा सार्वभौमिक समानताको अभ्यास गर्छन्। महासभाले विश्वका महत्वपूर्ण विषयमा छलफल, नीति निर्माण तथा बहुपक्षीय सहकार्य प्रवर्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्दै आएको समेत राईले बताउनुभयो। भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने समेत कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधि मण्डल असोज 6 गते न्यूयोर्क जानेछ। देशका विभिन्न जिल्ला भएर बहने साना नदी तथा खोलामा आज पानीको भाव बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्रेजुङ, शंखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, काठमाण्डु, भक्तपुर, ललितपुर, गोर्खा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र अछाम तथा आसपासका जिल्लाका साना नदीमा बहाव बढ़ने सम्भावना छ। वर्षाका कारण जलसतह बढ़न सक्ने र साना नदी तथा खोलामा आकस्मिक बाढ़ी आउन सक्ने एकाले तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। आज सुनको भाव 2,300 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज 2,79,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 3,01,800 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,685 रूपियाँमा कारोबार भएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। भारत सरकारको निमन्त्रणमा आज उहाँ नयाँ दिल्ली जानुभएको हो। भ्रमणका क्रममा विपदपछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनैतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्ने भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बसाईसराई रोक्न धनकुटाको छत्तर जोरपाटी गाउँपालिकाले सुरक्षित आवास बनाउँदै शरद ऋतुका लागि मनासलु हिमालको आरोहण शुरू लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले चालू आर्थिक वर्षको दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै, जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गाउँमा बसाइसराई गरेर आउने परिवारलाई गाउँमै टिकाई राख्न धनकुटाको छथर जोर पार्टी गाउँपालिकाले आफ्नो रणनीति परिवर्तन गर्ने भएको छ। पाँच वर्षदेखि सञ्चालन हुँदै आएको दुहुना गाई वितरण कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिकाले अब सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकता दिने भएको छ। नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोड्ने र पशुपालन मार्फत आमदानीको स्रोत सृजना गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष 2077-78 दुहुना गाई कार्यक्रम सञ्चालन गर्दै आएको थियो। पाँच वर्षको अवधिमा 50 परिवारलाई लैनो गाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ। पशुपक्षी विकास शाखाका प्रमुख राजकुमार राईका अनुसार पहिलो वर्ष 9 परिवारलाई गाई वितरण गरिएको थियो, तर गाई वितरण मात्रै गरेर परिवारलाई दीर्घकालीन रूपमा गाउँमा टिकाउन नसकिने देखिएपछि कार्यक्रमको स्वरूप परिवर्तन गर्न लागि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार बसाइसराई गरेर आउने परिवारका लागि आय आर्जनको अवसरसँगै स्थायी र सुरक्षित बसोबासको आधार आवश्यक देखिएको छ। शरद ऋतुका लागि मनासलु हिमालको आरोहण शुरू भएको छ। यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका 466 जना आरोहीले गएको मंगलबारदेखि आरोहण शुरू गरेका हुन्। 39 समूहमा 342 जना पुरूष र 124 जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन्। आधार शिविरमा लामा गुरूले पूजा गरेर आरोहणको सायद गरिएको आरोहणका सहयोगी विशबहादुर गुरूङले बताउनुभयो। आरोहीहरूले अबको एक दुई दिन तीन हप्ताभित्र आरोहण गरिसक्ने उहाँको भनाइ छ। अब विदेशको खबर। अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विदेशी विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन रोक लगाउने व्यवस्था गर्न लागि जानकारी दिनुभएको द गार्जियनले जनाएको छ। अहिले अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान वा श्रीमती तथा 18 वर्ष मुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ। विद्यार्थीका श्रीमान वा श्रीमतीले पनि विद्यार्थीले अध्ययन गरिरहेको विषय र तह अनुसार निश्चित समयसम्म अस्ट्रेलिया काम गर्न पाउने व्यवस्था छ, तर प्रस्तावित नयाँ व्यवस्थाले परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने वा सुविधा हटाउने तयारी गरिएको छ। सरकारले विद्यार्थीको संख्या घटाउने योजना नभए पनि उनीहरूका परिवारलाई साथमा ल्याउने सुविधा प्रभावकारी रूपमा बन्द गर्न खोजेको हो। पछिल्ला वर्षमा आप्रवासीको संख्या बढ़दा आवास पूर्वाधार र सार्वजनिक सेवामा दबाव रहेको भन्दै अस्ट्रेलियामा यसको आलोचना हुँदै आएको छ। बढ़दो आप्रवासनले घरको माग बढ़ाएको र सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको बुझाइरहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इण्डोनेसियासँग खेल्दैछ। खेल दिउँसो 4 बजे शुरू हुनेछ। यो समूहमा नेपाल, इण्डोनेसिया र आयोजक जापान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12, 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ र नेपालले खेलभर दबावमा रहेर प्रतिस्पर्धा गरेको थियो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अंकविहीन छ, त्यसैले इण्डोनेसिया विरूद्धको खेल नेपालका लागि समूह चरण पार गर्नेका लागि महत्वपूर्ण छ। समूहमा 3 टोली मात्र रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इण्डोनेसियालाई हराएमा समूहमा 1 जितसहित क्वार्टर फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ। नेपाल र इण्डोनेसिया बीचको खेलपछि समूह एको अन्तिम खेलमा जापान र इण्डोनेसिया खेल्नेछन्। यो खेल भने भोलि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षको दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै, कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.5%, जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी, जलवायु संकटका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने, आज 24 जिल्लामा बाढ़ीको जोखिम, साना नदीमा बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह। अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै बढ़दो आप्रवासनले घरको माग, सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको ठहर। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेसियासँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
13: न्युरो रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
14: वरिष्ठ न्यूरो फिजिक्सियन डाक्टर सन्दीप कुमार जयसवाल अब हरेक महिनाको दोस्रो शुक्रबार दिव्य फार्मेसी घोराई दाङमा।
13: डाक्टरद्वारा दिइने सेवाहरू
14: टाउको दुखाई,
13: चक्कर लाग्ने, बेहोस हुने,
14: प्यारालाइसिस पक्षघात,
13: मिर्गी रोग, छारे रोग,
14: इन्सिफलाइटिस मेनेन्जाइटिस भएको,
13: पार्किन्सन रोग,
14: इइजी इएनजी एनसीभी गराउनु पर्ने अवस्थामा,
13: नसा च्यापिएको,
14: स्मरण शक्ति कम हुने,
13: मस्तिष्क घात, स्ट्रोक र न्युरोलोजिकल जटिलता भएका बिरामीले पनि तुरन्त सम्पर्क गर्नुहोला।
14: फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
13: डाक्टर आउने समय यही असोज 16 गते शुक्रबार।
14: सम्पर्क फोन नम्बर 0825904110 98478829913।
15: खुशीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647 0825908447।
17: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
18: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
19: फोन नंबर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
20: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
21: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
22: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
21: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागू औषधबाट छुटाउने,
22: यौन उत्तेजना नहुने,
21: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, ढोकिने, पागलपन र एकोरोपन,
22: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
21: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
23: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार,
24: समय बिहान 11 बजेदेखि।
25: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
24: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: एक्सचेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट अन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो यता उता
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसायी संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: सब जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान।
5: सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
6: हार्दिक निमन्त्रणा,
7: यस हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराही 15 17 वार्षिक साधारण सभा तथा 6 अधिवेशनको सूचना प्रकाशित भइसकेको र उक्त सूचना थाहा नपाउनु भएका शेयर सदस्य ज्यूहरू यसैलाई आधिकारिक मानि निम्न मिति, समय र स्थानमा आई कार्यक्रममा सक्रिय सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। मिति 2083 असोज 4 गते। समय बिहानको ठिक 11 बजे। स्थान होटल पवा, भरतपुर दाङ।
6: अध्यक्ष भगवती शर्मा, हातेमालो बचत तथा ऋण सहकारी संस्था लिदाङ।

0: 火星论。
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिंग प्रोग्राम प्रीसिन टाइममा तपाई सम्पूर्णलाई। अब करिब एक बजेसम्म तपाई अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनिर्मा सुन्न सक्नुहुनेछ। 082-5784-54 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेस इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0982-63-775।
3: सम्पर्क नम्बर 98-478-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5854 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जडेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
6: हेलो पिङ्की,
7: बोल दिन।
6: एलईडी टिभी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: सत्य भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: फोन नम्बर
7: 082-5624-52
6: 082-5624-52 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
12: भर्ना सम्बन्धी सूचना:
13: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपाललाई संयुक्त राष्ट्र संघ मार्फत शान्ति क्षेत्र घोषणाको प्रस्ताव लैजान नेपाल शान्ति क्षेत्र अभियानले प्रधानमन्त्रीलाई आग्रह गरेको छ। अभियानले हेलो सरकार मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई यस्तो सुझाव सहितको ज्ञापन पत्र पठाएको हो। प्रधानमन्त्रीलाई भेटेरै या प्रधानमन्त्रीको सचिवालय मार्फत ज्ञापन पत्र बुझाउन प्रयास गरिएको भए पनि यस्तो सम्भव नभएपछि हेलो सरकार मार्फत ज्ञापन पत्र बुझाइएको अभियानका सह संयोजक दुर्जी छिरिङ शेर्पाले जानकारी दिनुभएको छ। सो ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पठाइसकेको जवाब प्राप्त भएको सह संयोजक शेर्पाले जानकारी दिनुभयो। नेपाल शान्ति क्षेत्र अभियानका संस्थापक संयोजक वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण प्रसाद शर्मा लुम्बिनी विकास कोषका पूर्व कोषाध्यक्ष तथा अभियानका सह संयोजक दोर्जी छिरिङ शेर्पा महासचिव वरिष्ठ अधिवक्ता डाक्टर गोपाल शिवाकोटी चिन्तन तथा पूर्व राजदूत तथा परराष्ट्र मामिलाविद अभियानका सल्लाहकार हिरण्यलाल श्रेष्ठद्वारा हस्ताक्षरित सो ज्ञापन पत्रमा संयुक्त राष्ट्र संघको आसन्न 81 महासभामा भाग लिँदै गर्दा प्रधानमन्त्रीलाई नेपाल लाई शान्ति क्षेत्र घोषणाको प्रस्ताव लैजान अनुरोध गरिएको छ। ज्ञापन पत्रमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाललाई सधैँका लागि विश्वका सबै राष्ट्रहरूबाट शान्ति क्षेत्र घोषणा गर्न सम्पूर्ण विश्वमा शान्ति कायम गर्नका लागि बौद्ध दर्शन र शिक्षालाई विश्वव्यापी रूपमा फैल्याउन संयुक्त राष्ट्र संघ संयुक्त राष्ट्र संघीय शैक्षिक सामाजिक तथा सांस्कृतिक संगठन युनेस्को दक्षिण एसियाली राष्ट्रहरूको क्षेत्रीय संगठन सार्क र दक्षिणी पूर्वी राष्ट्रहरूको संगठन आसियान लगायत विभिन्न क्षेत्रीय एवं राष्ट्रिय संगठनहरूको साथ र समर्थन हासिल गर्ने तथा विश्वभरकै विद्यालयदेखि विश्वविद्यालय हुँदै हरेक घर परिवार र समाजसम्म बौद्ध दर्शन र शिक्षाबारे आवश्यक शिक्षा तालिम र प्रचार प्रसारका कार्यहरू गर्न र लुम्बिनीलाई एक अन्तर्राष्ट्रिय शान्ति मध्यस्थता केन्द्र तथा विश्व शान्ति शहरका रूपमा विकास गर्ने गरी प्रस्ताव लैजान अनुरोध गरेको अभियानका संयोजक नारायण प्रसाद शर्माले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता एमलाल खनालले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष हस्तान्तरण गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा आज मुख्य न्यायाधिवक्ता खनालले कार्यालयको वार्षिक कार्य सम्पादन मुद्दा मामिला कानूनी राय तथा परामर्श लगायतका विवरण समेटेको प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण गर्नुभएको हो। नेपालको संविधानको धारा 160 बमोजिम प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारहरूका रूपमा मुख्य न्यायाधिवक्ताको व्यवस्था गरिएको छ। लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालय 2075 चैत्र 2 गते स्थापना भएको थियो। शुरूमा बुटोलबाट सञ्चालन हुँदै आएको कार्यालय 2079 मंगसिर 28 गतेदेखि प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 सर्वोच्च अदालत उच्च अदालत विभिन्न जिल्ला अदालत तथा प्रशासकीय अदालतमा प्रदेश सरकार पक्ष वा विपक्ष भएका मुद्दासहित कुल 185 मुद्दाको जिम्मेवारी रहेको थियो। चालू आर्थिक वर्ष 2083-84 शुरूआती दुई महिनामा सरकारले करिब 2 खर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च 1,79,83,72,00,00,000 रूपियाँ बराबर छ, जुन वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। कार्यालयका अनुसार सरकारले चालू आर शीर्षकमा हालसम्म 9.6% बजेट खर्च गरेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 12,70,85,58,90,00,000 रूपियाँ बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा 1,22,03,54,00,000 खर्च भएको छ। त्यस्तै पुँजीगत शीर्षकमा 4,31,10,83,00,000 रूपियाँ बजेट विनियोजन भएकोमा हालसम्म वार्षिक लक्ष्यको 1.78% अर्थात 7,66,48,00,000 रूपियाँ मात्रै खर्च भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ।
र 2080 कार्तिक 17 गतेको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त घर पुननिर्माण नहुँदा रूकुम पश्चिमका सर्वसाधारण चर्किएकै घरमा जोखिम मोलेर बस्न बाध्य भएका छन्। भूकम्प गएको करिब 3 वर्ष पुग्न लाग्दा पनि पुननिर्माणले गति लिन नसकेपछि उनीहरू जोखिमपूर्ण घरमै बसिरहेका छन्। सानीभेरी गाउँपालिका एक चाइना बगरका 77 वर्षीय खलाने पुनले ढल्नै लागेको घर छोड्न नसकेको बताउनुभयो। उहाँको घर चारैतिरबाट चर्किएको छ। भूकम्पले जर्जर बनाएको घरमा अन्नपात लत्ता कपड़ा र घरायसी भाँडाकुँडा राखेको बताउँदै उहाँले आफ्नो थाथलो र पसिना बगाएर बनाएको घर छोड्न नसकेको बताउनु भएको छ। अवस्थ दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: सम्पर्क मोबाइल 98477
9: र 98578 3689।
10: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
11: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471 93944, 98471 93944।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।

0: గంగా రెడ్డి, మీరు ఎవరెస్ట్.
1: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
2: अब टाढा जानु पर्दैन. नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्.
1: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्.
2: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ.
1: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ.
2: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ.
1: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्.
2: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
1: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा. तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ.
2: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा.
2: सम्पर्क नम्बर 082-560-023.
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार.
3: कोसेनी बेकरी र बिएन फुड प्रपको फेसबुक पेज फलो, लाइक, शेयर गर्नुहोस्. 50 कार्टुन पुरस्कार जित्नुहोस्. लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेनी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्. भयो नि त मजा.
4: सञ्चालक नरेश कुमार श्रेष्ठ.

0: चेन्ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स र फ्री एक्सेसरी। त्यसैले नो यता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला। थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: मोबाइल नम्बर 98478 63 375।
1: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
2: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरी शर्मा।
4: सम्पर्क मोबाइल नम्बर 98578 31 840 र 98478 20 440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487।
3: रामायणमा राम र रावण होस्न महाभारतमा कौरव र पाण्डव सबैले कहीँ न कहीँ नारीकी लागि युद्ध गरेका थिए।
4: पीएफएक्स सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र बेहुली। पेन्सन पत्ता
5: गाउने चाहिँ गाउँमा कति छन् कति
6: म तँलाई पछ्याएर आएको र तैँले नै मलाई फकाएको होइन त घर जाइ बस्छ भनेर
7: तपाईँ घर जाइ बस्न सक्छ भनेर पछि पछि लागेर
4: अक्षरा
8: अब समयले आफै एउटा युद्ध जन्माउँछ जसको नामले अधर्म काप्छ र धर्मले
9: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाई।
1: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्नु।
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ, नेपाली कथानक चलचित्र पेन्सन पट्टा।

0: होइन भाइलाई लखर लखर कहाँ हिँडिस?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
4: मध्य पश्चिम ट्राङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लाकोस असार पसार र बिक्री वितरण विरूद्ध प्रहरीले कडाई बढ़ाउँदै प्रहरीले सञ्चालन गरेको विशेष अपरेशनमा एक पछि अर्को गरी ठूलो परिमाणमा लाकोस बरामद गर्दै आएको छ। सोही क्रममा नेपालगंजबाट प्रहरीले करिब 64 ग्राम ब्राउन सुगर र 3 लाख भन्दा बढ़ी नगद रकम सहित सो कारोबारमा संलग्न 7 जनालाई 2 ठाउँबाट पक्राउ गर्न सफल भएको छ। बाँकेको नेपालगंजका 2 स्थानबाट प्रहरीले छुट्टा छुट्टै कारोबारी समूहलाई ठूलो परिमाणको लाकोस ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी न्याय उपरीक्षक प्रतीत सिंह राठौरले दिनुभएको जानकारी अनुसार नेपालगंजबाट काठमाडौँ जाने बसमा लाकोस पठाउने काम भइरहेको गोप्य सूचनाको आधारमा V1X4160 नम्बरको बस रोकेर खोजतलासी गर्दा सुर्खेत वीरेन्द्रनगर 3 का प्रिन्स शाहीलाई 10 ग्राम 780 मिलिग्राम ब्राउन सुगर मार्करमा लुकाएर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो। पक्राउ परेका शाहीले सो लागोसुत V1X4073 नम्बरका सहचालक राप्ती सुनारी 1 का लाहु राम थारूले आफूलाई दिएको र थारूले सो लागोसुत नेपालगंज 3 का मोहम्मद रहीम अन्सारीले दिएको जनाएका थिए। नेपाललाई संयुक्त राष्ट्र संघ मार्फत शान्ति क्षेत्र घोषणाको प्रस्ताव लैजान नेपाल शान्ति क्षेत्र अभियानले प्रधानमन्त्रीलाई आग्रह गरेको छ। अभियानले हेलो सरकार मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई यस्तो सुझाव सहितको ज्ञापन पत्र पठाएको हो। प्रधानमन्त्रीलाई भेटेरै या प्रधानमन्त्रीको सचिवालय मार्फत ज्ञापन पत्र बुझाउन प्रयास गरिएको भए पनि यस्तो सम्भव नभएपछि हेलो सरकार मार्फत ज्ञापन पत्र बुझाइएको अभियानका सह संयोजक दोर्जी छिरिङ शेर्पाले जानकारी दिनुभएको छ। सो ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पठाइसकेको जवाब प्राप्त भएको सह संयोजक शेर्पाले बताउनुभयो। नेपाल शान्ति क्षेत्र अभियानका संस्थापक संयोजक वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण प्रसाद शर्मा लुम्बिनी विकास कोषका पूर्व कोषाध्यक्ष तथा अभियानका सह संयोजक दोर्जी छिरिङ शेर्पा महासचिव वरिष्ठ अधिवक्ता डाक्टर गोपाल शिवाकोटी चिन्तनली तथा पूर्व राजदूत परराष्ट्र मामिला विद अभियानका सल्लाहकार हिरण्यलाल श्रेष्ठद्वारा हस्ताक्षरित सो ज्ञापन पत्रमा संयुक्त राष्ट्र संघको आसन 81 महासभामा भाग लिँदै गर्दा प्रधानमन्त्रीलाई नेपाललाई शान्ति क्षेत्र घोषणाको प्रस्ताव लैजान अनुरोध गरिएको छ। लुम्बिनी प्रदेशका मुख्य न्यायाधी वक्ता हेमलाल खनालले आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष हस्तान्तरण गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखरीमा आज मुख्य न्यायाधी वक्ता खनालले कार्यालयको वार्षिक कार्य सम्पादन मुद्दा मामिला कानूनी राय तथा परामर्श लगायतका विवरण समितिको प्रतिवेदन मुख्यमन्त्री आचार्यले हस्तान्तरण गर्नुभएको हो। नेपालको संविधानको धारा 160 बमोजिम प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारहरूको रूपमा मुख्य न्यायाधी वक्ताको व्यवस्था गरिएको छ। प्रदेशको मुख्य न्यायाधी वक्ताको कार्यालय 2075 चैत्र 2 गते स्थापना भएको थियो। शुरूमा बुटोलबाट सञ्चालन हुँदै आएको कार्यालय 2079 मंगसिर 28 गतेदेखि प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको छ। र चालू आर्थिक वर्ष 2083-84 को शुरूआती 2 महीनामा सरकारले करिब 2 खर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च 1,79,83,72,00,00,00 रूपियाँ बराबर छ, जुन वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। कार्यालयका अनुसार सरकारले चालू शीर्षकमा हालसम्म 9.6% बजेट खर्च गरेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 12,70,58,90,00,00 रूपियाँ बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा 1,22,03,54,00,00,00 खर्च भएको हो।
अवस्त दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
1: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौ वर्ष ढुक्क रहनुहोस्।
3: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली जिसस रोड घोराही दाङ।
1: फोन नम्बर 082560788।
3: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128240072।

0: No, it like pro.
1: Rasita Pau from 2 and 4. Chayas ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Sapai ka lagi sadhai sajilo, sapai sajilo. Sapai pani download garnu ho. Kineki yesma sabai cha.
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
3: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
6: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
7: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
9: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653-23।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
11: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
0: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही, दाङ। फोन नम्बर 0825625023, 98478-1617 र 98478-35645।
18: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
18: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
20: आवाज हिनेक आवाज, पश्चिम नेपालक आवाज, यी हो भिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: हेलो पिंकी,
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने?
1: जान्न।
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
1: जान्न।
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
1: जान्न।
0: किन?
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
0: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
1: पाइने भएर त जान लाग्यो नि।
0: हो र कहाँ
1: भन्दिन के?
0: सत्य भन्दिनौ?
1: आई लभ यु पिंकुली भनेको
0: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
0: फोन नम्बर
1: 082-562-452
0: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
8: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
12: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
13: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर सीता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
12: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
13: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
12: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
13: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर दिपिचोक घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 9847823572।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857845226।
16: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्, 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त, अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो त मजा।
17: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम ज्याङ ज्याक यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सिलिमी जलविद्युत आयोजनाको सुरुङमा फेला परेका 5 जनाको सब परिवारलाई हस्तान्तरण। बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुग्यो। नेपालले संयुक्त राष्ट्र संघको महासभामा हिमाली संकट र जलवायु विपत्तिको मुद्दा प्रमुखताका साथ उठाउने। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेससँग द्विपक्षीय वार्ता गर्ने। सहकारी संस्थाले लिने अधिकतम ब्याजदर 13% कायम। बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने। विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो। र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्था लिएर तीव्र आलोचना। नेपाल खबरमा अब पूरा खबर। सिलिमी जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारहरू श्यामबहादुर थापा मगर र तिलकबहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको सिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको थियो। यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ता सूची अध्यावधि गर्दा संख्या बढ़ेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित भएका मध्ये 1515 जनालाई नुवाकोट र रसुवाका 29 होल्डिङ सेन्टरमा राखिएको छ। नेपालले संयुक्त राष्ट्र संघको 81 महासभामा जलवायु न्याय, क्षति तथा नोक्सानी कोष र हिमाली क्षेत्रको संरक्षणलाई प्रमुख एजेण्डाको रूपमा उठाउने भएको छ। सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राईले जलवायु संकटका कारण नेपालले भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने जानकारी दिनुभएको हो। नेपालले फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज लगायत संयन्त्रबाट तत्काल वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गर्नेछ। साथै जलवायु उत्थानशील पूर्वाधार, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि विकसित देशहरूसँग अपील गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्यूयोर्कमा नेपालले सगरमाथा 2 सी विषयमा उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्नेछ, जसको मुख्य उद्देश्य हिमाली क्षेत्रको पारिस्थितिक प्रणालीमा परेको असरबारे अन्तर्राष्ट्रिय ध्यान खिच्नु रहेको छ। महासभाको उच्च स्तरीय हप्ता अन्तर्गत हुने जनरल डिबेटलाई प्रधानमन्त्री वीरेन्द्र शाहले सम्बोधन गर्नुहुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री सहितको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर 22 अमेरिका प्रस्थान गरी सेप्टेम्बर 26 स्वदेश फर्कनेछ। सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर 13% कायम भएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यस ऐको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याजदर 13% तोकेको हो। नयाँ व्यवस्था अनुसार अब सहकारीले 13% भन्दा बढ़ी ब्याज दिन पाउने छैनन् भने बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने व्यवस्था गरिएको छ। यसै गरी ऋणको ब्याजलाई मूल ऋणमा पूँजीकरण गरी पुनः ब्याज लगाउन नपाइने र हर्जना रकम असुल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ। प्रशासनिक सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याजदरमै समावेश हुनुपर्नेछ। संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याजदर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। ऋण प्रवाह गर्दा रकम सिधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिइएको छ। पूर्वी नवलपरासीको हुपिसेकोट गाउँपालिका 6 रहेको घाँडी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञहरूले गरेको स्थलगत अध्ययन अन्त तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खानिज अक्सिजनसँग मिसिँदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञहरूका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ, जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मदत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशु पंक्षीमा टाउको दुख्ने, रिङटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोस भई ज्यान समेत जान सक्ने भएकोले धुवा निस्किएको ठाउँ नजिक नजान र नसुङ्न विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रेल वा भिडियो बनाउने वाहनामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेता घोषणा गरेको हो। भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका हरेक दिनका दरले 31 जनाले जनही 1 लाख र 2 जनाले बम्पर उपहार अन्तर्गत जनही 10 लाख रूपियाँ पाएका हुन्। भदौ महिनामा सुनिता फेन्सी स्टोरबाट 7,000 रूपियाँको सामान किन्ने ग्राहक र कात्यायनी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किन्ने ग्राहकले बम्पर उपहार जितेका हुन्। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 संचालनमा ल्याएको हो। अब विदेशको खबर। विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र यसले कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था निम्ताएको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठन WMOले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रभावमा असन्तुलन बढ़दै गएको छ। समाचार संस्था एएफपीका अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशकभन्दा धेरै अवधि यताकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रहेको छ। प्रतिवेदनले विश्वभरि नै हिम नदीहरू खुम्चिँदै गएको, भूमिगत पानीको सतह घटिरहेको र ताजा पानीको भण्डारमा दशकौंदेखि देखिएको गिरावट निरन्तर जारी रहेको चेतावनी दिएको छ। सन् 2023 देखि 2025 सम्मको अवधिमा मात्रै हिम नदीहरूले झण्डै 104 गिगाटन बराबरको बरफ गुमाएका छन्, जुन लगातार 4थो वर्षको उल्लेखनीय गिरावट हो। WMO की महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदी जस्ता दीर्घकालीन पानी भण्डार घट्नुलाई गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। एल निनोको प्रभावले यो जोखिम अझ बढ़ाउने उहाँको चेतावनी छ। हिमनदीमा आउने विपदको असर एउटा देशमा मात्र सीमित नरहने भन्दै उहाँले भर्खरै नेपाल र चीनमा देखिएका घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभयो। यस्ता जोखिमको पूर्वानुमान र जलचक्र बुझ्नका लागि विश्वभर थप गुणस्तरीय तथ्याङ्क आदान प्रदान र अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको प्रतिवेदनमा जोड़ दिएको छ। अब खेल खबर। पछि शनिबारदेखि जापानमा औपचारिक रूपमा शुरू हुन लागेको 20 एसियाली खेलकुदमा खेलाड़ीहरूको आवास व्यवस्थालाई लिएर तीव्र आलोचना शुरू भएको छ। नागोया शहर र आईसी फ्रेक्चरमा आयोजना भइरहेको प्रतियोगिताका लागि हजारौं खेलाड़ीहरूलाई काठका कन्टेनर शैलीका छाप्राहरूमा राखिएको पछि विरोध भएको हो। कोरिया बास्केटबल संघका उपाध्यक्ष जुङ जे योङले बसोबासको यो व्यवस्था अहिलेसम्मकै सबैभन्दा खराब रहेको बताउनु भएको छ। उहाँका अनुसार 6 फिट 7 इन्च भन्दा अग्ला खेलाड़ीहरूले ओछ्यानमा खुट्टा सिधा तन्काउन समेत पाएका छैनन्। दक्षिण कोरियाका एक खेलाड़ीले त कोठामा पानी चुहिएको भिडियो पोस्ट गर्दै सहयोगको याचना गरेका छन्। यसपटक अनुमानभन्दा बढ़ी अर्थात 17,000 भन्दा धेरै खेलाड़ी तथा अधिकारीहरू सहभागी भएपछि सयाको अभाव देखिएको हो। आयोजकले 2,000 पाउनका लागि कन्टेनर छाप्रा, झण्डै 5,000का लागि इटालियन क्रूज जहाज र बाँकीका लागि होटलको व्यवस्था मिलाएका छन्। तर प्रतियोगिताको औपचारिक शुरूआत अघि नै फितलो व्यवस्थापनको चौतर्फी आलोचना भइरहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। चिलिने जलविद्युत आयोजनाको सुरुङमा फेला परेका 5 जनाको सब परिवारलाई हस्तान्तरण, बाढ़ीमा विपताउनेको संख्या 6,150 जना पुग्यो। नेपालले संयुक्त राष्ट्रसंघको महासभामा हिमाली संकट र जलवायु वित्तको मुद्दा प्रमुखताका साथ उठाउने, प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव गुटरेससँग द्विपक्षीय भेटवार्ता गर्ने, सहकारी संस्थाले लिने अधिकतम ब्याजदर 13% कायम, ब्याज बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने, विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो, र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्थालाई लिएर तीव्र आलोचना।

0: 91.4 MHz मा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478626873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
9: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
10: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
8: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
8: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825367218
13: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन् एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
4: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: डाक्टरद्वारा दिइने सेवाहरू
4: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
13: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
4: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
13: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
4: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
14: बिरामी जाँचाउने मिति यही असोज 10 गते शनिबार
9: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9848728913 र 9805912871
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
16: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
12: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
12: कान पाक्ने कानबाट पित बगिरहने कान गनाउने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
12: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
17: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001 अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
18: हाम्रा सेवाहरू
19: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
18: सामान्य किराले खाएको दाँत भर्ने
17: मेसिनद्वारा आरसीटी गर्ने
18: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
17: खोल लगाउने
18: बाङ्गो टिङ्गो दाँत मिलाउने
17: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
18: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
17: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
19: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, लकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाल,
6: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847727977
7: र 9857830689।
8: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड, खोराही दाङ।
11: फोन 562-521।
8: सम्पर्क मोबाइल
10: 9857-32-819 र 9857-32-223।
12: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
10: फोन नम्बर 082-563-479,
7: मोबाइल नम्बर 9894-67-487।
14: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9857-45-226।
17: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9857-34-910।
17: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
18: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
14: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
18: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
14: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
18: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
14: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
18: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
14: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
18: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
14: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
18: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
14: सम्पर्क नम्बर 082-560-23।
18: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
19: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
20: विस्तृत आँखा परीक्षण उपचार,
21: बाल दृष्टि रोग निदान उपचार,
22: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
20: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
22: कन्ट्याक्ट लेन्स सेवा,
20: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
22: कृत्रिम आँखा फिटिङ गरिन्छ,
20: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
22: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
20: डेढो आँखा उपचार,
22: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
20: डबल भिजन उपचार,
22: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
20: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
22: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
20: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
14: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
18: फोन नम्बर 98-89-84-602 र 98-64-83-84-73।
23: मध्यपश्चिम ट्याङ्क यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर 13% कायम भएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यस अघिको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याजदर 13% तोकेको हो। नयाँ व्यवस्था अनुसार अब सहकारीले 13% भन्दा धेरै ब्याज लिन पाउने छैनन् भने बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा धेरै हुन नपाउने व्यवस्था गरिएको छ। यसै गरी ऋणको ब्याजलाई मूल ऋणमा पूँजीकृत गरी पुनः ब्याज लाउन नपाइने र हर्जाना रकम असूल हुन बाँकी ब्याजको 5% भन्दा धेरै लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ। प्रशासनिक सेवा वा नवीकरण शुल्कको नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याजदरमै समावेश हुनुपर्नेछ। संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याजदर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। ऋण प्रवाह गर्दा रकम सिधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिइएको छ। लागू औषध ओसार पसार र बिक्री वितरण विरूद्ध प्रहरीले कड़ाई बढ़ाउँदै प्रहरीले संचालन गरेको विशेष अपरेशनमा एकपछि अर्को गरी ठूलो परिमाणमा लागू औषध बरामद गर्दै आएको छ। सोही क्रममा नेपालगंजबाट प्रहरीले करिब 64 ग्राम ब्राउन सुगर र 3 लाख भन्दा बढ़ी नगद रूपियाँ सहितको सो कारोबारमा संलग्न 7 जनालाई 2 ठाउँबाट पक्राउ गर्न सफल भएको छ। बाँकेको नेपालगंजका 2 स्थानबाट प्रहरीले 2 छुट्टा छुट्टै कारोबारी समूहलाई ठूलो परिमाणको लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले दिनुभएको जानकारी अनुसार नेपालगंजबाट काठमाडौँ जाने बसमा लागू औषध पठाउने काम भइरहेको गोप्य सूचनाको आधारमा VE 4160 नम्बरको बस रोकेर खोज तलासी गर्दा सुर्खेत वीरेन्द्रनगर 3 का प्रिन्स साईलाई 10 ग्राम 780 मिलिग्राम ब्राउन सुगर मार्करमा लुकाएर लैजाने गरेको अवस्थामा पक्राउ गरिएको थियो। पक्राउ परेका शाहीले सो लागू औषध VE 4073 नम्बरका सहचालक राप्ती सोनारी 1 का लाहुराम थारूले आफूलाई दिएको र थारूले सो लागू औषध नेपालगंज 3 का मोहम्मद रहीम अन्सारीले दिएको जनाएका थिए। नेपालगंज 3 स्थित अन्सारीको कोठामा खानतलासी गर्दा प्रहरीले त्यहाँबाट 40 ग्राम 760 मिलिग्राम ब्राउन सुगर र 3,32,000 रूपियाँ नगद सहित अन्सारीलाई पक्राउ गरेको सूचना अधिकारी राठौरले बताउनुभयो। नेपाललाई संयुक्त राष्ट्रसंघ मार्फत शान्ति क्षेत्र घोषणाको प्रस्ताव लैजान नेपाल शान्ति क्षेत्र अभियानले प्रधानमन्त्रीलाई आग्रह गरेको छ। अभियानले हिल्लो सरकार मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई यस्तो सुझाव सहितको ज्ञापन पत्र पठाएको हो। प्रधानमन्त्रीलाई भेटेर या प्रधानमन्त्रीको सचिवालय मार्फत ज्ञापन पत्र बुझाउन प्रयास भएको भए पनि यस्तो सम्भावना नभएपछि हिल्लो सरकार मार्फत ज्ञापन पत्र बुझाइएको अभियानका सह संयोजक दोर्जी छिरिङ शेर्पाले जानकारी दिनुभयो। सो ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको जवाब प्राप्त भएको संयोजक शेर्पाले जानकारी दिनुभयो। नेपालको दीर्घकालीन भूराजनीतिक वास्तविकतालाई ध्यान राख्दै नेपाल शान्ति क्षेत्र अभियानका तर्फबाट यस अघि पनि 2081 असोज 2 गतेका दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष यही प्रस्ताव पेश गरेको थियो भने दाङ लुम्बिनी र काठमाण्डुमा विभिन्न चरणमा यस सम्बन्धमा छलफल गोष्ठी सम्पन्न भएका थिए। र लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष हस्तान्तरण गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखोरीमा आज मुख्य न्यायाधिवक्ता खनालले कार्यालयको वार्षिक कार्य सम्पादन मुद्दा मामिला कानूनी राय तथा परामर्श लगायतका विवरण समेटिएको प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण गर्नुभएको हो। नेपालको संविधानको धारा 160 बमोजिम प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारका रूपमा मुख्य न्यायाधिवक्ताको व्यवस्था गरिएको छ। लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालय 2075 चैत 2 गते स्थापना भएको हो। शुरूमा बुटोलबाट सञ्चालन हुँदै आएको कार्यालय 2079 मंगिर 28 गतेदेखि प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखोरीमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 सर्वोच्च अदालत उच्च अदालत
विभिन्न जिल्ला अदालत तथा प्रशासकीय अदालतमा प्रदेश सरकार पक्ष वा विपक्ष भएका मुद्दा सहित कुल 185 मुद्दाको जिम्मेवारी रहेको थियो। ती मध्ये अघिल्लो अवधिबाट जिम्मेवारी सरेर आएका 105 र आर्थिक वर्ष 2082-83 नयाँ दर्ता भएका 80 मुद्दा रहेका छन्। कुल 185 मुद्दा मध्ये 100 फैसला भई फर्सद भएका छन् भने 85 मुद्दा चालू अवस्थामा रहेका छन्। प्रदेशसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण मुद्दा कर्मचारी प्रशासन राजस्व तथा योजना कार्यान्वयनसँग सम्बन्धित मुद्दामा कार्यालयले सफलता प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ। हवस्त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5900079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चॉइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला

0: ऑरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू 50 बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट ऑन द स्पॉट फाइनेंस र फ्री एक्सेसरीज। त्यसैले नो एता उता,
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गते देखि असोज 9 गते सम्म।
2: ग्रैंड एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला।
4: थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686 3244।
0: यदि तपाईँले पनि न्यु खोज्नु भएको हो भने आइहाल्नुहोस्।
5: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम इनबक्सको पर्खाईमा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई। तपाई यति बेला रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ। तपाई यो कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempire.org बाट संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेदेखि करिब करिब 5 बजेसम्म हामी तपाईको माझमा रहन्छौ र यति बेला प्रविधिमा सीमा पाण्डेको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले सदाको बसाई जस्तै आज पनि यहाँहरूका कमेन्टहरू वाचन गर्नेछौ। तपाई कार्यक्रममा सहभागिताका लागि रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा जानुहोला। अनि आज हामीले त्यहाँ स्टाटस छोडेका छौं, उक्त स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट लेख्न सक्नुहुन्छ। तपाई कमेन्ट बक्समा आफ्नो नाम ठेगाना लेख्नुहोला अनि आफन्ती साथीभाइ इष्टमित्रहरूलाई पनि तपाईँले सम्झन सक्नुहुन्छ। तपाईँले केही सन्देश छोड्नु भयो भने तपाईँको आफन्ती कहाँ हामी कार्यक्रमको माध्यम मार्फत पनि पुर्याउने काम गर्नेछौ भन्न चाहन्छु। र हामी कार्यक्रममा आज तपाईहरूका लागि कार्यक्रमको अवधिभरसम्म निकै मिठा गीतहरू पनि राख्नेछौ भन्न चाहन्छु। र तपाई रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा गएर त्यहाँ स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। तपाईँको कमेन्टको पर्खाईमा हामी कार्यक्रममा गीत राख्छौ, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम इनबक्स, र यदि तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्नेछौ हरेक हप्ताको बिहिबार जस्तै आज पनि, र यति बेला साथीहरूको कमेन्ट प्राप्त हुने क्रम जारी छ। हामी सबै साथीहरूको कमेन्ट पालो पालो वाचन गर्नेछौ कार्यक्रममा भन्न चाहन्छु। यति बेला रघुनाथ चौधरीजीको कमेन्ट प्राप्त भएको छ। रघुनाथजी लेख्नुहुन्छ, हेलो हजुर दर्शन नमस्ते, नमस्कार, म सुन्दैछु है यता गोराही 10 अर्गुदाङबाट रघुनाथ चौधरी। सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहन्छु ल भन्नुभएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु रघुनाथ चौधरीजीलाई। कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ उहाँ, सन्देश सुनेर र कार्यक्रममा सहभागिता जनाएर साथ दिनुहुन्छ, खुशी लाग्ने गर्दछ। यसै गरेर देवन किशोर अन्जानजीको पनि कमेन्ट प्राप्त भएको छ। उहाँ लेख्नुहुन्छ, मानव जातिमा छुवाछुत र विभेद गर्नुको मुख्य कारण अज्ञानता, रूढ़िवादी समाज अनि उनीहरूकै लहलहीमा लागेर आज पनि यो जाति र त्यो जाति भन्दै उफ्रनेहरू जातिलाई विश्वकर्मा पूजाको शुभकामना भन्नुभएको छ। देवन किशोर अन्जान प्रवासी लेख्नु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ, र यहाँहरू पनि कार्यक्रममा यसै गरी आजको बसाईमा सहभागिता जनाएर साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी तपाईँको कमेन्टको पर्खाइमा फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझ निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स, र तपाईँ यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org पनि संसारभर एकै साथ सुन्न सक्नुहुन्छ। र यति बेला प्रविधिमा सीमा पाण्डेको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं र कार्यक्रमको अवधिभरसम्म निकै मिठा गीतहरू पनि राख्नेछौ यहाँहरूको लागि भन्न चाहन्छु। र कार्यक्रममा साथीहरूको कमेन्ट प्राप्त भइराखेको छ। यति बेला रेशम कुमार एकल यात्रीजीको कमेन्ट प्राप्त भएको छ। रेशमजी देख्नुहुन्छ, दर्शन नमस्ते सुशीलाशीष, म चाहिँ तुलसीपुर तीनदाङको मान्छे, हाल दुहा कतारबाट सुन्दैछु र अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र मेरो घर परिवार सँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना सँगै विश्वकर्मा पूजाको सबैमा शुभकामना छ भन्नुभएको छ। धेरै धेरै धन्यवाद र यहाँलाई पनि शुभकामना भन्न चाहन्छौ रेशमजी। आगामी बसाईमा पनि तपाईँको सहभागिता यस्तै गरी रहनेछ र फेरि पनि धेरै धेरै धन्यवाद यहाँलाई। यस्तै गरेर अर्को साथी हुनुहुन्छ, करिना थापा मगर हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, हेलो दिदी दर्शन नमस्ते, के छ खबर, खाजा खानुभयो भन्नुभएको छ। सन्चै हुनुहुन्छ, म सिन्धुलीबाट करिना थापा मगर भन्नुभएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु करिना थापा मगरजीलाई, सिन्धुलीबाट सहभागिता जनाउनु भएको छ र कार्यक्रम पनि सुन्दै गरेको जानकारी गराउनु भएको छ। करिना थापाजीलाई धन्यवाद दिन चाहन्छु। आगामी वर्षमा पनि तपाईँको सहभागिता यस्तै गरी रहनेछ र तपाईँ पनि कार्यक्रममा यस्तै गरी सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ र कार्यक्रम यहाँहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भन्न चाहन्छु। र तपाई कमेन्ट बक्समा गएर कमेन्ट गर्दै गर्नुहोला, हामी कार्यक्रममा गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स, र यदि तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी यहाँहरूको माझमा रहन्छौं, र केही साथीहरूको कमेन्ट पनि प्राप्त भएको छ। थम्मन परियार हुनुहुन्छ, थम्मनजी लेख्नुहुन्छ, नमस्कार सुशीला बहिनी, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी ठिक छौं, बरु यहाँलाई कस्तो छ? म भारतको चेन्नईबाट सदा जस्तै आज पनि यही हजुरको कार्यक्रम सुन्दैछु। अब बस्ने गीत मार्फत सम्झनु पर्दा हजुर लगायत मेरो घर परिवार सम्पूर्ण आफन्ती अनि कार्यक्रम इनबक्स सुनेर बस्नुभएका सबै सबैमा मिठो सम्झना छ है बहिनी भन्नुभएको छ। धन्यवाद।

हुनुहुन्छ भन्न चाहन्छु। र तपाईँ रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। र यति बेला प्रविधिमा सीमा पाण्डेको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको बसाईबाट बिदा भएर जानुपर्छ। आज हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सबैले धन्यवाद दिन चाहन्छु। कार्यक्रममा सहभागिता जनाएर साथ दिनुभयो तपाईँले पनि धन्यवाद दिन चाहन्छु। र प्राप्तिक मित्र सीमा पाण्डेजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि बिदा हुन्छु। नमस्ते।

0: डांस सिक्यो
1: मम्मी मेरो दाँत बङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
1: राप्ति अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902222
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना
8: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असो चार गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्
7: सम्बन्धित समस्या भएका दम्पती फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ
8: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असो चार गते आइतबार
7: अनुभवी विशेषज्ञ सेवा आधुनिक प्रविधि व्यक्तिगत परामर्श निरन्तर हेरचाह
8: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिपिचो घोराहाइदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ सम्पर्क मोबाइल 9847823572
9: जो तपाईँलाई पायल सुस्ता फुस्सा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
10: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9841793944 9841793944

0: जंगल रिवेट मेरो एवरेस्ट
1: मध्य पश्चिम चाङच्याक यति बेला बेलुकीको 5 बजेको छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
1: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने।
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसी पुर्तोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: एक्सचेन्जमै लामा ठ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ ठ्याम्मै लिएर जानुहोस्। ठ्याम्मै भ्यालुएसन, ठ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स र फ्री एक्सेसरिज। त्यसैले नो यता उता,
1: ठ्याम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। एक्सचेन्ज डेट यही असोज 4 गतेदेखि असोज 9 गतेसम्म।
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा, डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ, घुराई 15 दाङ।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला।
4: थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट, घोराही, दाङ। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333133 र 98686 2444।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।

0: Vechakatra, no, it like pro. Rasita Pao from 2 and from 7. Chayats ma hamro patro. Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kineki yesma sabai cha.
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
1: हुलासले बनाउँदै छ परिवार एक साथ।
3: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-536-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
10: अन्य 26 गते डाक्टरी सेवाहरू,
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
10: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
11: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
18: इन्डोस्कोपी सेवा,
14: प्रयोगशाला डिजिटल

0: एक्सरे सेवा का साथ ही ऑपरेशन संबंधी सेवा तथा सलाह को लागी समझ संपर्क शिव मेडिकल हल हॉस्पिटल रोड घोराईदांग फोन नंबर 082-560-734 र 082-560-138
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
1: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54555
4: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
5: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: अन्य सेवाहरू
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
8: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
1: डाक्टर आउने बारे सूचना
5: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
1: डाक्टरद्वारा दिइने सेवाहरू
5: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
1: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
9: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
10: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
11: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
7: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028
12: खुसीको खबर
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
14: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
14: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
14: हात खुट्टाका नसा, पेरिफेरल नर्भ को शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरोसर्जरी सेवाहरू।
7: पुनश हामीसँग अत्याधुनिक न्युरोसर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
14: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
7: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082591101 र मोबाइल नम्बर 97090065255।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082595829। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
14: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
17: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।
18: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
18: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
18: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
18: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
18: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
18: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
18: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
18: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
18: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
15: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
7: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट, दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कोराही उपमहानगरपालिकाको प्रशासनिक भवन 5 वर्ष पुग्दा पनि निर्माण सम्पन्न हुन सकेन, हालसम्म करिब 65% काम सम्पन्न।
1: त्रिभुवन नगर जेसिस घोराईको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, विद्यार्थीलाई वित्त व्यवस्थापनका सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण।
0: नेपाललाई शान्ति क्षेत्र घोषणाको प्रस्ताव लैजान प्रधानमन्त्रीलाई आग्रह, लुम्बिनी प्रदेशमा 2 दिन संविधान दिवस मनाइँदै।
1: र रूकुम पश्चिमका भूकम्प पीड़ित 3 वर्षसम्म पनि चर्किएको घरमा बस्न बाध्य।
0: अब खबर विस्तारमा।
1: दुई वर्षमा निर्माण सम्पन्न हुने गरी सम्झौता भएको घोराई उपमहानगरपालिकाको प्रशासनिक भवन 5 वर्ष पुग्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। उपमहानगरपालिकाका अनुसार हालसम्म भवन निर्माणको करिब 65% काम सम्पन्न भएको छ। भवनको मुख्य संरचनाको काम लगभग सम्पन्न भए पनि प्लस्टर, टाइलिङ, प्लम्बिङ र विद्युतीय जडान लगायत फिनिशिङका काम जारी छन्। घोराई उपमहानगरपालिकाको शहरी विकास पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखाका प्रमुख वरिष्ठ इन्जिनियर ओम जीएमले भवन निर्माणको काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार भवनको मुख्य संरचनाको काम लगभग सकिएर बाँकी कामलाई पनि तीव्रता दिएको छ। निर्माण कम्पनीले पुष मसान्तभित्रै भवन हस्तान्तरण गर्ने गरी काम अघि बढ़ाएको उहाँले बताउनुभयो। भवन निर्माणका लागि श्री गौरी पार्वती भूषाल बस्नेत जेवीसँग 2078 वैशाख 6 गते सम्झौता भएको थियो। 2 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार 2080 वैशाख 31 गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो, तर निर्धारित समय सकिएको लामो समय बितिसक्दा समेत भवन निर्माणको काम करिब 65% मात्रै सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ। निर्धारित समयमा काम सम्पन्न नभएपछि पहिलो पटक 2081 चैत मसान्तसम्म म्याद थप गरिएको थियो।
0: युवाहरूको क्षमता, नेतृत्व, व्यक्तित्व विकास तथा व्यावहारिक सिप अभिवृद्धिलाई केन्द्रमा राख्दै विभिन्न रचनात्मक र सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको त्रिभुवन नगर जेसिसले आज घोराई स्थित गुरूकुल एकाडेमीमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ। युवाहरूलाई समय अनुकूल ज्ञान तथा सिप प्रदान गर्ने उद्देश्यले प्रशिक्षणमूलक कार्यक्रमलाई निरन्तरता दिँदै कक्षा ट्रेनिङ म्याराथन 2026 को 5 दिन गुरूकुल एकाडेमीमा 11 र 12 का विद्यार्थीहरूलाई वित्तीय साक्षरता तालिम दिएको अध्यक्ष मिनराज भाटले जानकारी दिनुभएको छ। पछिल्लो समय विद्यार्थीलाई औपचारिक शिक्षासँगै दैनिक जीवनमा आवश्यक पर्ने आर्थिक व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गर्नुपर्ने आवश्यकता बढ़दै गएकाले तालिम आयोजना गरिएको त्रिभुवन नगर जेसिस शाखाका अध्यक्ष जेसी मिनराज भाटले बताउनु भएको छ। त्रिभुवन नगर जेसिस शाखाका अध्यक्ष भाटको अध्यक्षता तथा गुरूकुल एकाडेमीका प्रिन्सिपल प्रदीप राज भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रममा गुरूकुल एकाडेमीका प्लस टू संयोजक राजन अधिकारी अतिथिका रूपमा सहभागी हुनुभएको थियो। तालिमका प्रमुख प्रशिक्षक त्रिभुवन नगर जेसिसका सदस्य तथा चार्टर्ड एकाउन्टेन्ट दीपक सेठीले विद्यार्थीलाई व्यक्तिगत वित्तीय व्यवस्थापनका विभिन्न पक्षबारे सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा सेठीले आमदानीको स्रोत पहिचान गर्ने, मेहनतबाट पैसा कमाउने, आवश्यकता अनुसार खर्च व्यवस्थापन गर्ने, नियमित बचत गर्ने, सुरक्षित तथा उपयुक्त क्षेत्रमा लगानी गर्ने र सम्भावित वित्तीय जोखिमबाट जोगिने उपायबारे जानकारी दिनुभएको थियो। विद्यार्थी जीवनदेखि नै आर्थिक अनुशासन कायम गर्न सके भविष्यमा व्यक्तिगत तथा पारिवारिक आर्थिक व्यवस्थापन सहज हुने उहाँको भनाइ थियो। तालिममा आमदानी तथा खर्चको अभिलेख राख्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने, बचतको महत्व बुझ्ने तथा वित्तीय निर्णय गर्दा सावधानी अपनाउने विषयमा समेत छलफल छलफल गरिएको थियो। सहभागी विद्यार्थीले तालिमबाट दैनिक जीवनमा उपयोगी हुने आर्थिक ज्ञान तथा सिप प्राप्त भएको प्रतिक्रिया दिएका थिए। कार्यक्रम संयोजक जेसी संगम शर्माले संगम शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा त्रिभुवननगर जेसिसका मीडिया कोअर्डिनेटर सुदन पौडेलले जेसिस आस्था पाठ गर्नुभएको थियो। कार्यक्रमको संचालन त्रिभुवननगर जेसिसका महासचिव बाबुराम पाण्डेले गर्नुभएको थियो।
1: नेपाललाई संयुक्त राष्ट्र संघ मार्फत शान्ति क्षेत्र घोषणाको प्रस्ताव लैजान नेपाल शान्ति क्षेत्र अभियानले प्रधानमन्त्रीलाई आग्रह गरेको छ। अभियानले हेलो सरकार मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई यस्तो प्रस्ताव सहितको ज्ञापन पत्र पठाएको हो। प्रधानमन्त्रीलाई भेटेरै या प्रधानमन्त्रीको सचिवालय मार्फत ज्ञापन पत्र बुझाउन प्रयास भएको भए पनि यस्तो सम्भव नभएपछि हेलो सरकार मार्फत ज्ञापन पत्र बुझाइएको अभियानका संयोजक सहसंयोजक दोर्जी छिरिङ नोर्पोले जानकारी दिनुभयो। सो ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको जवाफ प्राप्त भएको संयोजक शेर्पाले बताउनुभयो। नेपाल शान्ति क्षेत्र अभियानका संस्थापक संयोजक वरिष्ठ पत्रकार तथा साहित्यकार नारायण प्रसाद शर्मा लुम्बिनी विकास कोषका पूर्व कोषाध्यक्ष तथा अभियानका सहसंयोजक दोर्जी छिरिङ शेर्पा महासचिव वरिष्ठ अधिवक्ता डाक्टर गोपाल शिवाकोटी चिन्तन तथा पूर्व राजदूत तथा परराष्ट्र मामिलाविद अभियानका सल्लाहकार हिरण्यलाल श्रेष्ठद्वारा हस्ताक्षरित सो ज्ञापन पत्रमा संयुक्त राष्ट्रसंघको आसन्न 81 महासभामा भाग लिँदै गर्दा प्रधानमन्त्रीलाई नेपाललाई शान्ति क्षेत्र घोषणाको प्रस्ताव लैजान अनुरोध गरिएको छ। ज्ञापन पत्रमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाललाई सधैँका लागि विश्वका सबै राष्ट्रहरूबाट शान्ति क्षेत्र घोषणा गर्न सम्पूर्ण विश्वमा शान्ति कायम गर्नका लागि बौद्ध दर्शन र शिक्षालाई विश्वव्यापी रूपमा फैलाउन संयुक्त राष्ट्रसंघ संयुक्त राष्ट्रसंघीय शैक्षिक सामाजिक तथा सांस्कृतिक संगठन युनेस्को दक्षिण एसियाली राष्ट्रहरूको क्षेत्रीय संगठन सार्क र दक्षिण पूर्वी राष्ट्रहरूको संगठन आसियान लगायत विभिन्न क्षेत्रीय तथा राष्ट्रिय संगठनहरूको साथ र समर्थन हासिल गर्ने तथा विश्वभरिकै विद्यालयदेखि विश्वविद्यालय हुँदै हरेक घर परिवार र समाजसम्म बौद्ध दर्शन र शिक्षाबारे आवश्यक शिक्षा तालिम र प्रचार प्रसारका कार्यहरू गर्न र लुम्बिनीलाई एक अन्तर्राष्ट्रिय शान्ति मध्यस्थता केन्द्र तथा विश्व शान्ति शहरका रूपमा विकास गर्ने गरी प्रस्ताव लैजान अनुरोध गरिएको अभियानका संयोजक नारायण प्रसाद शर्माले जानकारी दिनुभयो। यसअघि विगतमा नेपालमाथि अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको ठूलो दबाव र हस्तक्षेप नहुँदा पनि नेपालले शान्ति क्षेत्र घोषणा गरिनुपर्ने प्रस्ताव विश्व समक्ष पेश गरिएको थियो। यस प्रस्तावलाई छिमेकी चीन र संयुक्त राज्य अमेरिकाले सहजै समर्थन गरेका थिए र त्यो समर्थन पनि अहिले यथावत कायम छ। तर छिमेकी भारतले भने यस प्रस्तावलाई कुटिलतापूर्वक आफू विरूद्ध नेपालको दबावका रूपमा लिएपछि सो प्रस्ताव जबरजस्त ओझेलमा परेको थियो। नेपालको दीर्घकालीन भूराजनीतिक वास्तविकतालाई ध्यान राख्दै नेपाल शान्ति क्षेत्र अभियानका तर्फबाट यसअघि पनि 2081 असोज 2 गतेका दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष यही प्रस्ताव पेश गरेको थियो भने दाङ लुम्बिनी र काठमाडौँका विभिन्न चरणमा यस सम्बन्धमा छलफल गोष्ठी सम्पन्न भएका थिए।
0: साबिक रोल्पाको कोटगाउँ गाविसबाट दाङ जिल्लामा छरिएर रहेका समुदायको साझा संगठन रोल्पाली कोटगाउँले समाजले भवन शिलान्यास सम्पन्न गरेको छ। कोराही उपमहानगरपालिका 13 रहेको आफ्नै घडेरीमा शिलान्यास सम्पन्न भएको हो। समाजका अध्यक्ष टेकबहादुर ओलीको अध्यक्षता तथा समाजकै ज्येष्ठ नागरिक परशुराम खत्रीको प्रमुख आतिथ्यता एवं भवन निर्माण समितिका संयोजक निशान ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका अतिथिहरूमा समाजका प्रमुख सल्लाहकार कमल सिंह घरती मगर, सल्लाहकार नरसिंह पुन मगर, सीताराम रोका, गोविन्द खड्का लगायतका रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले समाजको हकितका लागि सबैले एक भएर सहकार्य गर्दै अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभएको थियो। उहाँले समाज आफ्नो थाकथलोको रीति संस्कृति संरक्षणका लागि आवश्यक हुने बताउनुभयो। जमीन जग्गा खरिदमा सबैको को सहयोगले सम्पन्न भएको र घर निर्माणका लागि आफूले थप 54,000 सहयोग गर्ने बताउँदै सबैले आफ्नो स्थिति अनुसार आर्थिक भौतिक सहयोग गर्न अनुरोध गर्नुभयो। कार्यक्रममा समाजका सचिव तथा भवन निर्माण समितिका संयोजक निशान ओलीले अब आफ्नै भवन निर्माण गर्ने समाजको सपना साकार हुने लयमा रहेको बताउँदै समाजका हरेक सदस्यले आफ्नै घर सम्झेर सहयोग साथ दिन अनुरोध गर्नुभयो। समाजले पहिलो चरणमा तल्लो तलालाई हलको रूपमा निर्माण गर्ने र विस्तारै तला थप गर्ने योजना बनाएको संयोजक ओलीले बताउनुभयो। कार्यक्रमको सहजीकरण समाजका सहसचिव सनी विश्वकर्माले गर्नुभएको थियो।
1: लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ। प्रदेश सरकारले असोज 2 र 3 गते सरसफाई, राष्ट्रिय झण्डा सजावट तथा दीप प्रज्वलन लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ। बैठकले असोज 2 गते प्रदेश स्थित सबै सरकारी निकायले सरसफाई कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। प्रदेश राजधानी परिसरको सरसफाईको समन्वय आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालयले गर्नेछ। सोही दिन प्रदेश स्थित सरकारी निकायका निर्धारित आकारका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी कार्यालय सजाउने र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ। प्रदेशवासीलाई पनि आफ्नो घरमा दीप प्रज्वलन गर्न अनुरोध गर्ने निर्णय भएको छ। असोज 3 गते पनि सरकारी निकायमा राष्ट्रिय झण्डा राख्ने, कार्यालय सजाउने र साँझ दीप प्रज्वलन गरिनेछ। जिल्ला स्थित सरकारी कार्यालयले जिल्लामा आयोजना गरिएको संविधान दिवस सम्बन्धी कार्यक्रममा अनिवार्य सहभागिता जनाउने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ। प्रदेश सरकारले संविधान दिवसलाई राष्ट्रिय एकता, संविधान प्रतिको सम्मान र नागरिक सहभागिता सहित मनाउन थालेको हो।
0: लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता इमलाल खनालले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष हस्तान्तरण गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा आज मुख्य न्यायाधिवक्ता खनालले कार्यालयको वार्षिक कार्य सम्पादन, मुद्दा मामिला, कानूनी राय तथा परामर्श लगायतका विवरण समितिको प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण गर्नुभएको हो। नेपालको संविधानको धारा 160 बमोजिम प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकारहरूका रूपमा मुख्य न्यायाधिवक्ताको व्यवस्था गरिएको छ। लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालय 2075 चैत्र 2 गते स्थापना भएको थियो। शुरूमा बुटोलबाट सञ्चालन हुँदै आएको कार्यालय 2079 मंगिर 28 गतेदेखि प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखोरीमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 सर्वोच्च अदालत, उच्च अदालत, विभिन्न जिल्ला अदालत तथा प्रशासकीय अदालतमा प्रदेश सरकार पक्ष वा विपक्ष भएका मुद्दा सहित कुल 185 मुद्दाको जिम्मेवारी रहेको थियो। तीमध्ये अघिल्लो अवधिबाट जिम्मेवारी सरेर आएका 105 र आर्थिक वर्ष 2082-83 नयाँ दर्ता भएका 80 मुद्दा रहेका छन्। कुल 185 मुद्दा मध्ये 100 फैसला भई फरजुट भएका छन् भने 85 मुद्दा चालू अवस्था
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। तुलसीपुर उपमहानगरपालिका 4 रहेको तुलसी महिला नौमती बाजा समूह मौलिक कला संस्कृति संरक्षणमा जुटेको छ। लोप हुन थालेको नौमती बाजालाई संरक्षण गर्ने उद्देश्यले महिलाहरू बाजा बजाएर विभिन्न ठाउँहरूमा पुग्ने गरेका छन्। जिल्लामा हुने विभिन्न सभा, सम्मेलन, मेला, समारोह, महोत्सव, विवाह, पूजा जस्ता कार्यक्रममा माग अनुसार पुग्ने गरेको महिलाको भनाइ छ, जसले गर्दा नयाँ पुस्तालाई समेत यसको सिकाइ हुने गरेको छ। एक रिपोर्ट।
2: कुनै समय पुरूषहरूको मात्र क्षेत्र मानिने नौमती बाजामा आज महिलाहरूले नेतृत्व लिइरहेका छन्। विवाह व्रत बन्द पूजा आजा मेला महोत्सवदेखि लिएर सभा सम्मेलनसम्म जहाँ माग हुन्छ त्यहाँ महिलाको हातबाट नौमती बाजाको मधुर धुन घन्किन थालेका छन्। तुलसी पुरस्कार मजुवा कि मुना ओलीलाई आज भोलि बाजा बजाउन भ्याइ नभ्याएछ।
3: बजाउन थालेको त अब 2 वर्ष भइसक्यो। अब दिदी बहिनी सबै जाँदाखेरि रमाइलो लाग्छ, सिकेपछि सकिँदैछ भन्ने अनुभव भयो। पहिला गाह्रो थियो सिक्दाखेरि, अब सिकिसकेपछि रमाइलो भयो। कार्यक्रमको दूरी हेरेर जान्छ, अब एक दिन लाग्नेछ भने त्यही अनुसारले हुन्छ, 2 दिन लाग्छ भने त्यही अनुसारले हुन्छ।
2: रक्षा चौरकी विष्णु केसी लोपोन्मुख नौमती बाजालाई बचाउने उद्देश्यले सिप सिकेर समूहमा आबद्ध भएको बताउनुहुन्छ। गाउँ घरमा बस्ने परम्परागत बाजालाई आधुनिक समयसँग जोडेर अघि बढ़ाउने प्रयास उनीहरूको मुख्य लक्ष्य हो। आज भोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै दाङ जिल्लाका विभिन्न ठाउँ सहित जिल्ला बाहिर समेत माग अनुसार पुग्ने गरेको उहाँ बताउनुहुन्छ।
4: शुरूआतमा त अब गुरु राखेर सिक्यौं, नगरपालिकाले पनि राखिदिनु भयो, हामीले पनि आफ्नो निजी पनि राख्यौं। सहज त अब सिक्दाखेरि त अलि अब पहिला त सहज हुने कुरै भएन, होइन, पछि चाहिँ अब सिकिसकेपछि सहज चाहिँ हुनेछ, ठिकै छ।
2: तुलसी महिला नौमती बाजा समूहमा विमला केसी र पूर्णिमा खड्का जस्ता 30 जना सदस्यहरू सक्रिय छन्। नौमती बाजा विवाह मेला पर्व र उत्सवको अभिन्न अंग हो। महिलाहरूको सक्रियताले नयाँ पुस्तामा पनि यसको सिकाइ र रुचि बढ्दै गएको छ।
5: हामी सबै नै बजाउँछौँ, अलिअलि जान्याभरि जाओस्। यो नर्सँग चाहिँ मैले बजाउँछु, अरूले कोहीले के गुरु बाजा बजाउने हुन्छ, कोहीले झ्याली बजाउने हुन्छ, कोहीले सनै बजाउने हुन्छ, अनि त्यो सबैको मिल्नु पर्छ, त्यो अप्ठ्यारो चाहिँ हुन्न।
6: हामी त सबै बजाउँछौँ, नौमती बाजा हो। मागे अनुसार अब घोराई यता तुलसीपुर अनि जता कतै पुग्छौँ। हाम्रो आदत जम्मा हुन्छ हाम्रो कोषमा। सिक्दाखेरि त भयो नि, धेरै गाह्रो भयो पहिला त, अहिले त त्यस्तो छैन, पहिला चाहिँ गाह्रो भयो, धेरै गाह्रो भयो, अहिले त हुन्छ, अझै अगाडि बढौँ भन्ने चाहना छ।
2: पहिले ग्रामीण भेगमा सीमित र अव्यावसायिक रहेको नौमती बाजा आज भने महिलाहरूको मेहनतले व्यावसायिक पहिचान बनाउँदैछ। यो समूहले दाङ मात्र होइन सल्यान, रोल्पा, प्युठान, बुटौलदेखि नेपालगंजसम्म पुगेर बाजा बजाउँदै आएको छ। समूहकी अध्यक्ष कस्तुरा खड्काका अनुसार एक दिन बाजा बजाए बाफत 20,000-30,000 रूपियाँसम्म पारिश्रमिक लिने गरिन्छ। यसले महिलाहरूलाई आत्मनिर्भर बनाउनुका साथै संस्कृतिलाई जीवित राख्न ठूलो टेवा पुर्याएको छ।
7: हामीले शुरूआतमा सिक्नलाई गाह्रो भयो, के गर्ने, हामीले मान्छे पनि बोलायौँ सिकाउने, अनि पहिला अब यस्तो यो हाम्रो पञ्चे बाजाहरू यिनी लोक भएका छन्, यो लो भएकालाई हामीले जगेरा गरौँ, अब यसको प्रवृत्ति सबैले हटाइसक्नु भयो भन्यौँ र हामीले महिला समूहले यसको जगेरा गरौँ, हामीले एउटा संस्कृति पनि उर्जा गराम भनेर हामी बजाउन पुग्छौँ। हामी टाढा टाढा पनि जान्छौँ, जान्छौँ बुटोलतिर जान्छौँ, कसैले बोलाए पोखरातिर पनि जान्छौँ। हामीले थोरै संस्थामा पनि जम्मा गर्नुपर्छ, संस्थामा जम्मा गर्छौँ, अनि अलिअलि अब दिदी बहिनीहरूलाई दुःख गरेको अब घरमा बच्चा बच्ची छोडेर आउनु भएको हुन्छ, होइन, उहाँहरूलाई अब अलिअलि नास्ता पानी जस्तो पनि दिनु पर्यो।
2: तुलसी महिला नौमती बाजा समूह केवल सांस्कृतिक समूह मात्र होइन, महिला सशक्तिकरण, मौलिक पहिचान र आर्थिक आत्मनिर्भरताको उदाहरण रहेको संस्कृतिविदहरू बताउँछन्।
1: अब बाँकी समाचार। 2080 कार्तिक 17 गतेको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त भवन पुननिर्माण नहुँदा रूकुम पश्चिमका सर्वसाधारण चर्किएकै घरमा जोखिम मोलेर बस्न बाध्य भएका छन्। भूकम्प गएको करिब 3 वर्ष पुग्न लाग्दा पनि पुननिर्माणले गति लिन नसकेपछि उनीहरू जोखिमपूर्ण घरमै बसिरहेका छन्। सानीभेरी गाउँपालिका 1 चाइना बगरका 77 वर्षीय खलाने पुनले धनै लागेको घर छोड्न नसकेको बताउनुभयो। उहाँको घर चारैतिरबाट चर्किएको छ। भूकम्पले जर्जर बनाएको घरमा अन्नपात, लत्ता, कपड़ा र घरायसी भाँडाकुँडा राखेको बताउँदै उहाँले आफ्नो थत्थलो र पसिना बगाएर बनाएको घर छोड्न नसकेको बताउनुभयो। सरकारले दिएको 50,000 रूपियाँले अस्थायी टहरा निर्माण गरे पनि चिसो र गर्मीयामा उक्त टहरा उपयुक्त नभएको उहाँले बताउनुभयो। आफ्नै सक्लो घर नबनेसम्म चर्केकै घरमा बस्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो।
0: सहकारी संस्थाले आफ्ना सदस्यले प्रवाह गर्ने ऋणको अधिकतम ब्याज दर 13% कायम भएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यस अङ्कीको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याज दर 13% तोकेको हो। नयाँ व्यवस्था अनुसार अब सहकारीले 13% भन्दा धेरै ब्याज लिन पाउने छैनन् भने बचत ऋणको ब्याज दर बीचको अन्तर 6% भन्दा धेरै हुन नपाउने व्यवस्था गरिएको छ। यसै गरी ऋणको ब्याजलाई मूल ऋणमा पुँजीकृत गरी पुनः ब्याज लगाउन नपाइने र हर्चना रकम असुल हुन बाँकी ब्याजको 5% भन्दा धेरै लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको छ र कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठन WAMO-ले आज सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रभावमा असन्तुलन बढ़दै गएको उल्लेख गर्दै आगामी दिनमा जोखिम अझ बढ़न सक्ने चेतावनी दिएको छ। WMO-का अनुसार सन् 2025 विश्वका नदीका लागि 3 दशकभन्दा बढ़ी अवधि मध्येकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रह्यो। गत वर्ष विश्वका सबै क्षेत्रमा हिमनदी खुम्चिएका छन् भने धेरै स्थानमा भूमिगत पानीको सतह पनि लगातार घटिरहेको छ। पृथ्वीको ताजा पानीको भण्डारणमा दशकौंदेखि देखिएको गिरावट समेत निरन्तर रहेको प्रतिवेदनले जनाएको छ।
0: अब खेल समाचार। नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने भएको छ। नेपाल बंगलादेश बीच यसै वर्षको चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संघ क्यान र बंगलादेश क्रिकेट बोर्ड BCB को संयुक्त पहलमा नेपालले बंगलादेशसँग 3 खेलको 2-पक्षीय T20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको हो। नेपाल क्रिकेट संघ क्यानका अनुसार 3 वटै खेल किर्तिपुरमा रहेको त्रिवीय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्। पहिलो खेल मार्च 26 अर्थात चैत्र 12 गति, दोस्रो खेल मार्च 28 अर्थात चैत्र 14 गति र तेस्रो खेल मार्च 30 अर्थात चैत्र 16 गति हुनेछ। यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक हुने क्यानले बताएको छ। ICC को पूर्ण सदस्य अर्थात टेस्ट राष्ट्रको टोलीले नेपाल आएर 2-पक्षीय श्रृंखला खेल्न लागेको यो पहिलो पटक हो। यसअघि नेपालले टेस्ट राष्ट्रसँग T20 अन्तर्राष्ट्रिय खेल खेले पनि ती खेलहरू नेपाल बाहिर भएका थिए। नेपाल र बंगलादेश बीच यसअघि 2 वटा T20 अन्तर्राष्ट्रिय खेल भएका छन्।
1: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 1 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 76% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: घोराई उपमहानगरपालिकाको प्रशासनिक भवन 5 वर्ष पुग्दा पनि निर्माण सम्पन्न हुन सकेन, हालसम्म करिब 65% मात्र काम सम्पन्न।
0: त्रिभुवन नगर जेसिस घोराईको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, विद्यार्थीलाई वित्तीय व्यवस्थापनका सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण।
1: नेपाललाई शान्ति क्षेत्र घोषणाको प्रस्ताव लैजान प्रधानमन्त्रीलाई आग्रह, लुम्बिनी प्रदेशमा 2 दिन संविधान दिवस मनाइँदै।
0: र रूकुम पश्चिमका भूकम्प पीड़ित 3 वर्षसम्म पनि सर्किकै घरमा बस्न बाध्य।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र सीमा पाण्डे तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
1: म शान्त कुमार बुढामगर
0: अनि म सुशीला ओली पनि विदा हुन्छौ।
1: नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्यै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झ अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: सुरोट चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
7: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
8: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
7: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
9: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
10: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
9: सम्बन्धित समस्या भएका दम्पतीहरू फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
10: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
9: अनुभवी विशेषज्ञ सेवा, आधुनिक प्रविधि, व्यक्तिगत परामर्श, निरन्तर हेरचाह।
10: शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफ सेन्टर बिकुचो घोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहाइदाङ। सम्पर्क मोबाइल 9847823572।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 0825626601, 9858735990, 9858131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
13: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
14: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
15: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944, 9847793944।

0: రంగం రెడ్డి మీరు ఎవరెస్ట్
1: स्वर्गधारी चलचित्र मन्दिर घोराई दाङमा यही असोज 2 गते देखि भव्य प्रदर्शन भइरहेका छन्। नेपाली कथानायक चलचित्र झिङ्गे दाउ 2
2: यसका दाजुभाइ केबीदी बैरी बका होला एक अर्कालाई त सक्छुरै सम्झिन्छ।
3: तिम्रा दाई बहुजूले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ।

0: साथै नेपाली कथानायक चलचित्र कार्की साइला पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हिँडिसक्यो नि हौ साइला,
2: के हो के त्यो रूपा?
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: सुने खबर जीवन साथी आसल पाकी छौरे खुशी छौरे सुखी
4: छौरे। नमस्ते, म गीतकार संगीतकार राजकुमार बबर, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखे को आदि सबैका लागि एकमात्र अचूक तेल झरीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-585-218
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
7: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 भिकिचोक दाङ सम्पर्क फोन नम्बर 98686-61694 अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू
10: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
9: सामान्य किराले खाएको दाँत भर्ने
3: मेसिनद्वारा आरसीटी गर्ने
9: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
3: खोल लगाउने
9: बाङ्गो टिङ्गो दाँत मिलाउने
3: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
9: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
3: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराही दाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
10: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794

0: सेन्ट मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट, अन द स्पट फाइनेन्स र फ्री एक्सेसरीज, त्यसैले नो यता उता।
1: जम्मै लिनको लागि मात्र ल्याउनुहोस् लाइसेन्स र नागरिकता। असोज 4 गतेदेखि असोज 9 गतेसम्म
2: ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान।
3: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।
0: यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
4: मध्य पश्चिम ट्याङ च्याक यति बेला बेलुकीको 7 बजेको छ।

0: दाङ सूचना तथा संचार सहकारी संस्थाद्वारा सञ्चालित आवाज इनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रसारित ज्येष्ठ नागरिक सरकार कार्यक्रमबाट बोलिरहेका छौँ। प्राविधिक मित्र शालिराम चौधरीको साथमा सञ्चालक दधिराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रसारित कार्यक्रम रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रसारित कार्यक्रम हो, आफ्नै उत्पादित र आफ्नै प्रसारित कार्यक्रम हो। यो कार्यक्रम लुम्बिनी प्रदेशका पश्चिमी जिल्लाहरू दाङ र आसपासका क्षेत्रहरूमा रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रत्यक्ष रूपमा साथसाथै इन्टरनेट अनलाइन www.radioNP.org लगन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेशन डाउनलोड गरेर संसारभरबाट सुन्न सक्नुहुन्छ। यस कार्यक्रमलाई रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको फेसबुकको पेजलाई लाइक गरेर पनि आफूले चाहेको समयमा सुन्न सक्नुहुन्छ। यस कार्यक्रम मार्फत यस क्षेत्रमा रहनुहुने जेष्ठाहरूको जीवनको भोगाई र गराईलाई उहाँहरूकै मुखारविन्दुबाट हाम्रा श्रोतामा पस्किने कार्यक्रमको रूपमा लिएका छौँ। आज जेष्ठाहरू सरकार कार्यक्रमका आजका अतिथि हुनुहुन्छ सल्यान माल नेता डाँडा गाउँमा जन्मिएर आफ्ना 87 वसन्त पार गरिरहनु भएको र हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 15 डुरुवा थाई बसोबास गर्दै आउनुभएको जेष्ठाहरू हुनुहुन्छ शालिक राम लामी छाने। उहाँ उमेरले 87 वर्ष भए पनि उहाँको लाइफ एक्टिभ लाइफ छ, आफ्ना दैनिकी क्रियाकलापहरू आफै गर्ने हिँड्ने डुल्ने गर्नुहुन्छ। दिवा सेवा केन्द्र घोराई 15 उहाँ चाहिँ आएर आफूले भजन कीर्तन गर्ने गीत गाउने रमाउने गर्नुहुन्छ। त्यस क्रममा आज म उहाँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न गइरहेको छु। यो जेष्ठाहरू सरकार कार्यक्रममा आजका अतिथि शालिक राम लामी छानेजीलाई स्वागत गर्न गइरहेछु। स्वागत छ शालिक राम लामी छानेजी।
1: धन्यवाद।
0: सञ्चय राम्रै हुनुहुन्छ?
1: ठिकै छ, दर्द दुःख छ, दुख्छन्।
0: शरीर त वृद्ध अवस्थाले दुखेको, अरू सामान्य बाहिर भित्र हिँड्ने उर्ने आफ्नो दैनिक कार्यकलाप त गर्न सक्नुहुन्छ?
1: अलिअलि थोरै थोरै, बुढी पनि त्यस्तै छ, आँखा खोलाको भए दुःखै छ।
0: बुढाबुढीकै उमेर बराबरै छ,
1: मात्रै छन् घरमा, पैसा एक्लै छ, बुढाबुढी मात्रै यहाँ औषध गरेर आएको छोरी कहाँ छोरी कहाँबाट।
0: अब यो अहिले 87-88 वसन्तसम्म त तपाईँ अब त्यत्न गुरुवामा बसेर गाडीमा चढेर यहाँ आएर उपचार गरेर एक्लै जानु सक्नुहुन्छ भने बाल्यकाल त तपाईँ कस्तो थियो, कस्तो परिवारमा जन्मिनु भयो? तपाईँ जन्मिँदाखेरि
1: त्यही साधारण परिवार हो।
0: बुवा आमाको पेसा के थियो?
1: बुवा आमाको पेसा पहिले त अरू के थियो र बाबु खेतीबारी गर्ने, गाई पाल्ने, भैँसी पाल्ने, बाख्रा पाल्ने,
0: किसानी गर्नुहुन्थ्यो,
1: किसानी गर्थे, घोरो लाग्ने।
0: कति तपाईँहरू दाजुभाइ कति हुनुहुन्थ्यो नि, दिदी बहिनी दाजुभाइ?
1: हामी दाजुभाइमा जन्मिन त 5 भाइ जन्मिया छन्, 3 बहिनी छोरी हुन्, तर अहिले हामी 3 भाइ छन्, एउटा बहिनी छ।
0: ए कहाँ सबै यहीँ बस्नुहुन्छ कि सल्यान?
1: सल्यान छार्जेलिम, एउटा भाइ लम्बै बस्छ, एउटा भाइ माइलो हुई दाङमा डुरुवामा छ, म जेठो म पनि हुई डुरुवामा छ।
0: अनि सल्यान आफूले जन्मेको जन्म ठाउँ किन छोड्नु हो नि?
1: अहिलेको गर्दाखेरि सबैले दाङ दाङ भन्न लाग्यो, त्यसैले गर्दाखेरि उहाँ होलो सस्तो कोही भुके नभुके त्यस्तै छाडेर दाङमा आएको।
0: कति वर्ष भयो?
1: 26 साल भयो आएको।
0: ओहो, 26 सालमा भनेपछि त अब लगभग 15-57 वर्ष भयो होइन?
1: भयो।
0: छोरा छोरी सबै यहीँ आएर जन्मे?
1: छोरा छोरी यहीँ आएर जन्मे।
0: हावडा आउँदा को को आउनुभयो?
1: आउँदाखेरि त बुवा आमा, त्यहाँबाट हामी भाइ बहिनी पनि होइज तिन भाइ एउटा बहिनी हुई
0: अनि बुवा पिताशीरले चाहिँ बसाइसरा गरेर ल्याउनु भएको?
1: हजुर, बसाइसरा पनि ल्याइहाले।
0: हजुरहरू बसाइसरेर आउनु भएको कि हजुरको पिताशी?
1: हामी आकाम थाहै भएन।
0: तपाईँहरूले बुवा आमालाई पनि ल्याउनु भयो? त्यतिखेर तपाईँहरू 26 सालमा सल्यान छोड्दाखेरिको छोडेर दाङ आउँदाखेरिको अवस्था र अहिलेको अवस्था कस्तो छ, कति फरक छ?
1: अवस्था त पहिले 63 बिघाको जग्गा हो, 600-700 दरले हामीले 100 रेग्मीसँग किन्या।
0: त्यही त, कतिमा किन्नु भयो?
1: 600-700 दरले
0: बिघाको?
1: बिघा
0: अहिले कति कति छ नि? अहिलेको बिघा पेट्दा कति पर्छ?
1: अहिले त हाम्रो त्यहाँ ठाउँमा बाटाको लाइनमा हो भने 15, अलि उसै भने 8-10, अलि थोरै छ भने 3 माथि छ।
0: 3 तल पाइन्न?
1: पाइन्न।
0: 3 लाख रुपियाँ कट्ठा?
1: कट्ठा।
0: बिघा त होइन,
1: अहिलेको जमानामा
0: यो जमानामा पाइन्न?
1: पाइन्न।
0: अनि जग्गाको भाउ त यतिका महँगो, वस्तु भाउका पनि मागे तपाईँहरू दाङ झर्ने बेला त्यतिखेर 25-26 सालतिर दाङ झर्दा यहाँ खेतीपातीको मूल्य के थियो?
1: उहिले त त्यस्तै कस्तो मूल्य थियो, धान हुने घर किराले घुनले खाने, नहुने बिचारालाई दुःख हुने बेसै खाने, भोकमारी परेपछि परिरहन्थ्यो। उहिलेको टाइममा मस्तै दुःख पाउँथ्यो जनताले, अहिलेको जमानाले गर्दाखेरि सरकारले हेरफेर गरिदिइहाले, खाद मल आयो, हरेकै आयो, नयाँ नयाँ कृषि खेती गर्ने धान वान आया, सबै आएका हुनाले अहिले सुविधा छ, ऋणलाई पनि खान पुगाएको छ।
0: पहिले भन्दा अहिले सुख?
1: अहिले धेरै सुख, उहिले त गाईलाई पारेर कहाँ जाने हो, घाँस घोरा लाग्छ जान्थ्यौँ, गाई भैँसी चराउन जान्थ्यौँ ग्वाला, सबै दुःख गर्थ्यौँ, कहाँ कहाँबाट घाँसा भारी बोकाएर पनि ल्याउँथ्यौँ। अहिले त धेरै सुखको दिन, अहिले त सुखरी
0: तर कसै कसैले त अहिलेको जमाना खराब, पहिलेको जमाना राम्रा भन्छन् त।
1: नै राम्रो त अघाडिको जस्तो अहिले कहाँ होला, उहिले गाई भैँसी पाल्ने, दही दुध मही खाने, आगो खान्थे, उहिले
0: घरै किन्न पर्थेन,
1: किन्नु पर्दैन थियो, खेतीपाती गर्थ्यौँ, जग्गा थियो, खान पुगाउँथ्यौँ। र अहिले त धेरै सुख भन्छन् क्या र उस्तैले, तर पहिलेको जस्तो दिन अहिले छैन। पहिले खाना राम्रो खान्थ्यौँ, खाद हाल्या केही खाइँदैन थियो, गाई भैँसीको मल हाल्थ्यौँ, साधारण खाना खान्थ्यौँ, रोग यति रोगी मान्छे हुनुहुन्थ्यौँ। अहिले त खाद हाल्ने भन्छ, के भन्छ, जामा तरकारीमा पनि खाद, हरेकमा खाद, त्यसैले गर्दाखेरि सेतो भातले गर्दाखेरि ज्यादा रोगी छ मान्छ सबै।
0: पहिले यस्तो रोगी हुन्थेन,
1: थिएन यस्तो रोग, थिएन, कोही कोहीलाई राजरोग भयो भन्थे, टिबी भयो भन्थे, अहिले त्यो त साधारण भइगयो अगाडि, त्यसैलाई ठुलो रोग मान्थे, टिबी रोग, त्यहाँबाट के राजरोग भन्थे त्यसलाई ठुलो मान्थे, अहिले यसलाई सामान्य मान्य भइगयो, केही मान्दै। अगाडि त जडीबुटी गरी पनि सन्चो लाग्थ्यो, अहिले सन्चो लाग, जडीबुटीको विश्वासै मान्दैनन्,
0: गरिबीको विचार मान्दैन,
1: मान्दैन।
0: अब एउटा हिसाबले खानपान रहनसहन छरछिमेक इष्टमित्रको हिसाबले पहिले राम्रो
1: राम्रो,
0: अहिले चाहिँ सुख सुविधाले अहिले राम्रो, औषधि उपचार होइन, गाडी घोडा हिँड्ने,
1: दुःख कम गर्ने,
0: दुःख कम गर्नु
1: परेन, गाडीबाट हिँड्नु पर्ने।
0: अब खेतीपाती गर्दा नि मिसिनले जोत्ने,
1: जोत्ने मसिनले कार्डेल्ने,
0: कार्डेल्ने
1: मसिनले दहाउने,
0: दहाउने
1: खर रोप्ने पनि आउनु लागि छ गरे
0: मिसिन, हिलो धुलोमा नगरिकन किसान गर्न सकिने भइगयो,
1: सजिलो दिन आएको छ, सजिलो हो कि अप्ठ्यारो हो, भुटिने दिन हो।
0: अब यसरी कुरा गरिरहँदाखेरि अहिले उमेरले 87 वर्ष हुनुभयो, अब हजुर तपाईँ कति वर्ष हुँदाखेरि विवाह बन्धनमा बाँधिनु भयो नि?
1: विवाह बन्धनमा 24 सालमा विवाह भया हो।
0: कति वर्षको हुनुहुन्छ 24 सालमा?
1: हुन त्यस्तै 21-22 वर्षको, 29 सालमा जया जन्म भयो, छोरा जन्मे।
0: माघी विवाह गर्नु कि प्रेम विवाह?
1: प्रेमले होइन, बिहा गरेर हो,
0: मागेर
1: बाजा राजासित।
0: त्यतिखेरको विवाह कस्तो हुन्थ्यो?
1: उहिले त राम्रो हुन्थ्यो, स्याहाले उमेरमा आज दाँत फालेर पनि बिहा गर्ने चलन थियो भन्थे, थोरै कम उमेरमा 12-15 वर्ष बिहा गरिदिन्थे, बाजा बजाउने, रुन्थेन उनी रुने बेला मान्छेको आँसु आउँथ्यो, धेरै पिर मान्थे। अहिले त हाँसी खुसीसित कस्तो आरामसित हाँसी खुसी गर्दै बिहा हुन्छ।
0: उहिले किन हाँसी खुसी रुन्थिन् त, दुलै किन रुन्थिन्?
1: उहिले त सानो नपुग्या, घर छोड्दाखेरि कस्तो दुःख लाग्यो हो, त्यही भएर रुने, अरू गाउँले सुत्दा पनि आँसु आइजान्थ्यो, तिनी दुलै रुनाखेरि बाजाले छुट्याउँथ्यो, नङ्गाराहरू यिनी सब सुनाई बाजा गाईले नङ्गारा बजाउने, त्यसले गर्दाखेरि
0: बाजा रोएको आवाज अरूले नसुनन् भन्न बाजा बजाउँथे,
1: त्यही त होला।
0: अनि तपाईँ कति वर्षको हुँदाखेरि श्रीमती कति वर्षकी हुनुहुन्थ्यो?
1: श्रीमती त कति हुन्थ्यो, म त्यति हुँदाखेरि 15 वर्षकी हुन्थ्यो,
0: आफू 22 तपाईँ 22-23 वर्षको हुँदा उहाँ
1: 15 वर्षको फरक छ,
0: 10 वर्ष। अनि त्यो 10 वर्षको फरकको विवाह, दाँत फालेर चाहिँ तिनी नानी दुधे नानीलाई
1: फालेर म त परिन भन्न
0: सुन्नु,
1: तर त्यसमा म परिन,
0: तपाईँहरू पढ्नु भएन, तपाईँभन्दा पहिलेका त्यस्ता पनि पढ्यो,
1: त्यस्ता पनि सुनाउँथे बुढापाका
0: मान्छेले त्यो बेलामा। अब त्यो विवाह चाहिँ राम्रो कि अहिलेको उमेर पुगेर हाँसी खुसी एउटाले अर्कालाई माला लगाइदिएर त्यहाँको दुईजना खुसी भएर नाचेर गरेको विवाह राम्रो?
1: नै अहिलेको राम्रो,
0: अहिलेको राम्रो,
1: अहिलेको राम्रो,
0: त्यतिखेरको पाप
1: बस, फेरि हामीले मागेर दिनु परेन, आमा बाबुलाई दुःख भएन,
0: भएन,
1: आफै उनले रोजी हाल्छन् कि लभ बस्यो भन्छन् र त्यसैमा उनले विवाह गरिहाल्छन्
0: अनि घरबाट टिका लगाइदिने मात्रै हो।
1: टिका लगाउने अरू त अनि परिवार आमबाबुलाई दाइजो दिने हरेकै खर्च त म पिटिनु पर्यो आमबाबु
0: पिटिन त पर्यो आफै गरे भने पनि नदिएर सुख छैन
1: यतै गइयो भन्छन् यस्तो जमाना आयो अब मागेर एउटी बुहारी माग्दाखेरि जुत्ता 7 लाख खिन्छन् बा भन्थे पहिलेको जमानामा आज बोलायो अर्कीपल्ट फेरि कति दिनका बोलाउने जुत्ता 7 लाख खिन्छन् बा भन्थे बुढाहरूले
0: छोरी माग्न जाँदा
1: छोरी माग्न गया अहिलेको जमाना त आमा बाबुलाई केही पर्दैन माग्नु दिनु परेन आफै के माया लभ बस्यो भन्छन् त्यसमा उनीको
0: त्यसैलाई राम्रो मान्ने
1: राम्रो
0: माया लभ बसेर चाहिँ बिहा गरेको राम्रो हो कि त्यो सात तला के अरे सात जुत्ताको तला
1: सात तलै भन्थे अहिलेको जमानाले लभ बस्या राम्रो
0: राम्रो
1: आफै आम बाबुलाई टेन्सन भएन यसका घरमा दियो उस्ता भन्न पाइन त्यसले गर्दाखेरि अहिले लभ माया बसाउँछन् यसैमा राम्रो जमानाले गर्दा
0: अनि अब म अलिक पछाडि फर्किन लाए तपाईँ कुरा गर्दा गर्दा एउटा सामान्य परिवारमा जन्मिनु हो मध्यम परिवारमा पहाड़को ठाउँमा त्यतिखेर तपाईँले पढाइ लेखाइ गर्न पाउनु हो कि पाउनु होइन
1: के गर्न
0: पढाइ लेखाइ गर्न
1: पढाइ लेखाइ पढ्यौँ
0: कतिसम्म पढ्नु हो
1: 12 घरी पढ्यौँ कखरा पहिले अ पढ्यौँ क ख पढ्यौँ त्यहाँ पढ्दा ओर्दा अलि पढ्न सक्यौँ र दुर्गा गोज पढ्यौँ चण्डी पढ्यौँ रुद्री पढ्यौँ त्यहाँबाट अलि सकिनौँ त्यति हो
0: त्यति हो त्यो स्कुलमा गएर पढाइ भयो कि घरै पढ्नु हो
1: घरै गुरु भन्थ्यो यस्ता छोला बिहा हुनु उहिले यत्रै कपडा रुमाल जस्ता काटेर त्यसैमा किताब बन्ने यो काठा पाटी सिलुट भन्थे पछि त्यो काठा पाटी भन्ने तिनी अँगारी यो कोइला सेर त्यसलाई सफा गरी त्यसलाई कालो गराउने त्यसैमा खरीले लेख्ने गर्थिन् कागत यस्ता ऊ हुनुहुन्थ्यो कोरा कागतमा उसले क्या कलम भन्छन् काठा कलमलाई
0: बाँसको कलम
1: बाँसको सेसीले ल्याउँथे तिनी कलम किनेर गुरुले काटिदिन्थे चप्पुले काटेर त्यही कलमले लेख्ने गर्थे
0: अनि तिनी गुरुलाई पढाउन आएकालाई कति दिन पर्थ्यो नि पैसा
1: पहिले त छोरै थियो अहिले यस्तो पैसा कहाँ हुनु र छोरैमा भइजान्थ्यो पैसा पनि हामीसँग कहाँ हुन्थ्यो र
0: फेरि पहिलेको थोरै पैसाले नि काम गर्थ्यो
1: काम गर्थ्यो साराना आठन दिन मेला जाने हुने यतिका गन्जी तरुल बदम खाना पाइन्थ्यो धेरै दिनेले 1 रुपियाँ दियो नचाहिँ 4 आना 8 आना भन्ने चलन थियो पहिले त्यस्तै दिन्थ्यो र मेला खान त सस्तो पुग्थ्यो अहिले त 1000 पनि त्यति सामान आउँदैन
0: ए पहिलेको 4 आनाले आउने सामान अहिले 1000 पनि
1: आन्न त्यस्तो थियो
0: जमाना
1: 9 रुपियाँ बाँसमा रानीमार तेल ल्याउँथिन् मट्टी तेल सूर्यमार 10 रुपियाँ आवासमा नेपाल नजर ल्याएर पहाड सल्यान पुगाएर केही बत्ती बालेर उज्यालो गराउँथिन्
0: ए बाघ मट्टी तेल
1: मट्टी तेल
0: ए त्यो एक बाकस तेल भयो भने 1 वर्षलाई पुग्थ्यो
1: वर्ष हामीले पुगाउँदैन 6 महिना पुगाउँथ्यौँ
0: 6 महिना पुगाउँ
1: बाल्ने अब धेरै
0: अनि मट्टी तेल त्यति हुन्थ्यो भने अरू यताबाट बेच्न लाने घिउ बेच्न लानुहुन्थ्यो होला के भयो बेच्नु
1: घिउ हामीले त बेचेनौँ बाबु त्यसरी हामीले तोरी गल्ला लग्ने घरला नगिया धान कुटाएर चावल गल्ला लग्ने गर्थ्यौँ त्यसमा 5-7 रुपियाँ नाफा आउँथ्यो 8-10 रुपियाँ
0: एक घोडामा नेपाल
1: 9 दिन लाग्थ्यो जान आउन कोइला बस 5-7 दिन लाग्थ्यो
0: कोइला बस फाइदा बढी हुन्थ्यो कि नेपाल गन्ज
1: अलि बढ्ता नेपाल गन्ज हुन्थ्यो
0: नेपाल गन्जै मान्थ्यो
1: हाम्रो पछिको नेपाल गन्जै चल्थ्यो धेरै भाग अहिले त दुःख थियो एउटा घोरो नभई नहुने हुन्थ्यो गृहस्थीमा घोरो पाल्नै पर्ने मूल हामीले भारी बोकेर हिँड्नौँ घरैले बोकाउने
0: घोडालाई बोकाएपछि आमदानीको स्रोत घोडा भयो व्यापार भयो
1: घोडा ल्याएर पनि जुम्ला गएर पनि घोडा ल्याएर बेचिन् नाफा हुन्थ्यो
0: कति हुन्थ्यो
1: नाफा हुन्थ्यो 300 ल्याएको घोडा हो मैले अलि पछाडि हो यहाँ ल्याएर 1000 बिग्थ्यो 700 नाफा भइन्थ्यो
0: कति सालतिर कुरा
1: अलि अगाडि भइगयो बाबु देशीले किन ल्याएको घोडा पछिका देशीले हामी हुँ डाँडा आफ्नो जन्मभूमि बसिहाल्नु
0: ए हुँ सल्यान बसाइसराई नगर्दै त्यहाँ सल्यानबाट चाहिँ जुम्ला गएर
1: हजुर
0: घोडो ल्याएर पर्सिन ल्याएर बेच्नु
1: पर्सिन नै हो आफै जन्म ठाउँ देशीहरू हुन्छ मिठाई पार्न यताउता सल्यान
0: जुम्लाबाट ल्याएर डाँडा गाउँ ल्याएर बेच्नु जुम्लामा 300 हालेको
1: यहाँ 700 बिक्यो अरे 1000
0: बिक्यो
1: नफा हुन्छ त्यही
2: गर्छ। कति दिन का कति दिन का पुग्नु हो जुम्ला सलेमबाट?
1: लाग्छ पहुँचे हाम्रो मावले मित्र लाकर बिच बिचमा बस्दै हिँड्दै गर्ने लाग्छ धेरै दिन।
2: दस दिन लाग्थ्यो?
1: दस दिन लागेन। हामी त यहाँ होटल जाजरकोट गएर फेरि यता साथी भन्नेमा जान्थ्यौँ, त्यहाँ मावाली मित्र गएका त्यहीँ बस्ने, त्यहीँबाट घोडा ल्याउन पठाउँ त्यहाँ आफ्नो ग्वालाहरूलाई, त्यहीँबाट पनि ल्याउँथ्यौँ। म त हुँ जुम्ला पुगेँ, मामाहरू हुँ बस्ने।
2: अनि उमेरमा के काम गर्नु हो नि हजुरले?
1: हामीले क्या गरे नि, घाँस काट्ने काट्ने ओछ्याउने, बर्खा सन भदोसम्म स्याउला बिछाएर मल धेरै गराउने गर्थ्यौँ। हिउँद लगाएपछि
2: जागिर खान त कतै जानु भएन,
1: दाङ्गा आइयो पहाडबाट दाङ्गा आउँथ्यौँ। पहिलेदेखि पनि दाङ्गा आउने, छ महिना दाङ्गा बस्ने, फेरि पहाड गइदिने गर्थ्यो।
0: आदरणीय श्रोता, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको प्रसारित जेसनागी सरकार कार्यक्रमका आजका अतिथि हुनुहुन्छ तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर 15 दुर्वा निवासी 88 वर्षीय शालिकराम लामिछानेजीसँग हामी कुराकानी गर्दैछौ। लामिछानेजी, दाङ्गा आदि बहने आदि चाहिँ हजुरको सल्यान जानी गर्न लागेको, त्यो बाजेकै पालादेखि पहिलेदेखि गरिरहनुहुन्थ्यो?
1: बाजे पाला हामी फेनहरू पछि आयौँ र दाङ्किने, हामी यस्तो दाङ्गा आत औलो लाग्थ्यो, शीत लाग्थ्यो, हिजो 4-5 महिना बस्ने, फेरि चैत लाग्यो भने पहाड गइजाने गर्थ्यौँ।
0: अनि कहाँ बस्नुहुन्थ्यो त? यहाँ जग्गा थियो कि अरू?
1: त्यस्तै बस्ने बर्तन्ने, गाई भैँसी पाल्ने, पराल खुवाउने, त्यस्तै एक खल गोरु भुची दिएपछि सात मुरी धान आउँथ्यो, त्यस्तै त्यस्तै गरी खाने, 4-6 महिना बस्ने, फेरि पहाड गइदिने गर्थ्यौँ। अहिले त धेरै सुविधा भइगयो, दाङमा संसारै जुम्ला जुम्ली, शेषको शेषी, देशको देशी सबै यी भरियो
0: भइगयो।
1: दाङमा पहिले त औलो अगन लाग्छ भने यहाँ बस्दैछ कोही शिखर, यहाँका जिम्मदारहरू वहाँ जान्थ्या बस्न, लेख लेखमा आम्बार जान्थ्या बस्न, अलि माथि जान्थ्या, अझै घर छन् चिन्ने बनाएका। अहिले पो औलो के गरिदियो सरकारले, र जुम्ला जुम्ली पनि यही छन्, शेषका शेषी नै छन्, कसैलाई के।
0: अब तपाईँ त धेरै सरकार देख्नुभयो, पहिलेका सरकार र अहिलेका सरकारमा कुन सरकार राम्रा?
1: पहिलेको त त्रिभुवन सरकारको पालाबाट हो हामीले, उहिले राम्रो थियो।
0: अनि उहिले राम्रो थियो, अहिले के नराम्रो भयो?
1: महेन्द्र राजा भएमा पनि राम्रै थियो, अब पो क्या तोडफोड कता कता राजाको,
0: त्यतिखेरको राम्रो के थियो, अहिलेको राम्रो के छ? जस्तो त्रिभुवन राजा हुँदा तपाईँहरू यहाँबाट हिँडेर नेपालगञ्ज जान पर्यो, महेन्द्र राजा हुँदाखेरि पनि कोइलावास घोडो चाहिँ हिँडेर जान पर्यो, त्यो कोइलावास हिँडेर जाँदाखेरिको राम्रो कि अहिले घर चिल्ला बाटा भएर काला बाटा घर गाडी आएको राम्रो?
1: अहिले राम्रो।
0: अनि त्यो कसरी चाहिँ हजुरको? महेन्द्र
1: उहिले पनि राम्रै लाग्थ्यो, हिँड्ने घुम्ने खाने पिउने मिठो लाग्थ्यो, अब कोही जाने हुन्न,
0: अहिले घोडा लान्न पाइन्न, पहिले घोडा लाइदिरहेकोलाई घोडा लान्न नपाएकोमा पनि दुःख लाग्छ,
1: घोडादेखि चिज लाग्छ, भैँसीदेखि चिज लाग्छ, अब सकिन्न
0: सकिन्न, अब घोडा लान्न नेपाल जानै परेन,
1: अब परेन
0: परेन,
1: नुनको दुःख थियो, नुन बोक्नु परे, त्यहाँ नुन छ ल्यायो भने उधारा पाइजान्छ। उहिले त नुन बोकेर लग्थ्यो सबले, हामीले घर लाग्ने नुनकै दुःख हुन्थ्यो, यो घर छुट्टी लगाउने सात मिनट दुध नुन बाँड्थ्यो ठुला घरमा, त्यस्तो दुःख थियो। अहिले त ऊ त्यति नुन ल पैसा दिउँला, अहिले छैन भनेर मगा पनि चलेकै छ, अहिले सुविधा,
0: अहिले सुविधा, पहिले भन्दा अहिले सुविधा,
1: अहिले सुविधा। अब के भन्नु पर्ने हो मैले?
0: अब तपाईँले जानेको चिज के छ? भजन जान्नुभएको छ कि गीत जान्नुभएको छ कि के छ भने सुनाइदिनुहोस्।
1: गीत गाइदिउँ?
0: गाइदिनुहोस्।
1: क्या गाइदिउँ?
0: जे जान्नुभएको छ त्यही गाइदिनुहोस्।
1: ठुलो स्वर छ त के?
0: अच्छासँग
1: दान

0: को माले भन्ने हो पाल्दाको भागमा के आइ
1: हजुर गाउनुस् गाउनु तपाई लक्का जवान हुँदाखेरिको गाएको गीत हो यो
0: गाए हम
1: ल गाउनुस्
0: अकार फुल्यो अकार बेली भै फुल्यो बाँवरी साझै बेला लक्षण आउँछ नमान्नु साँवरी
2: कोही पाउनु पछि आ कसैले अप्ठ्यारो बनाएपछि नमान्नु साँवरी भन्ने आएको थियो
0: परमात्मालाई नभुल्नु होला फेरि फेरि आउँदैन यो चोला परमात्मालाई नभुल्नु होला फेरि फेरि आउँदैन यो चोला
2: अरू क्या गाइदिन्छ
1: जे जानुभएको छ त्यही
0: गाई गङ्गा तुलसा तिलको दान गाई गङ्गा तुलसा तिलको दान हृदयमा प्रकट होइ जाऊ जय भगवान हृदयमा प्रकट होइ जाऊ जय

0: पार क्या त्रिकोटी देवतालाई शिरले नमस्कार क्या त्रिकोटी देवतालाई शिरले नमस्कार यो हरि मनमा छैन थिर यो मन छैन थिर दुई दिनको जिन्दगानी झुट्टा हो शरीर दुई दिनको जिन्दगानी झुट्टा हो शरीर।
1: आदरणीय श्रोता अब आज चाहिँ हामी मिठा मिठा आफ्ना उमेर अनुसार आफू बाल्यकाल छँदा आफू जवानी छँदाखेरि आफूले गाएका सिकेका चबेलका कुराहरू हाम्रो आजका अतिथि शालिग्राम लामिछानेजीले हाम्रो श्रोतामा पस्किनुभयो। अब शालिग्रामजी अब तपाईँले यो रेडियोमा कार्यक्रममा त कुराकानी त बोलाउनु भयो मैले भन्न लागेको छु मना लागेको यस्ता यस्ता थिए छुटेछन् भन्ने केही छन् भने भन्नुहोस्
2: क्या भन्नु तपाईँहरू
1: तपाईँले मनमा लागेको केही छुटेका कुरा छन् भने भन्नुहोस्।
2: छुटेको कुरा त यसै हो बाबु पुराना कुरा अगाडि त खबरले जुन जमाना थियो पहिले अहिले सुखको दिन छ पैसाको कमजोरी हुन्थ्यो उहिले अहिले पैसा कमाउनेहरूलाई कोठामा बसेर कमाएकै छन्
1: कमाएकै छन्
2: दुखारीलाई दुःखै छ सुख हुनेलाई सुखै छ यस्तै हो जमाना।
1: ज्येष्ठ नागरिकलाई सरकारले पनि पैसा दिएको छ
2: ज्येष्ठ नागरिकले पनि गरेकै छ हामीले त भगवान मानेका छौँ ज्येष्ठ नागरिक दिनेलाई हामीले केले काम चलाउँदा त्यो नपाएको भए
1: कति पाउनुहुन्छ
2: 12,000
1: श्रीमतीले 12,000
2: 24,000
1: महिना तिन चार चार महिनामा तिन तिन महिनामा महिनामा 8,000 पाउनुहुन्छ श्रीमानले 4,000 श्रीमतीले 4,000
2: बाह्र नै कति महिनाको
1: तिन महिनाको 12 दुईजनाको र 24 अब तिन महिनाको 24,000 भएपछि एक महिनाको 8,000 त्यो घर खर्च पुरा चल्छ त्यो पैसा कसैलाई दिन पर्छ कि आफै खर्च गर्नु
2: हामीले दिँदा केही चाहियो भने खर्च गर्ने ब्याज लाउने भने खाइदिन्छन् त्यतै घरैमा चलाउँछौँ केही गर्दैन
1: कति ब्याज लाउनु भएको छ को कोले खाए
2: लाउन्न मैले ब्याज
1: कति ब्याज ल्याइदिएको को कोले खाए
2: बैङ्कमा हुना 2-4 लाख
1: 2-4 लाख त्यही भत्ताको पैसा जम्मा गरेर 2-4 लाख
2: भत्ताको नै आफ्नो यताउता पनि केही बेच्ने यताउता
1: त्यो 2-4 लाख रुपियाँ आफ्नो जो
2: सामान छ केही पर्यो भने दुख बिमारी भएपछि केही
1: पैसा त माग्न पर्दैन
2: पर्दैन खाद खर्च टार्ने
1: टार्ने छोरा बुहारीले दिन माग्न हात थाप्न पर्दैन
2: पर्दैन छोरा बुहारीले अझ हाम्रो आसमान छन् भत्ता बुझिया छ बड्डाले बड्डीले
1: दिन्छ कि भन्छ
2: दिन्छ
1: कि
2: भन्ने आसमान छन्
1: सँगै बस्दैनन्
2: सँगै बस्दैनन् तपाईँहरू कुरा सुनाउनुभयो।
1: अब अझैसम्म चाहिँ श्रीमतीले पकाएको खाना खाएर बुढाबुढीले चाहिँ एउटै भान्सामा दैनिकी चलाउन
2: खाएका छन् बुढीको चलन फेरि बस्थे छक्ठ गर्ने छ पूजा आजा नगरेर नखाने नुहाइधुवाई प्यार लसुन नखाने नुहाइधुवाई गरेर पूजा आजा गरेर खाने चलन छ
1: माछा मासु पनि खानु
2: केही नै उत्तर छन् भक्ति पहिलेदेखि नै मैले खसीको मासु पनि खान्थे अहिले 25-30 वर्ष भयो मन जान्न छाड्दै
1: भक्तिकै लाइनमा छ
2: हामी भक्तिकै लाइनमा छ
1: भोजन के गरिसकिन्छ
2: भोजन
1: भोजन भोजन
2: अरे भोजन हामीले ताजा रोटी बिहान खाना भात त्यही हो
1: अहिलेसम्म राम्रै
2: किनेर दुध खान्छौँ ठेक्का एक मानु दिनको
1: दिनको खर्च खर्च पर्चालाई कहीँ हात थाप्न पर्दैन
2: पर्दैन
1: वृद्ध भत्ता जो पुगेको छ
2: पुगाएको छ
1: खुब राम्रो अनि यो वृद्ध भत्ताले पुऱ्याएकोमा तपाईँहरू खुसी हुनुहुन्छ
2: खुसी छौँ हामीले भगवान मानेका छौँ यो वृद्ध भत्ता दिनेलाई तर हुन त यो हो यो हामीले बोझै खाएका छौँ ऋणै हो हुन त
1: कहाँ होला हामीले कर तिरेका छौँ
2: त कच्ची घरको पनि कर लगाएको छ त
1: अनि
2: हामीलाई यस्तै गराउँछ र यो त हामीले ऋण खाएको जस्तो भइगयो भन्छु केही हाकिमसित हाँस्छ केही भन्दैन।
1: आदरणीय श्रोता अब आज ज्येष्ठ नागरिक सरकार कार्यक्रमका आजका अतिथि शालिग्राम लामिछानेजीसँगका कुराकानी गर्दा गर्दै समय सीमा सकिएको जनघन्टी प्राविधिक मित्रले बताइसक्नु भएको छ। त्यसकारण आज आफ्नो यो चाहिँ 87 वर्षको वसन्त पार गरिसकेको ज्येष्ठ उमेरमा आएर आफ्ना मनमा लागेका कुराहरू राख्नुहुने आजका अतिथि र यो हाम्रो कार्यक्रम सुनेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोता र रेडियो मध्य पश्चिम 91.4 MHz चाहिँ प्राविधिक रूपमा बसेर काम गर्नुहुने सम्पूर्ण मित्रहरू शालिग्राम चौधरी लगायतको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद
3: धन्यवाद दिँदै यो कार्यक्रम प्रस्तुत पनि यो आजको जिस्नाइर सरकार कार्यक्रमबाट बिदा चाहन्छु। हस्त, धन्यवाद।

0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9858745226।
3: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धत्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
5: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
4: यौन उत्तेजना नहुने,
5: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
4: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
5: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
6: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार,
1: समय बिहान 11 बजेदेखि।
4: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9918899028।
7: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
9: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
0: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
9: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
0: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
9: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
0: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
9: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
0: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
9: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
0: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
9: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
0: सम्पर्क नम्बर 0825600023।
9: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
10: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
11: 25% रहेका छन्।
12: बिग्रिएका सड़कको गुनासो अब मोबाइल एपबाटै। विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई थप 30 दिनको समय। मेलम्चीका पीड़ितको माग सम्बोधन गर्न सरकारलाई सांसदको आग्रह।
13: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस्।
12: भिजिट भिसाको दुरूपयोग बढ़ेको भन्दै सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री दैविक प्रकोप मार्फत खर्च भएको रकमको पारदर्शिताको माग। कांग्रेसमा महाधिवेशनको सरगर्मी। सबै पक्षलाई समेट्ने निर्णय।
14: अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने हो भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु।
12: र एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित। जापान र इण्डोनेसिया एक खेल अगावै क्वार्टर फाइनलमा।
15: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
12: एक वर्षमा अख्तियारमा परेको 40,000 भन्दा बढ़ी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न देखाउँछ। कुल उजुरीको झण्डै आधा स्थानीय तह विरूद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रष्ट हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखी उजुरीको कारण पहिचान, दोषीमाथि कार्यवाही र प्रणालीगत सुधारमा ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
16: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,542 उजुरी परेका छन्। तीमध्ये 49.03% अर्थात 20,025 उजुरी स्थानीय तह विरूद्ध छन्। स्थानीय तहमध्ये काठमाण्डु महानगरपालिका विरूद्ध सबैभन्दा धेरै 441 उजुरी परेको छ। संघीय सरकारतर्फ भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र प्रदेशतर्फ मध्य प्रदेश विरूद्ध सबैभन्दा धेरै उजुरी परेको आयोग जनाएको छ। आयोगले एक वर्षमा 175 मुद्दा दायर गर्दै 990 प्रतिवादी विरूद्ध 5,23,00,00,000 रूपियाँ भन्दा बढ़ी बिगो मागवादी गरेको छ। प्राप्त उजुरी मध्ये 80.37% फर्स्योट गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ। यस अवधिमा आयोगले सर्वोच्च अदालतमा 104 पुनरावेदन र 3 पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियार को मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएको छ। उजुरी फर्चोटमा लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
11: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 रहेका छन् भने संघसँग सम्बन्धित 15,512 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात 5,305 12.99 उजुरी दर्ता भएका छन्।
16: दायर मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 मुद्दा छन्। त्यसपछि घुस, रिसवत, गैर कानूनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाणपत्र र गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाडौँ उपत्यकामा बिग्रिएका संघीय सड़क बारे अब नागरिकले मोबाइल एपबाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सड़क डिभिजन काठमाडौँले सड़क सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। सफल परीक्षणपछि सञ्चालनमा ल्याएको एप मार्फत उपत्यकाका संघीय सड़कमा देखिएका खाल्डाखुल्डी, सड़क बिग्रिएको अवस्था तथा मरमत सम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था पनि नागरिकले आफै हेर्न सक्नेछन्। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सड़क डिभिजन काठमाडौँले जनाएको छ। हाल एप मार्फत काठमाडौँ उपत्यकाभित्र रहेका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सड़कको जिम्मेवारीमा नपर्ने सड़कबारे उक्त सड़क कुन निकाय अन्तर्गत पर्छ भन्ने जानकारी समेत उपलब्ध गराइनेछ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रक्रियामा जोड़िएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा सहभागी भएका सबै सदस्यलाई महाधिवेशनमा समेट्ने निर्णय गरिसकेको छ। कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
17: हामी छलफल पनि गर्छौं, एक पनि हुन्छौं, एक भएर पनि देखाउँछौ। यो कांग्रेसको ऐतिहासिक हो, यसैको हाम्रो परम्परामा योभन्दा अगाडि पछि विकसित भएको राजनीतिक घटनाक्रम। अब हामी 15 महाधिवेशनको सन्धिकट छौं, 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटु, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं। हामीले बारम्बार के भनिआएका हौं भने यो पार्टीमा विवाद होइन, असन्तुष्टि छ, किनकि पार्टी एउटै छ, आज पनि एउटै छ, भोलि पनि एउटै रहिरहनेछ।
16: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ़न आफू हैदसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर वृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो।
14: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेतालाई मेरो अनुरोध छ, अब यसमा पछि यो यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोड्यौं, त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किनभने म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भमा मैले अरू केमा लचकता राख्नुपर्ने हो, यसलाई कसरी लिएर जानु भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु। यसमा म नेताहरूलाई आग्रह गर्छु, पछि अझ 3-4 गति अधिवेशनमा भाग नलिउँ र त्यसपछि गइसकेपछि भनेर भन्नुभएको छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तल बस्ने तल गाउँमा बसेको वडामा बसेको साथीहरूले आज कसैले मेरो कुरा सुन्नु भएको छ भने तपाईँहरूले पक्कै पनि विवेक पुर्याउनुहुन्छ, यो अधिवेशनमा भाग लिनु नपर्ने वा चाहिँ पार्टीको एकताको लागि पहल नभएको भनेर भन्नु पनि एउटा ठाउँ पनि छैन। त्यसकारणले गर्दा कोही पनि साथीहरू अलमलमा नरहनु होला।
16: यसैबीच लामो तिक्तता बीच कांग्रेस संस्थापन इतरका केही नेताहरू आजको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छन्। महाधिवेशन नजिकिँदै गर्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन्। बैठकमा सहभागी कांग्रेस नेता डीना उपाध्यायले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ़न सहमति आवश्यक रहेको बताउनुभयो।
18: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको उत्तर पक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरेँ पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउवा सिंहले उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउवाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा र विश्वास पनि जागेको छ।
16: काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिण्डर 2060 रूपैयाँ भन्दा बढ़ी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँमा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक बाटो प्रयोग गर्नु परेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेपछि ग्यासको मूल्यमा प्रति सिलिण्डर 105 रूपैयाँ 38 पैसा थप गरिएको थियो। त्यसपछि उपत्यकामा ग्यासको अधिकतम मूल्य 2165 रूपियाँ 38 पैसा पुगेको थियो। तर अवरूद्ध सड़क खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू पुनः नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भएकाले अतिरिक्त ढुवानी शुल्क हटाइएको संघले बताएको छ। प्राकृतिक विपदका कारण तोकेको समयमा सम्पत्ति विवरण बुझाउन नसकेको सरकारी कर्मचारीलाई सरकारले थप 30 दिनको समय दिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका कर्मचारीलाई यो सुविधा दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको जनाएको छ। अब सम्बन्धित कर्मचारीले असोज 28 गतेसम्म विवरण पेश गर्न सक्नेछन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले मानव व्यस्पीखन राहत रकमको पारदर्शिता मेलम्चीका पीड़ित तथा बाढ़ी पहिरो प्रभावित बाल बालिकाको शिक्षा सहितका विषय उठाएका छन्। राष्ट्रपतिका सांसद अमृता विकले भिजिट भिसाको दुरूपयोग गर्दै दलित महिलालाई रोजगारीको प्रलोभनमा खाड़ी मुलुक पुर्याएर बेचबिखन हुने गरेको भन्दै संलग्नमाथि छानबिन र कार्यवाही गर्न माग गर्नुभयो। एमाले सांसद रिंगला यादवले प्रधानमन्त्री राहत कोषमा जम्मा र खर्च भएको रकम तथा वास्तविक लाभग्राहीको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यसै गरी नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय भेण्डर्सका माग तत्काल सम्बोधन गर्न तथा सड़क निर्माणका बहुवर्षीय ठेक्का अघि बढ़ाउन आग्रह गर्नुभयो। एमाले सांसद टुका भत्र हमालले बाढ़ी पहिरोले क्षतिग्रस्त विद्यालयको पुननिर्माण तत्काल गर्न र विद्यालय खोल्न नसक्ने अवस्थामा बाल बालिकाका लागि वैकल्पिक सिकाईको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले विपदपछि राहतसँगै दीर्घकालीन पुननिर्माण र शिक्षा नागरिकको जीवनयापन सहज बनाउने काममा सरकारको ध्यान जानुपर्ने जोड़ दिएका छन्।
13: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछु।
19: यो संकटको घड़ीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ। बाढ़ी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले संचार माध्यममा सुनिरहेका छौं, तर सरकार त्यो रकम दिएको घोषणा गर्नु ठूलो कुरा होइन। मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीड़ितसम्म कति पुग्यो? म सरकारसँग माग गर्न चाहन्छु, राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस्।
20: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राजधानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारीको कमीका कारण यस्ता मानव तस्करी गिरोहरूको सजिलो निशाना बन्न पुगेका छन्।
16: साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न

0: को वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ।
1: कृष्णवीरमा सड़क बनेसँगै राजमार्ग खुल्यो, ओभरटेक नगर्न आग्रह, विशेष श्रृंखला मिलीजुली नेपाली र समसामयिक कानून संशोधनका लागि सांसदको भूमिका, हेलो सांसद पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267707।

0: स्थायी आवासमा बस्न नचाहने रसुवाबाड़ी प्रभावितलाई महिनाको कम्तीमा 15,000 रूपियाँ दिने भएको छ। तपाईले यो रकम पाउन के गर्नुपर्छ? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
1: अस्थायी आवासमा बस्न नचाहने र आफू आफ्नै किसिमले बन्दोबस्त गर्ने हो भने चाहिँ उहाँहरूको लागि चाहिँ एउटा परिवार जुनमा चाहिँ चारजना सदस्य हुनुहुन्छ भने 15,000 र प्रत्येक परिवारमा एकजना थप सदस्य हुनुभयो भने चाहिँ 2,000 दरले थप हुँदै जान्छ मासिक रूपमा र बढीमा यो 6 महिनासम्मको लागि मात्र दिइन्छ। पहिला हामीले अस्थायी आवासका 50,000 रुपियाँको चाहिँ 25,000 गरेर दिन्थ्यौँ, त्यही बापतै हो यो चाहिँ अस्थायी आवासलाई नदिने भाडा स्वरूप चाहिँ यो पैसा दिने हो। केन्द्रीय विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोष हुँदै पालिकासम्म पनि पुग्ने जुन प्रोसेस थियो अहिले अब ठ्याक्कै प्रोसिड्युर चाहिँ फाइनल हुँदैछ, त्यही भएको र पहिलाको जस्तो जिल्ला हुँदै पालिका हुँदै लाभदायीको खातामा जाने पनि हुन सक्छ, केन्द्रबाटले पैसा हालिदिएर अनि पालिकाबाट चाहिँ सिधै प्रभावितहरूको खातामा जाने व्यवस्था नै हुन सक्छ।
0: तपाईँको परिवारमा चारजना भन्दा बढी सदस्य हुनुहुन्छ भने प्रति सदस्य 2,000 रूपियाँ थप पाउनुहुनेछ। पहिरोपछि बन्द कृष्णभीरको सड़क आजबाट सञ्चालनमा आएको छ, तर तपाईँले यो सड़क प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी,
2: आजबाट चाहिँ हामीले सम्पूर्ण खाली सवारी साधनहरूलाई चाहिँ दुवैतर्फ यातायात सुचारू भएको छ। कृष्णभीरमा यात्रा गर्ने बेलामा चाहिँ सवारी चालक र यात्रुहरूले चाहिँ एकदमै भुल्नै नहुने भनेको चाहिँ अब यो पहिल्यैदेखिको पहिरो जोखिम क्षेत्र हो, अहिलेलाई चाहिँ तत्काल हामी यातायात सुचारू गराउनको लागि सड़क निर्माण गरेका छौँ। हामीले सकेसम्मको ट्राफिक व्यवस्थापनका चिन्हहरू पनि राखेका छौँ। डाइभर्सनको रूपमा मात्रै सड़क निर्माण गरेको कारणले चाहिँ ग्राभल सकेसम्मको मात्रै छ, अन्तर्जस्तो कालो पत्री गरिसकेको छैन, त्यो कारणले चाहिँ अब ट्राफिक नियमहरू पालना गरेर ओभरटेक पनि गर्नु भएन, अब आफ्नो स्पिडको पनि कन्ट्रोल गर्नु पर्यो। ग्राभल सर्फेस हुँदाखेरि चाहिँ अब अन्तर जस्तो चलाउन चाहिँ अलिक भएन। ट्राफिक साइन बोर्डहरू राखिएको छ, अब पहिरो जोखिम क्षेत्र भनेर बोर्ड पनि राखेका छौँ, स्पिड लिमिटको पनि बोर्ड छ, साथै अब ओभरटेक नगर्नु भन्ने बोर्ड लगायत अन्य पनि छन्। पहिरोको चाहिँ सम्भावना रहि नै राख्छ, अब यो कृष्णभीर त झन् पहिलेदेखि नै एक्टिभ पहिरोको समावित एरिया नै हो, त्यसैले चाहिँ अब यात्रुहरूलाई

0: जानकारी होस् भनेर पहिरो जोखिम क्षेत्र भनेर हामी सड़कको दुवैतर्फ चाहिँ बोर्ड राखेका छौँ।
1: कृष्णवीर सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक संकेतहरूको राम्रोसँग ख्याल गरेर यात्रा गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी। रसुवाबाड़ी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम चलिने रहेको छ। उद्धार गरिएकालाई आफन्तले कसरी भेट्न सक्छन् भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई सोधेका छौं।
2: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। त्यो विवरण चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन केन्द्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त भएको डाटाहरूलाई फिल्टर गरेर उहाँले निकाल्नुहुन्छ। त्यो विवरणमा आफ्नो मानिस पर्नु भएको छ या छैन भन्ने कुरा चाहिँ यहाँहरूले निर्गोल गरिसकेपछि त्यो अनुसार चाहिँ जस्तो त्यो कुन जिल्ला प्रशासन कार्यालयबाट उहाँको नामावली प्राप्त भएको थियो उहाँ त्यसपछि उहाँलाई कतातिर पठाइएको थियो भन्ने कुरा चाहिँ त्यसरी जानकारी हुन्छ। जस्तो कसैलाई चाहिँ त्यो लिस्टमा छ उहाँलाई हस्पिटलमा उपचार गरिरहनु भएको अवस्था छ भने त्यो लिस्ट चाहिँ कुन जिल्लाबाट आएको भन्ने कुरा त सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुन्छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्बन्धित जिल्लाको प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज वेबसाइटबाट खोज उद्धार तथा राहत सम्बन्धी जानकारी लिन सकिन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदको सिकाई निरन्तर जारी रहने,
4: मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नाग मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ।
3: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू,
5: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
6: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
5: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
6: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
5: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा,
6: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि, मोबाइल नम्बर 98494-67487।
7: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
8: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू, ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्, रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
9: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
10: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन,
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड घोराही दाल, फोन नम्बर 082-5-6023-98-78-1817 और 98-78-35-643।
12: भर्ना सम्बन्धी सूचना,
8: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
11: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।

0: तर मेरो चाहिँ कुरा के भने एउटा नागरिक रोइरहेको अवस्थामा मैले त्यो टुलुटुलु बसेर त हेर्न मिल्दैन नि त। मैले उहाँहरूको समस्यालाई चाहिँ सम्बोधन गर्नलाई चाहिँ काम गरिरहेको हुन्छु। त्यसकारणले गर्दाखेरि यो सहजीकरण त आवश्यकता आधारमा गर्ने हो, नियमितै गर्नुपर्छ भन्ने त हुँदैन, तर त्यस्तो आवश्यक परेको खण्डमा म तिनै तहको सरकारको निकायसँग चाहिँ म संवादमै हुन्छु।
1: सांसदहरूलाई विभिन्न प्रकारको प्रशिक्षण दिँदै गरेको व्यक्ति आज संसदमा जाँदै गर्दाखेरि सबै सांसदसँग उस्तै प्रकारको अन्तर्घुलन भइसक्यो कि, अथवा त्यो भिडभाडमा जाँदाखेरि कतिपयलाई आफैले ठम्याउन नसक्ने, आज भेट्यो भोलि फेरि को हो कसो हो भन्ने जस्तो अझै पनि भइरहेको छ।
0: जस्तै तपाईँ क्लासमा तपाईँ जाँदै गर्दा या नयाँ स्कूल अथवा नयाँ युनिभर्सिटी जाँदै गर्दा त्यो नयाँ युनिभर्सिटीमा भर्ना भएका साथीहरूसँग तपाईँको घुलमिल हुँदै गर्दा तपाईँलाई कति समय लाग्छ? जसै गरी एउटा युनिभर्सिटीमा त्यो नयाँ युनिभर्सिटीमा पढ्दै गरेको नयाँ विद्यार्थीलाई त्यो साथीभाइहरूसँग घुलमिल हुन टाइम लाग्छ, त्यसै गरी संसदमा पनि टाइम लाग्ने हो। अझ संसद त कस्तो भने त्यहाँ त विचार के हुन्छ भन्ने थाहा हुँदैन, यहाँ चाहिँ विचारमा एकदम सत्ता पक्ष प्रतिपक्ष यो पार्टी त्यो पार्टीवाला हुन्छ होइन। अनि कतिपय चाहिँ फ्रेन्डली हुनुहुन्छ, संवाद हुन्छ, तर म सकेसम्म धेरैजनालाई रिच आउट गरेर आउँछु।
1: आफ्नो पार्टीको चाहिँ सबैसँग राम्रो त्यो आत्मीयता भयो सबैसँग,
0: त्यो हामी कोसिस गरिरहेछौँ। म पार्टीको अहिले प्रशिक्षण विभागको पनि उपप्रमुख छु। हामीले चाहिँ यो जति संवादहरू बढाउँदै गयो त्यति अन्तर्गुलन हुने रहेछ। म हाम्रो धेरैजना सांसद चिन्ने मध्येको म पर्छु होला जस्तो लाग्छ। म आफूलाई चाहिँ म सकेसम्म धेरैजना साथीहरूसँग त्यो घुलमिल हुन रुचाउने मेरो स्वभाव जन्ने विशेषताले गर्दाखेरि पनि मैले के छ कसो छ भनेर उहाँहरूको समस्या उहाँहरूको कुरा गरिरहेको हुन्छु। अरू पार्टीको सांसदसँग पनि बरू अरू पार्टीको सांसद थोरै हुनुहुन्छ अहिले, त्यस कारणले उहाँहरूलाई चाहिँ फाट्ट चिनिहालिन्छ, किनकि यो कंग्रेसको हो, यो एमालेको हो, यो माओवादीको, किन उहाँहरूको संख्याको कारणले पनि होइन। त हामीसँग संख्या त अहिले 182 छ भने चाहिँ हामीसँग संख्या धेरै छ। त्यहाँ कहिले काहीँ हाम्रै आफ्नै सांसदहरूमा पनि सांसदहरूलाई घुलमिल हुन बाँकी नै जस्तो मैले भेटिरहेको हुन्छु। त्यही भएर तर तपाईँले अघि भन्नुभयो सांसदमा हाम्रो जस्तै प्रचण्ड जस्तो अमरेश सिंह जस्तो जस्तै पाँच पटक निर्वाचित भएर आउनु भएको छ नि त पुरानो, अनि अर्जुन नरसिंह केसी जस्तो पनि हुनुहुन्छ भनेपछि यस्तो दिग्गज सांसदहरू पनि हुनुहुन्छ जहाँ जसको चाहिँ अनुभव छ, कसैको मन्त्री र सांसदको अनुभव छ, कोही चाहिँ सांसदको मात्रै अनुभव छ, कोही चाहिँ प्रधानमन्त्री पनि भएको अनुभव छ भने विगतमा हामीले प्रतिस्पर्धामा के भन्यौं भन्ने कुरालाई चाहिँ त्यो राजनीतिक मुद्दा हो। तर म चाहिँ के भन्छु भने उहाँहरूको असल कर्म चाहिँ के थियो, बेस्ट प्र्याक्टिसेस उहाँहरूले गर्न खोजेको कुरा र उहाँहरूले गर्न नसकेको कुरा के थियो, र आज चाहिँ उहाँहरूलाई पनि यो कुरा मैले गल्ती गरे पछि अरूको गल्तीबाट हामीले पाठ सिक्नुपर्छ, किनभने अबको हामीसँग समय थोरै छ कि हामीले फेरि गल्ती गर्ने छुट छैन।
1: तपाईँले त्यहाँ धेरै कुरा सिकाउने ठाउँ देख्नुभयो कि सिक्ने ठाउँ भयो,
0: दुइटै कुरा हो। मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नागरिक मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसैले सिकिराख्नु भएको हुन्छ र मैले पनि कसैबाट सिकिरह हुन्छु र उहाँहरूले पनि मबाट सिकिराख्नु भएको हुन्छ, उहाँहरूबाट पनि सिकिरह हुन्छु। जब यदि सिक्ने चाहना छ भने यो सिकाइलाई त निरन्तर प्रक्रिया हो नि त।
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक वर्षको उजुरीको संख्या हेर्दा 40,000 भन्दा बढ़ी उजुरी परेको छ भने त्यसमा आधा उजुरी स्थानीय तह विरूद्ध परेको छ। काठमाडौँ उपत्यकामा बिग्रिएका संघीय सड़क बारेमा अब नागरिकले मोबाइल एपबाटै गुनासो गर्न पाउने भएका छन्। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी व्यवस्था गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: ग्रे जोनको रिपोर्टबारे संसदमा सत्तापक्षी र विपक्षी बीच आरोप प्रत्यारोप। संसदीय विशेष समितिको संयोजक र सदस्यमा दलहरूबीच कुरा मिलेन।
0: दुवा पक्षका अधिकांश नेताहरू झण्डै 9 महिनापछि सानेपा फर्किए। विवेकपूर्ण समझदारी खोज्न शेखर कोइरालाको आग्रह।
1: भोटेपछि बाढ़ीमा मृत्यु हुनेको संख्या 1410 पुग्यो। महासभामा उठाउने विषयबारे सरकारले सांसदहरूको सुझाव।
0: अस्ट्रेलियाद्वारा आप्रवासन नीतिमा कडाई। विदेशी विद्यार्थीलाई परिवार लिन रोक।
1: र निलम्बन फुकुवा गरी समस्या समाधान गर्न इन्फाको अपील। एसियाड भलिबलमा नेपाल इण्डोनेसियासँग पनि पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विपक्षी दलहरूले अमेरिकी अनलाइन द ग्रेन जोनमा प्रकाशित समाचारबारे सरकारको जवाब मागेपछि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरू बचाउमा उत्रिएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले ग्रे जोनमा प्रकाशित रिपोर्टबारे रासपा सभापति रवि रामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले जवाब दिनुपर्ने माग गर्नुभएको छ। गत वर्ष भदौ 24 गते सिंहदरबार सहित सरकारी कार्यालय, निजी भवन तथा राजनैतिक दलका कार्यालयमा तालिम प्राप्त समूहले रासायनिक पदार्थ सोडियम म्याग्नेसियम प्रयोग गरी प्रयोग भएको न्यूयोर्क टाइम्सले पहिले नै उजागर गरिसकेको भन्दै वहाँले उठेका प्रश्नको जवाब दिन राजसभा सभापति लामिछाने र प्रधानमन्त्री शाह सहितलाई आग्रह गर्नुभएको हो।
3: भदौ 23 र 24 घटनाक्रम बारे अन्तर्राष्ट्रिय संचार माध्यममा आएका विषय गम्भीर प्रकृतिका भएकाले अमेरिकी अनलाइन द ग्रे जोनले प्रकाशित गरेका तथ्यहरू उपर कसले जवाब दिने? प्रधानमन्त्री बालेन्द्र शाह सहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दावी द ग्रे जोनले गरेको छ। सभामुख महोदय, यसको जवाब चाहिन्छ। जवाबबाट कोही पनि भाग्न पाउँदैन। सरकारले जवाब दिनुपर्छ। नाम जोडिएकाहरूले जवाब दिनुपर्छ।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले ग्रे जोनले निकालेको रिपोर्टले गम्भीर बहसको सृजना गरेको भन्दै सरकारलाई चार प्रश्न सोध्नुभयो। सो रिपोर्टले विदेशी सहयोगमा नेपालमा संचालित राजनैतिक तथा नेतृत्व विकास कार्यक्रम बारे पनि सरकारले जवाब दिनुपर्ने माग गर्नुभयो। कसैको नाम कागजमा लेखिनु मात्रै विदेशी हस्तक्षेप नभएको भन्दै वहाँले त्यसको विवरण सार्वजनिक गर्न भन्नुभएको छ।
4: पहिलो, नेपालमा विदेशी सरकार वा संस्थाको सहयोगमा सञ्चालित राजनैतिक नेतृत्व विकास युवा परिचालन सम्बन्धी सबै कार्यक्रमको विवरण बजेट र उद्देश्य सार्वजनिक गरियोस्। दोस्रो, ती कार्यक्रमबाट कुन संस्था कुन वा व्यक्ति वा राजनीतिक समूहले के कस्तो तालिम आर्थिक वा अन्य सहयोग प्राप्त गरे त्यसको सम्पूर्ण विवरण यस संसदमा पेश गरियोस्। तेस्रो, कुनै विदेशी सहयोग राजनीतिक दल निर्वाचन नेतृत्व निर्माण वा सत्ता परिवर्तनमा प्रभाव पारेर प्रयोग भएको हो कि होइन त्यसबारे स्वतन्त्र निष्पक्ष छानबिन गरियोस्। कानून उल्लंघन भएको प्रमाणित भए कार्यवाही गरियोस्। चौथो, भविष्यमा नेपालको राजनीतिक प्रक्रिया र निर्वाचनमा हुने विदेशी प्रभाव रोक्न स्पष्ट कानूनी मापदण्ड पारदर्शी र संसदीय निगरानीको व्यवस्था गरियोस्।
0: रासपाका सांसद सोम शर्माले भने आफ्नो पार्टी र सरकारको बचाउ गर्दै जिन्जी आन्दोलन र अहिलेको राजनैतिक नेतृत्वलाई बदनाम नगर्न चुनौती दिनुभएको छ। भ्रष्टाचार विरूद्ध सड़कमा उत्रिएका जानु युवाको आन्दोलनलाई विदेशी डलरसँग जोडेर हेर्न नहुने उहाँको तर्क छ।
5: द ग्रे जोनको बायस न्यारेटिभ रिपोर्टलाई हवला दिँदै केही दिनदेखि नेपालको जेएनजी आन्दोलन र अहिलेको नेतृत्वलाई विदेशी योजनासँग जोड्ने प्रयास गरी बहस सृजना गरिएको छ। के युवाको आक्रोश नेपाली नागरिकले चुनावमा हालेको मत कुनै विदेशी डलरले किनेको हो? के भ्रष्टाचार वृत्त सडकमा उत्रेका ती हजारौं युवालाई कुनै कसैले डलर बाँडेको थियो? शहीदकी आमा यही छिन्। के त्यो छोरो विदेशी डलर पाएर मर्न गएका थिए? भ्रष्टाचारले दुखेको नेपालीको मन, रोजगार नपाएर विदेशी परेको युवाको पीड़ा र सड़कमा गोली लाग्दा बगेको नेपाली रगतलाई र आक्रोशको भावना अनि जनमतलाई पनि विदेशी डलरले किनिएको हो भन्ने जुन भाष्य बनाउन खोज्दैछ त्यो नितान्त खेदजनक छ।
0: त्यति मात्र होइन, उहाँले नागरिकको राजनैतिक चेतना र आन्दोलनलाई विदेशी फण्डेडको रूपमा व्याख्या गर्न उल्टे विपक्षीलाई विदेशी फण्ड आएको आरोप लगाउनुभयो।
5: नेपाली नागरिकको चेतनालाई विदेशी फण्डेड भनेर भ्रमित पार्ने दुस्साहस जस जसले गरिरहेको छ, सायद तपाईँहरूलाई यही न्यारेटिभ फैलाउन चाहिँ राम्रै विदेशी लगानी आएको रहेछ भन्दा हामीले बुझेका छौ।
1: रसुवा भुटेको से त्रिशुली क्षेत्रमा भएको विपद तथा जलवायु परिवर्तनका विषयमा राहत उद्धार र सरकारको काम कार्यवाहीको अनुगमन गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल भएको छ। तर समितिको सदस्य संख्या, कार्यावधि र कार्यक्षेत्रबारे भने आजको छलफलमा सहमति जुट्न सकेन। नेकपा एमाले संसदीय दलकी उपनेता पद्म अर्यालका अनुसार आज बसेको सर्वदलीय बैठकले विपदसँग सम्बन्धित राहत तथा उद्धारको कामको अनुगमन, निगरानी र सरकारले आवश्यक सुझाव तथा फीडब्याक दिन संसदीय विशेष समिति गठनका लागि सभामुख समक्ष अनुरोध गर्ने निर्णय गरेको बताउनुभयो। बैठकमा विशेष समितिको स्वरूप र कार्यदेश टीओआर बारे छलफल भएको उहाँले बताउनुभयो।
6: हामीले संसदीय समिति कति सदस्य बनाउने, कति समयको बनाउने र त्यसले के काम गर्ने भन्ने टीओआरसित जोडिएर छलफल गर्यौं। विभिन्न विकल्पहरूमा छलफल भएको छ, संख्यासित जोडिएर, समय अवधिसित जोडिएर, कामसित जोडिएर निष्कर्ष निक्लेको छैन।
1: नेपाली कांग्रेसका सचेतक निष्कल राईले विशेष परिस्थितिका लागि गठन हुने भएकाले समिति लामो समयका लागि बनाउन नहुने धारणा राखिएको बताउनुभयो। उहाँका अनुसार 3 महिनाको अवधि उपयुक्त हुने र आवश्यक परे त्यसलाई थप गर्न सकिने प्रस्ताव गरिएको बताउनुभयो।
7: अब यो धेरै लामो समयको लागि नबनाऊ, किनभने यो विशेष गरेर यो विशेष समिति नै हो, विशेष परिस्थितिको लागि तपाईँको निर्माण हुन्छ, त्यसले गर्दाखेरि 3 महिना त्यो सहज हुन सक्छ र त्योभन्दा उता के थप गर्न सक्छ त्यसको आवश्यकताको आधारमा र संख्या पनि हामीले के भनेको भन्दाखेरि यसमा तपाईँको यसलाई पोलिटिकलाइज धेरै गर्ने भन्दाखेरि पनि पक्ष प्रतिपक्ष भन्ने हुँदाखेरि पनि यस्तो बेलामा सबै एक पक्ष हुन्छ, विपदमा सबै एक पक्ष हुनुपर्छ।
1: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले आपद विपदको समयमा उद्धार, राहत, पुननिर्माण तथा पुनर्स्थापना जस्ता संवेदनशील कार्यहरूलाई ढिलासोसी नगरी फास्ट ट्र्याकबाट अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो।
0: भोटेको सिबाड़ीमा परेर हालसम्म मृत्यु हुनेको संख्या 1410 पुगेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 1410 जनाको शव भेटिएको हो। सबैभन्दा बढ़ी शव चितवनमा फेला पर्यो। पछिल्लो विवरण अनुसार अझै 600 जना बेपत्ता छन्। हालसम्म 13,000 भन्दा बढ़ी प्रभावित मानिसको सफल उद्धार गरिएको छ। साथै सुरक्षा निकाय मार्फत 9,000 भन्दा बढ़ीलाई प्राथमिक उपचार र फर्कने व्यवस्था मिलाइएको छ। 344 जना घाइते मध्ये 90 जना उपचारपछि डिस्चार्ज भएका छन्। शनाखत भइहालसम्म 110 जनाको शव आफन्तलाई बुझाइएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। शवको पहिचानका लागि हालसम्म 1286 शवबाट नमूना लिइएको छ भने आफन्तहरूबाट 1944 जनाको डीएनए नमूना संकलन गरिएको छ। जलविद्युत, हाइड्रो आयोजना क्षेत्रहरूमा उद्धार कार्य अझै जारी रहेको प्रवक्ता महतले बताउनुभयो।
8: खोज र उद्धारको विशेष गरी अहिले हाइड्रोहरूमा चारू भए पनि विशेष फोकस चाहिँ नि 2-3 हाइड्रोमा भइरहेका छ अहिले, यसको अझै केही दिनका अब हामीले यो विषय भन्नुभन्दा पनि त्यहाँ जुन प्राविधिक टोलीहरू नेपाल आर्मी र जुन हाइड्रोको प्राविधिक टोलीहरू हुनुहुन्छ उहाँ चाहिँ त्यो स्थानको प्राविधिक विषयहरूलाई चाहिँ मध्यनजर गरेर कतिसम्म चाहिँ रेस्क्यू भयो, अब कति दिन लाग्छ विषय चाहिँ उहाँहरूले टुङ्गाउनुहुन्छ।
1: संयुक्त राष्ट्रसंघको महासभामा नेपालले उठाउने जलवायु परिवर्तन सम्बन्धी विषयबारे सांसदहरूले सुझाव दिन थालेका छन्। संघीय संसद र संसदीय समितिका बैठकमा महासभामा सांसदहरूले भोटेको सिबाड़ीबाट भएको क्षतिको जानकारी गराई अनुदान दावी गर्न सरकारलाई सुझाव दिएका हुन्। आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले अर्को साता महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल अमेरिका प्रस्थान गर्ने जानकारी गराएपछि यो विषयले प्रवेश पाएको थियो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर धनञ्जय डेग्मीले जलवायु परिवर्तनका कारण नेपालमा भइरहेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायसँग बलियो रूपमा प्रस्तुत हुन वैज्ञानिक तथ्याङ्कलाई एकीकृत र प्रमाणित गर्नुपर्ने बताउनु भएको छ। तर आफूलाई समेत सुझाव दिन नबोलाएको भन्दै उहाँले गुनासो गर्नुभएको छ।
9: हुन्छ भने प्रधानमन्त्रीजीको सल्लाहकारलाई सबै मैले देखेका पढेका अझ अलिअलि समराइज गरे पनि अब कसले लेख्ने थाहा होइन, म त कुनै पनि बोलाउँदैन, कोही बोलाए पनि हुन्छ, मेरो पनि यसो जाने थिएँ कि अलिअलि भनिदिन्थ्यो भने मलाई त भइ इन्भल्भ होइन है। अब कहाँ गरेर कारणले यही गराएको छ, अलिअलि सदनमा बोलाएको छु, त्यही पनि जति बोल्छु प्लिज सिरियसली लिनुहोस् क्या। कमसे कम यी डाटालाई राम्रोसँग कम्पाइल गरेर हाम्रो एकरूपता लिएर आयो भने यसले चाहिँ काम गर्छ।
1: नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश सहमालले जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय मंचमा प्रभावकारी रूपमा उठाउन नेपालले क्लाइमेट डिप्लोमेसीलाई थप सशक्त बनाउनु पर्नेमा जोड़ दिनुभयो। जलवायु न्याय प्राप्त गर्ने विषय सहज नभएको भन्दै उहाँले विकसित तथा प्रभावशाली मुलुकहरूलाई जलवायु परिवर्तन न्यूनीकरणका लागि जिम्मेवार बनाउन सहज नभएको पनि बताउनुभयो। विगतमा नेपालले जलवायु परिवर्तन र हिमाली क्षेत्रको मुद्दालाई अन्तर्राष्ट्रिय मंचमा उठाउँदै आएको स्मरण गर्दै उहाँले सन् 2009 कोपेनहेगन सम्मेलन अघि तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले कालापत्थरलाई मन्त्री परिषद बैठक राखेको र त्यस क्रममा जलवायु परिवर्तन तथा हिमनदी पग्लिने विषयले अन्तर्राष्ट्रिय ध्यान आकर्षण गराइएको बताउनुभयो।
9: यो हाम्रो जस्तो देशको लागि यदि यो यही घटना परिघटना यदि विकसित देशको निमित्त भएको भएदेखि यो विपद 6,000 भन्दा बढी मान्छेको जुन किसिमको लापताको दर्दनाक उसको परिणाम के हामीले भोग्नु पर्थ्यो होला। तर हामीलाई परेको चोट यो सेयर गर्ने अनुभूत गर्ने रेस्पोन्सिबल बनाउने कुरामा यो ज्यादै जटिल्छ। त्यसैले गर्दाखेरि यो क्लाइमेट जस्टिसको कुरा गर्दाखेरि क्लाइमेट डिप्लोमेसी त्यति सजिलो छैन, जटिल छ। यो बारेमा एडभोकेसी गर्ने कुरा हामी निरन्तर गरिरहेको छौँ।
1: समितिको आजको बैठकमा विज्ञहरूसँग छलफल पनि भएको छ। बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्त लगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईका अनुसार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार लगायत सहभागी हुनेछन्। नेपाली प्रतिनिधि मण्डल सेप्टेम्बर 22 न्यूयर्कतर्फ प्रस्थान गरी सेप्टेम्बर 26 स्वदेश फर्किने कार्यक्रम रहेको छ।
0: नेपाल परिवेशमा चिलिमेमा भेटिएका 5 कर्मचारीको सब परिवारलाई बुझाइयो लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
10: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन।

0: ढुकढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: विशेष महाधिवेशनको वैधानिकतालाई चुनौती दिँदै नियमित महाधिवेशनको पक्षमा उभिएका पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरू झण्डै 9 महीनापछि सानेपा फर्किएका छन्। विगत लामो समयदेखि दरिलो साथ दिँदै आएका विश्वास पात्रहरू नै भट्टाभट्ट साथ छोडेर हिँडेपछि देउवालाई तनाव भएको छ भने पार्टी मुख्यालय सानेपामा उत्साह छाएको छ। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई स्वागत गर्न आज विशेष महाधिवेशनबाट पार्टी नेतृत्व हाकेको संस्थापन कांग्रेसले आज बैठक राखेको थियो। इतर समूहबाट संस्थापनमा फर्केका नेता मीनबहादुर विश्वकर्माले देउवाले पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताउनुभयो। सानेपामा संचारकर्मीसँग कुरा गर्दै विश्वकर्माले देउवा अहिले सर्वोच्च नेता रहेको जिकिर समेत गर्नुभयो। त्यसक्रममा विश्वकर्माले 90% नेता कार्यकर्ता 15 महाधिवेशनमा सहभागी हुने दावी समेत गर्नुभयो।
5: हामीले शेरबहादुर देउवालाई धोका दिएको छैन भन्दा पनि नेपाली कंग्रेसलाई बलियो बनाउनका लागि जहाँ नेपाली कंग्रेसको केन्द्रीय कार्यालय छ, जहाँ नेपाली कंग्रेसको झण्डा छ, जहाँ चुनाव चिन्ह रुख छ, जहाँ लेटर प्याड संसारभरि चल्छ, जसको हस्ताक्षर चल्छ, उहाँले आह्वान गर्नुभएको 15 महाधिवेशनको कार्यतालिकामा सहभागी हुनका लागि हाम्रा पूर्व शर्तहरू पूरा हुँदै गएको हुनाले हामी सहमत भयो। 31 जनाबाट सुरु गरेकोमा अहिले 51-52 जना पुग्नुभयो। भरि बेलुकासम्म यहाँ
4: चुनदेवीबाट आज सानेपा बैठकमा पुग्नुभएका गोविन्द भट्टराईले एकताका लागि सभापति गगनको कदम सकारात्मक देखिएकाले आफूहरू केन्द्रीय समिति बैठकमा सहभागी भएको बताउनुभयो।
6: माथि स्टेसनबाट चाहिँ जो मान्छेहरू भिरकुटी मण्डलमा जानु भएन उहाँहरू छुटेको अवस्था थियो। जो एजेन्डा यदि सेन्टर कमिटीमा आएको भयो हेमेटो त्यसले निकास भयो। एजेन्डा आयो नियमितको महाधिवेशन भयो विशेष गरेर त्यो छुटेको समूह एक र विशेष महाधिवेशनकै डाटा हेर्दाखेरि 54% चाहिँ महाधिवेशन महासमितिका साथीहरूले चाहिँ त्यहाँ भाग लिनुभएको र 46% चाहिँ महाधिवेशनका चाहिँ प्रतिनिधिहरू त्यहाँ छुटेको हुनाले पनि यो 46% र त्यो सेन्टर कमिटीको चाहिँ समायोजन चाहिँ त्यसको प्रतिनिधित्व चाहिँ हुनुपर्छ भन्ने जो माग थियो त्यो दुईटा मेजर चाहिँ मागहरू चाहिँ अहिले पूरा भएको अवस्था छ।
4: कांग्रेस नेता रामहरि खतिवड़ाले पनि देउवाको साथ छोड्नु भएको छ। आज सानेपा पुग्नुभएका खतिवड़ाले सबैलाई समेटेर आधिकारिक कांग्रेसले देशकै पहिरो बनाउनु पर्नेमा जोड़ दिनुभयो। आफू अलगिएको नभई पार्टी जोड्ने अभियानमा लागेको उल्लेख गर्दै उहाँले एकताको सन्देश दिने बताउनुभयो।
7: कांग्रेसलाई अझ एकताबद्ध बनाऊ भन्ने प्रयासमा छौं हामी। अहिलेको वर्तमान परिस्थितिमा कांग्रेस अलिकता टाढा गएर हाम्रा नेपालका वर्तमान समस्या समाधान गर्न सकिँदैन। सब एक भएर हामी सक्छौं भन्ने विश्वास मलाई थियो र अब सबै एक भएर महाधिवेशन गरेर कांग्रेसलाई पहिलो र प्रिय पार्टी भोलिका दिनमा बनाउनु। अधिकतम एकता पक्षमा छौं। अझै पनि केही साथीहरू हुनुहुन्छ हामी चाहन्छौं यो बेला अर्को सन्देश नजाओस् एकताको सन्देश जाओस्।
4: देउवा पक्षका अधिकांश नेताहरू मूल पार्टीमा फर्केपछि उत्साहित सभापति थापाले असोज 16 गते हुने महाधिवेशनको उद्घाटन गरिदिन पूर्व सभापति देउवालाई आग्रह गर्नुभएको छ।
8: अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठूलो सम्मानको विषय हुन् कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टीको सभापति हुने होइन। पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो, त्यसैले पार्टीको छोड विदेय भएर जाने हो। त्यस कारणले गर्दा सभापतिजी पूर्व सभापतिजी यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे जे कुराहरू भन्नुभएको ती तमाम कुराहरू सम्बोधन भइसकेपछि ती तमाम कुराहरू पूरा भइसके पछाडि अब यसमा थप अलमल नगरिकन म सबभन्दा पहिला त पार्टीका पूर्व सभापतिलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी म पार्टीका पूर्व सिनियर नेता जसले लामो समय पदाधिकारी भएर काम गर्नुभयो एकचोटि पदाधिकारी हुनुभएको नेतालाई नेपाली कंग्रेस पार्टीमा हामीले जहिले पनि पूर्व पदाधिकारी भनेर यहाँ ठूलो आसन छुट्टै आसन बनाएर राखेको कुरा चाहिँ पदले गरेको होइन, त्यो नेताहरूप्रतिको भरोसाले गरेको विश्वासले गरेको हामीले मानेको हुन्छ।
4: प्रवक्ता देवराज चालिसेले पनि महाधिवेशनमा कुनै पनि अग्रसर नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताउनु भएको छ। उहाँका अनुसार देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, सफाङ कोइराला लगायत नेताहरूलाई महाधिवेशनमा सहभागी गराउने प्रयास भइरहेको छ।
9: संख्यात्मक रूपमा तपाईँ यति मानुस कि लगभग लगभग अधिकांश साथीहरू आइसक्नु भएको छ, अझै पनि आउने क्रम छ। यति आउनुभयो उति आउनुभयो भने बाँकी आउँदै गरेको साथीहरूलाई किन फेरि त्यसलाई यति उति निश्चित गर्नु? लगभग साथीहरू सबै कन्ट्याक्टमा हुनुहुन्छ, ठुलो संख्यामा आइसक्नु भयो। लगभग लगभग मलाई लाग्छ पुरानो केन्द्रीय समितिको मोर देन 2/3 जस्तो साथीहरू आइसक्नु भयो।
4: सालिसेका अनुसार महाधिवेशन अघि फर्केका नेताहरू समेत सहभागी हुने गरी पार्टीको अर्को बैठक बस्नेछ। देउवा समूहले भने छुट्टै महाधिवेशनको तयारी गरेको छ। कांग्रेस नेता डाक्टर शेखर कोइरालाले दुई महाधिवेशनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै पार्टी एकताका लागि मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्न आग्रह गर्नुभएको छ। आज एक अपील जारी गर्दै कोइरालाले कांग्रेसको आसन्न दुई महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्ने दावी गर्दै त्यसलाई रोक्नुपर्ने बताउनु भएको हो। उहाँले आफू विगतदेखि नै पार्टीभित्र सहमति सहकार्य र एकताका लागि प्रयत्नरत रहेको उल्लेख गर्नुभयो। अहिले दुवै महाधिवेशनका कारण कांग्रेसका कार्यकर्ता हार्ने र जित्ने खेलमा विभाजन हुने उहाँको भनाई छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन।
11: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
12: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
11: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
12: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
11: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
12: एकपटक दङ्गालीबाट किनेर हेर न।
11: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
13: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
12: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
14: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
15: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
12: प्रोप्राइटर सोमराज रैदास।
16: सम्पर्क फोन नम्बर 0825367775।
12: सम्पर्क नम्बर 98478726873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
17: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
18: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065।
4: तामाङको शब पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको बताउनुभयो। प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शब नेपाली सेनाका हेलिकप्टर मार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो।
3: नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा ढुवानी सहज भएकाले ग्यासको मूल्य 2060 रूपियाँ मात्र लिन आग्रह गरेको छ। आज विज्ञप्ति प्रकाशित गरी संघले कृष्णवीर पहिरोले अवरूद्ध सड़क सुचारू भई ढुवानी सहज भइसकेकाले ग्यासको मूल्य 2060 रूपियाँ मात्र लिन भनेको हो। सो सड़क अवरूद्ध हुँदा मकनपुर, बारा, पर्सा, चितौन, नलप्रासी र धनुषामा रहेका ग्यास उद्योगमा सिलिण्डर रिफिल गरी ट्रक मार्फत वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याएर बिक्री गर्ने गरिएको थियो। त्यसो गर्दा ग्यास 2165 रूपियाँमा बिक्री गर्न भनिएको थियो, तर व्यापारीले लागत बढ़ेको भन्दै 3,000 रूपियाँ भन्दा बढ़ीसम्म असुल गर्ने गरेका थिए।
4: प्रहरीले लागू औषध खैरो हेरोइन सहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका 17 मटेरूवाबाट आज बिहान भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारतको जोगबनी बस्ने 25 वर्षीय लिजा खातुन र 40 वर्षीय जुली खातुनले पक्राउ गरेको हो। चेक जाँच गर्ने क्रममा जुली खातुनको साथबाट 90 ग्राम 850 मिलिग्राम खैरो हेरोइन फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागू औषध सहित दुवैजनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
3: आगामी माघ 3, 4 र 5 गते हिमालयन ग्रीन इनर्जी एक्सपो 2027 आयोजना हुने भएको छ। नेपालका निजी ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपान र इभेन्ट्स सोल्युशन प्रालीको संयुक्त आयोजनामा एक्सपो हुन लागेको हो। एक्सपो काठमाडौँको भिरकुटी मण्डपमा आयोजना हुने इपानका अध्यक्ष मोहन कुमार डाङ्गेले जानकारी दिनुभयो। आज ललितपुरमा पत्रकार सम्मेलन गरेर एक्सपो बारे जानकारी गराइएको हो।
4: कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस जेई विरूद्धको खोप अभियान आजदेखि शुरू भएको छ। जिल्लामा जापानिज इन्सेफ्लाइटिसका बिरामी फेला परेपछि घोडागुडी नगरपालिका र लम्की चुहा नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मीन बहादुर धामीले जानकारी दिनुभयो। वहाँका अनुसार धनगढ़ी उपमहानगरपालिकामा असोज 8 गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ।
3: शेयर बजारमा आज नेप्से परिसूचक 11.93 अंक बढ़ेको छ। यससँगै परिसूचक नेप्से 2624 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम सामान्य बढ़्यो। हिजो 5 अर्ब 38 करोड़को कारोबार भएको शेयर बजारमा आज 5 अर्ब 49 करोड़ रूपियाँको शेयर किनबेच भएको छ। आज 177 कम्पनीको शेयर मूल्य बढ्दा 75 कम्पनीको शेयर मूल्य घटेको छ भने 16 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाले आप्रवासन नीतिमा कड़ाई गरेको छ। यो सँगै विदेशी विद्यार्थीहरूले आफ्ना परिवार आफूसँग बस्ने गरी ल्याउन नपाउने भएका हुन्। आज घोषणा गरिएको नियम अनुसार वर्किङ होलिडे भिसामा पनि कड़ाई गरिएको छ। अस्ट्रेलियाको कृषि क्षेत्रमा निश्चित समयका लागि यस्तो भिसा दिने गरिएको थियो। नयाँ नियम सार्वजनिक गर्दै अस्ट्रेलियाली गृह मामिला मन्त्री टोनी बर्केले अस्ट्रेलियाको सबल पक्ष नै आप्रवासन भए पनि उच्च तहको नियन्त्रण टड्कारो भएको बताउनुभयो। बर्केका अनुसार अब विदेशी विद्यार्थीहरूले स्वत पारिवारिक सदस्य ल्याउन पाउने छैनन्। यद्यपि यसअघि नै अस्ट्रेलियामा रहेका विद्यार्थीहरूलाई पनि यो नियमबाट छूट मिल्नेछ। वहाँका अनुसार प्रशान्त र दक्षिण पूर्वी एसियाली देशहरूका आवेदकहरूले पनि यो नियम मान्नुपर्ने छैन। त्यस्तै विद्यावारिधि पीएचडी गर्ने विद्यार्थीहरूलाई पनि यो नियमले छुने छैन। सरकारले अस्थायी आप्रवासीलाई एउटा भिसाबाट अर्को भिसामा परिवर्तन गरेर लामो समयसम्म देशमा बसिरहने प्रक्रियामा समेत कड़ाई गर्ने तयारी गरेको छ। अस्ट्रेलियाली सरकारले 2028 कुल विदेशी आप्रवासन 2,25,000 समेट्ने लक्ष्य लिएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालको पदक सम्भावना समाप्त भएको छ। आज दोस्रो हार भोगेपछि महिला भलिबल टोलीको यात्रा सम्म चरणमै सीमित बनेको हो। आईसी स्थित पार्क एरिना कोमाकीमा भएको समूह एको आफ्नो अन्तिम खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भयो। नेपालले पहिलो सेट 25-12 गुमायो। दोस्रो सेटमा नेपालले इण्डोनेसियालाई केही चुनौती दिए पनि 25-21 पराजित भयो। तेस्रो तथा अन्तिम सेट पनि 25-20 सहजै गुमायो। समूह चरणको पहिलो खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमै पराजित भएको थियो।
4: अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवा गरी समस्या समाधान गर्न अपील गरेको छ। तेस्रो पक्षबाट हस्तक्षेप भएको भन्दै एन्फा फिफाको निलम्बनमा रहेकाले तत्काल समस्या समाधानमा भूमिका खेल्न एन्फाले शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखे प्रसंग अनुरोध गरेको हो। त्यसो नभए आगामी सोमबारदेखि कार्यालय सञ्चालन गर्ने बताउँदै इन्फाका सीईओ इन्द्रमान तुलाधरले फुटबलका गतिविधि पनि पुनः थाल्ने बताएका हुन्। सीईओ तुलाधरले राखेपाली आफ्नो स्वीकृति बिना कुनै पनि गतिविधि नगर्न पत्रचार गरेपछि इन्फाको दैनिक गतिविधि प्रभावित भएको बताए, जसका कारण संघले कर्मचारीहरूलाई तलब एकाडेमीमा खर्च निकास गर्न नसकेको लगायतको समस्या उत्पन्न भएको बताए। आगामी 2026 सेप्टेम्बर 30 तारीकभित्र फिफाको निलम्बन फिर्ता नभए नेपाली राष्ट्रिय पुरूष फुटबल टीमले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनशीप 2026 सहभागिता जनाउन पाउने छैन। फिफाले गत असार 10 गते संघको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप भएको जनाउँदै इन्फा निलम्बन गरेको थियो। त्यसपश्चात राखे पनि असार 12 पत्र लेखी संघका खाता, सामाजिक सञ्जाल, वेबसाइट, सवारी साधन तथा महत्वपूर्ण कागजात प्रयोगमा रोक लगाएपछि आन्तरिक फुटबल गतिविधि समेत प्रभावित बनेको इन्फाले जनाएको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: ग्रे जोनको रिपोर्ट बारे संसदमा सत्तापक्ष र विपक्ष बीच आरोप प्रत्यारोप। संसदीय विषय समितिको संयोजक र सदस्यमा दलहरूबीच कुरा मिलेन।
3: देउबा पक्षका अधिकांश नेताहरू झण्डै 9 महिनापछि सानेपा फर्किए। विवेकपूर्ण समझदारी खोज्न शेखर कोइरालाको आग्रह।
4: भोटेको श्री बाढीमा मृत्यु हुनेको संख्या 1410 पुग्यो। महासभामा उठाउने विषयबारे सरकारले सांसदहरूको सुझाव।
3: अस्ट्रेलियाद्वारा आप्रवासन नीतिमा कडाई, विदेशी विद्यार्थीलाई परिवार ल्याउन रोक।
4: र निलम्बन फुकुवा गरी समस्या समाधान गर्न इन्फाको अपील। एसियाड भलिबलमा नेपाल इण्डोनेसियासँग पनि पराजित।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सबै

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: शिशु क्लिनिक घोराहीमा निसन्तानपन विशेषज्ञ डाक्टर आउने बारे सूचना।
5: विगत लामो समयदेखि निसन्तानपन सम्बन्धी समस्या भएका दम्पतीहरूको उपचार गरी सन्तान प्राप्तिमा सफलता प्राप्त गर्न सफल दाङको घोराहीमा अवस्थित शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरमा प्रख्यात निसन्तानपन विशेषज्ञ डाक्टर श्वेता थापा यही असोज 4 गते आउनुहुने भएको हुँदा सम्बन्धित समस्या भएका दम्पतीहरूले समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई ढुक्क हुनुहोस्।
4: सम्बन्धित समस्या भएका दम्पती फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: निसन्तानपन विशेषज्ञ डाक्टर आउने मिति यही असोज 4 गते आइतबार।
4: अनुभवी विशेषज्ञ सेवा आधुनिक प्रविधि व्यक्तिगत परामर्श निरन्तर हेरचाह
5: शिशु फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टर बिपिचो घोराहीदाङ सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा घोराहीदाङ सम्पर्क मोबाइल 98-478-23-572।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
7: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
10: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
11: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
13: मुटु रोग विशेषज्ञ डाक्टर
14: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25700।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर दीपनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
19: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
20: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
21: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-560-734 र 082-560-138।
4: मुटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
22: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मुटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू
22: ब्लड प्रेसर हाई लो भएका
4: कोलेस्ट्रोल बढी भएको
22: मुटुको गति एकनाश नभएको
4: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
22: मुटुको बास रोग मुटु सुन्निएको हृदयघात भएको
4: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
22: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: बिरामी जाँच हुने मिति यही असोज 16 गते शुक्रबार।
0: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9905912871।
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
21: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166994। सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848301353 र 9869441944।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
24: खुशीको खबर।
25: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908044, 0825908044।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
25: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 9857853825।
28: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
29: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
28: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
22: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
20: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
28: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 0825 6523, 98478817 र 98478635।
2: होइन माइला, लखर लखर कहाँ हिनिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
3: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्व।
0: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
7: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
8: विस्तृत आँखा परीक्षण उपचार,
9: बाल दृष्टि रोग निदान उपचार,
11: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
12: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
13: कन्ट्याक्ट लेन्स सेवा,
0: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
30: कृत्रिम आँखा फिटिङ गरिन्छ,
12: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
31: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू,
32: अल्छी आँखा उपचार,
0: डेढो आँखा उपचार,
33: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
34: डबल भिजन उपचार,
35: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
36: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
37: एएसडी, डाउन सिन्ड्रोम, सेरेब्रल भिजुअल इम्पेयरमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
38: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
2: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र, तुलसीपुर 5 ग लाइन दान र घोराही 15 सड़क विभाग रोड दान।
0: फोन नम्बर 98 6 89 84 602 र 98 64 83 4

0: समेतमा भइरहेको छ, त्यो अलिक त्यसको लागि अलिक समय लाग्छ।
1: विनाशकारी बाढी निम्त्याउन जलवायु परिवर्तनको ठूलो भूमिका रहेको एक वैज्ञानिक अध्ययनको निष्कर्ष। अनि
2: काम गर्दैन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्छ कहाँ जाउँ के गरौँ हुन्छ, छोरीले जहिले पाएर मात्र खोज्छ।
1: पछिल्लो विपदमा प्रियजन गुमाएकाहरूको पीड़ा बारे सुन्नुहुनेछ एक रिपोर्ट। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। पृथ्वीको सतहमा भण्डारण भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्रसंघले जनाएको छ। नदी तथा तालहरू सुक्न थालेका र हिम नदीहरू संकुचित भइरहेका बिहिबार सार्वजनिक एउटा प्रतिवेदनमा उल्लेख छ। पानीका स्रोत सम्बन्धी संयुक्त राष्ट्रसंघको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ़दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढ़ी र सुक्खा दुवै निम्त्याउने औल्याएको छ। पछिल्ला वर्षहरूमा 80% भन्दा बढ़ी प्रकोपहरू भएको खास गरी एसिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ ईयूसँग व्यापक रणनीतिक साझेदारी बढ़ाउनु पर्ने भन्दै त्यसले लोकतन्त्रको किरण ल्याउने बताएका छन्। युरोपेली संसदलाई सम्बोधन गर्ने क्रममा उनले क्यानाडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्तावको स्वागत गरे। कार्नीले व्यापार, प्रतिरक्षा र प्रविधि सहितका क्षेत्रमा सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिँदै क्यानाडाले युरोपको ऊर्जा आवश्यकता पूर्तिमा सघाउन सक्ने उल्लेख गरे। क्यानाडा र ईयूले आफ्ना नागरिकलाई एकसाथ छत्रछाया प्रदान गर्न सक्ने भन्दै कार्नीले भने, यो सार्वभौमताको कुरा हो, यो हामी कसरी जिउन चाहन्छौ भन्ने कुरा हो, यो स्वतन्त्रताको कुरा हो जसका लागि हामी हरेक दिन लड्छौं। क्यानाडाका प्रधानमन्त्री ईयूसँग नजिक भए थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी अस्वीकार गर्दै कार्नीले क्यानाडाले कोसँग सम्झौता गर्न पाउँछ भन्ने कुरामा अरूले दबाव दिन नसक्ने बताए। दक्षिण अफ्रिकाको प्रहरीले राजधानी जोहानेसबर्गदेखि पूर्वमा पर्ने इकुरहुलेनीमा अर्की एक महिलाको शव फेला पारेको छ। दुई महिनाको अवधिमा फेला पारिएको यो नौ शव हो। अर्धनग्न र घाँटी काटिएको अवस्थामा पछिल्लो शव फेला पारिएको हो। सो क्षेत्रमा जारी हत्या श्रृंखलाले मानिसहरूमा क्रोध र डर दुवै निम्त्याएको छ। एक श्रृंखलाबद्ध हत्यारले पछिल्ला हत्याहरू गरिरहेको हल्ला भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। प्यालेस्टिनी अथोरिटीले आफ्ना राष्ट्रपति महमूद अब्बासलाई भिसा नदिने अमेरिकी कदमको निन्दा गर्दै त्यो असंगत भएको टिप्पणी गरेको छ। लगातार दुई वर्षदेखि अमेरिकाले अब्बास र प्यालेस्टिनी अधिकारीहरूलाई न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनबाट वञ्चित गराउँदै आएको छ। ट्रम्प प्रशासनले प्यालेस्टिनी अथोरिटी र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशनमाथि आतंकवादको प्रशंसा गरेको आरोप लगाएको छ। र भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरूषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ। आफ्ना बुवाको इच्छा विपरीत बिहे गरेपछि आफूलाई कानूनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मलिकले अदालतको ढोका ढकढकी आएका थिए। गलत ढंगले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तर विरूद्धको कानून बमोजिम निवेदन दिएका थिए। तर अदालतले धर्म रोज्न र इच्छाअनुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ। यो बीबीसी नेपाली सेवा हो।

0: साँझपखमा पुनः स्वागत छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीरमा सड़क भाँचिएसँगै 2.5 साता भन्दा बढ़ी समय अवरूद्ध भएको काठमाडौँ जोडिने मुगलिन नौबिसे खण्डको सड़क आज बिहिबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। भोटेकोशी त्रिशुली बाढ़ीको मार खेपेको उक्त सड़क भदौ 14 गतेदेखि अवरूद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रोसँग प्रभावित बनेको थियो। खासगरी काठमाडौँ उपत्यकाका लागि मुख्य लाइफलाइन भएकाले अधिकारीहरूले पुरानो संवेदनशील पहिरो क्षेत्रमै भित्तो काटेर अस्थायी उपाय निकालिएको बताएका थिए। यसै विषयमा हामीले केही बेर अघि सड़क विभागका महानिर्देशक विजय जयसीलाई सम्पर्क गरी शुरूमा उनलाई अस्थायी तरिकाको यो बाटो अब कहिलेसम्म चलाउने योजना छ भनी सोधेका छौं।
1: कृष्णवीर चाहिँ पहिलादेखि नै हामीलाई 50 सालतिर पनि हामीले समस्या दिएको हिरो हो। यसमा चाहिँ हामीले विभिन्न प्रविधि गराएर करिब करिब स्टेबिलाइज गरेका थिएनौँ हामीले, र यति चाँडै यो हालतमा पुग्ला बिग्रिएला भनेका थिएनौँ। तर एकदम अकल्पनीय बाढीले गर्दा यसको तलको टोवालहरू बगाएर यो माथि क्र्याक भएर यो ड्यामेज हुन पुगेको हो। यो अहिलेलाई यो टेम्पोरेरी रूपबाटै खोलागेको हो। अब यसमा विज्ञहरूले दिएका विभिन्न विकल्पहरूमा पनि हामी यसलाई हालेर यसलाई स्ट्यान्डिङ गर्छौँ। अझ यही भिरलाई तलदेखि टोवालहरू उठाएर यसको पर्मानेन्ट हुने गरेर पनि हामी काम गर्छौँ। यसको दीर्घकालीन उपायहरू त्यता पनि काम गर्न थालिसकेको छौँ।
0: थालिसकेको भन्नुभयो, के कस्ता विकल्पहरू हेरिएको छ या काम भइरहेको छ?
1: तत्कालले चाहिँ हामीले यसको ठिक अगाडिबाट फिसलिङबाट बेनिघाटसम्म जाने करिब 20 किलोमिटर जति बाटो छ, त्यहाँ 1.5 किलोमिटर जति ट्र्याक खोल्न लागि छ। अरू चाहिँ एउटा मोररलेस ट्र्याक चाहिँ भएको अवस्था छ। त्यो 1.5 किलोमिटर ट्र्याकको लागि हामीले ठेगा व्यवस्थापन गरेर काम शुरू गरिसकेका छौँ, र बाँकीलाई बाटोलाई पनि हामी अब वाइडनिङ गर्दै जान्छौँ। र अझ एक कृष्णवीरलाई काटेर भित्रबाट सुरुङ बनाउने अथवा यसको अगाडिपट्टि त्रिशुली पारिपट्टि दुईवटा पुल र भाइडक्ट बनाएर विकल्प गर्ने र यो
0: बाइपासको रूपमा भन्नुभएको
1: गर्ने भनेर हामीले काम गरिरहेको छौँ। हजुर,
0: तपाईँहरूले अब कृष्णवीरको यो खुलाए पनि पृथ्वी राजमार्गको त्यस खण्डमा विभिन्न ठाउँमा चाहिँ एकतर्फी भएको जो अवस्था छ, बाटोहरू शीतल बजार, जवाङ खोला, गल्छी, महेश खोला, धेरैतिर बैरेनी धेरैतिर, अब समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ, त्यो भोटेकोशी त्रिशुली बाढीको थाहा छैन, समीक्षा गरेर त्यो सुरक्षाको पाटोबाट हेर्नुपर्ने अवस्था पनि हो कि?
1: कृष्णवीर जस्तै अरू यहाँले भनेको अरू ठाउँहरू त्यसको असामान्य अवस्था छैन त्यहाँ, तर तिनको लागि पनि हामीले वैकल्पिक त्रिशुलीको पारिपट्टिबाट पनि अहिले त करिब करिब एउटा कोरिडोरै स्थापना भइसकेको छ। स्थानीय निकायले बाटो बनाउनु भएको छ। पहिले त हामीले सबै नै जग्गा प्राप्ति गरेर जाँदाखेरि हामीले जग्गा प्राप्तिमा ठुलो कस्ट हुने लाग्ने थियो। अब त्यसलाई चाहिँ नि पर्मानेन्ट बाटो बनाउनु पनि सहज हुने आकलन गरेको छ हामीले।
0: जस्तो यसबीचमा जुन वैकल्पिक बाटोहरू तपाईँहरूले सुझाउनु भएको थियो हेटौँडा हुँदै, खास गरी ती बाटोहरू प्रयोग गर्न अहिले पनि सुझाव दिनुहुन्छ कि यो पुलहरूबाट भर पर्दा हुन्छ यो पृथ्वी राजमार्ग खण्डमा?
1: त्रिभुवन राजपथ र कान्ति लोकमार्ग त्यहाँ पनि जहाँ जहाँ समस्या भएको थियो यो लामा बुलेटहरू लामालाई, त्यसलाई पनि हामी अहिलेको समय पनि त्यसलाई पनि अझै मर्मत गर्छौँ।
0: पृथ्वी राजमार्गको उक्त खण्ड चाहिँ एकदम लाइफ लाइनकै रूपमा राजधानीको लागि रहेछ भने त यसपटक पनि झन् प्रष्ट देखियो। अत्यावश्यक दैनिक सामानहरूकै आपूर्तिमा समस्या पर्यो भनेपछि काठमाडौँ जोडिने विकल्पहरू, भरपर्दा विकल्पहरू धेरैतिरबाट आवश्यकता रहेछन् भनी त देखियो।
1: गत बिपी हाइवे
0: त्यो पनि अहिले बिग्रेर भरपर्दो छैन,
1: अहिले रिहाब गरिरहेको छ, बिपी हाइवे पनि तयार छ। मुख्य विकल्प चाहिँ यो फास्ट्याग र बिपी हाइवे नै हुन्छ। तर कान्ति लोकपथ पनि हामीले करिब 4 किलोमिटर मात्रै समस्या बाटो,
0: तर ती राजमार्गहरूमा लामो समयदेखि पहिरोको समस्या, सानो मोडहरूको समस्या, त्यसमा त काम भएको देखिया थिएन नि त।
1: कान्ति लोकमार्गमा ती पहिरोहरू पनि अहिले स्ट्यान्डिङ गर्नलाई ठेकाहरू लाएर कामहरू भइरहेका छन्। त्रिभुवन राजपथ चाहिँ धेरै पहिला बनेको बाटो हो, त्यहाँ पनि हामीले घुम्तीमा पनि नोज कटिङ गरेर धेरै ठाउँ त वाइडिङ गरिरहेकै छौँ। त्यहाँ भएको अझै केही अस्थायी पुलहरू, कम लोड लाने पुलहरू पनि छन्, तिनलाई पनि हामीले विकल्प पनि हामीले अझै बढाउँदै लानुपर्ने त अब अझ यो अहिलेको डिजास्टरबाट भयो नै।
0: अन्तिममा अब यो कृष्णवीरको जुन विकल्पको हामीले विभिन्न कुराहरू गरिरहेको छौँ, त्यो चाहिँ अर्को वर्ष अगाडि हुने सम्भावना कतिको छ? कुनै एक विकल्प
1: अर्को वर्ष अगाडि हामी त्रिशुलीको तलबाटै टोवाल लाएर यसलाई अझै हामी बलियो बनाउँछौँ। यसलाई फिसिङबाट बेनिघाट त्यसलाई यो आगामी आउँदो वर्षसम्म हामीले एउटा भरपर्दो वैकल्पिक रूपबाट विकास गर्छौँ। टनेल र भाइडको कुरो थियो, त्यो अलिक त्यसलाई चाहिँ अलिक समय लाग्छ।
0: उनी थिए सड़क विभागका महानिर्देशक विजय जयसी। यो बीबीसी नेपाली सेवा हो। रसुवा, नुवाकोट र धादिङ जिल्लामा रहेका 29 वटा होल्डिङ सेन्टरमा 2000 भन्दा धेरै विस्थापितहरू अस्थायी रूपमा बसिरहेका छन्। 3 साता अघिको विनाशकारी बाढ़ीले तीमध्ये धेरैको धन सम्पत्ति मात्र लगेको छैन, कैयौंका परिवार बिथोली दिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा उनीहरूका पीड़ा सुन्न पुगेकी थिइन् हाम्रो साथी शक्तिमाया तामाङ।
2: मैलुङ बस्दै आएकी सुशीला तामाङको जीवन सोचे जस्तै चलिरहेकोमा 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको दिन कसरी बितिरहेको छ आफैलाई केही थाहा नभएको बताइन्। कमाएर ल्याउने श्रीमान बाढ़ीमा बेपत्ता भएपछि साथमा भएको 2 सन्तानको पालन पोषण र शिक्षाको जिम्मेवारी उनको

0: आएको छ।
1: दुईटा पढ्ने बेला भइसक्यो, काम पढाउने के गर्ने केही थाहाएन, आफूले थाहाएन, दिमागले काम गर्दैन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्सी कहाँ जाउँ के गरौँ हुन्छ। छोरीले जहिले पाएर मात्रै खोज्छ, भोलि दिन गएर कस्तो हुने हो।
0: होल्डिङ सेन्टरमा बस्दै आएको मिलन तामाङले विनाशकारी बाढीमा तीन छोरी र श्रीमती गुमाए, अबको दिन कसरी जिउने कुनै योजना छैन। उनले भने
2: यस्तै हो, म त एक्लै हो, अलिअलि खाने बस्ने के सोध्ने माने थाम्दै सक्ने बाउ आमा छ, अलिकति यस्तै बाल्नु पर्यो के गर्ने।
0: विस्थापित भएर होल्डिङ सेन्टरमा बस्दै आएका छेनाम तामाङलाई श्रीमतीको यादले पिरोनले बताए। उनले भने सुख दुःख गरेर परिवार चलाउँदै आएको थियो, छिनभरमै भविष्यको मिठा मिठा सपनाहरू बगायो।
3: उसले माया दया गरेको खानु पकाएर दिने याद पनि आउँछ, आँसु पनि छरिरहेछ। अर्काले भन्यो भने कसरी भन्नु जाने, ऊ फर्केर आउँदैन, मैले पनि आँगाले देख्दैन, त्यसो भएर धेरै चिन्ता भएर।
0: होल्डिङ सेन्टरमा बस्दै आएका आफूहरू दिनभर साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
4: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढ़ी उत्पन्न हुने गरी चट्टान सहितको हिम पहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ। उक्त अध्ययनकी सहलेखिका तथा इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञ डाक्टर फ्रेडरिके ओटोले उनकै शब्दमा यस विपत्तिका लागि आधार तयार पार्न मानव सृजित जलवायु परिवर्तनले भूमिका निर्वाह गरेको कुरामा कुनै शंका नरहेको बताइन्। वर्ल्ड वेदर अट्रिब्युसनले गरेको अध्ययनका अनुसार यो विपत्ति बढ्दो तापक्रम, पातलिँदै गएका हिमनदी, पग्लिँदै गएको अत्यधिक चिसोका कारण जमेको भूमि र पहिलेदेखि विद्यमान भौगोलिक दुर्बलताका कारण सिर्जित मिश्रित घटनाको परिणाम थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु परिवर्तन महासंघका प्रमुख महेश्वर ढकालले यस अध्ययन नेपालको विपद जलवायु जन्य भएको अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्न सघाउने एउटा आधार बन्ने बताउँछन्।
5: यो रिपोर्टले नेपालको जुन भोटेपछिको जलवायु परिवर्तनको प्रलय भनौ अथवा विपद जुन बिहोर्नु पर्यो, यसमा कतिपयले चाहिँ यो जलवायु जन्य नै हो कि होइन भन्ने कुराको आशंका पनि गरेको पृष्ठभूमिमा यो रिपोर्टले एक हदसम्म यो जलवायु जन्य हो भनेर प्रमाणीकरण गर्नमा सहयोग छ भन्ने मेरो विचार छ। यद्यपि यसको सन्दर्भमा अध्ययन अनुसन्धान गरेर संख्यात्मक अथवा क्वान्टिटेटिभ भेरिफिकेशन गर्ने धेरै कुराहरू बाँकी छ। अहिले जुन किसिमको रिपोर्टहरू आयो त्यसले एक हदसम्म यसले हाम्रो जलवायु न्यायको कुरालाई यसमा टेकेर अगाडि बढ्न एउटा आधार दिन्छ भन्ने मेरो विश्वास छ।
4: त्यसपछिका थप प्रक्रियाहरू चाहिँ के हुन्छन्? एउटा आधार तपाईँले जुन भन्नुभयो, बाँकी प्रक्रियाहरू चाहिँ कस्तो हुन्छन्? जुन क्षतिको नोक्सानीको क्षतिपूर्ति पाउने कुरामा चाहिँ
5: राष्ट्रिय विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जुन किसिमको अध्ययन गरेर प्रतिवेदनहरू ल्यायो, अमेरिकी डलरको पुग्नपुग 5 बिलियनको हाराहारीमा जुन क्षति देखिया छ,
4: 7 खर्ब 37 नेपाली रुपियाँ,
5: त्यस्तै गरी अझ गहिरो आर्थिक क्षेत्रको हानि नोक्सानीमा जुन हामीले बिहोरेका छौं, हाम्रा बाल बच्चाहरू स्कूल जान पाएका छैनन्, बिरामीहरू अस्पतालमा घाइतै छन्, तिनका परिवारहरूमा एउटा स्ट्रेस परेको छ, र थुप्रै हामीले जैविक विविधताका कुरा, हाम्रा सांस्कृतिक धरोहरका कुरा, यी धेरै यति चिजहरू गुमाएका छौं कि तिनको मूल्याङ्कन गर्न अझै बाँकी छ। अब सम्माननीय प्रधानमन्त्रीज्यूको निकट संयुक्त राष्ट्र संघको महासभामा हुने सम्बोधन, त्यसपछि जलवायु परिवर्तनको पूर्व तयारी सन्दर्भमा हुने सम्मेलन र 31 जलवायु सम्मेलन, र यसलाई एउटा जलवायु न्यायसँग जलवायु वित्तसँग जोडेर लानेर यसलाई चाहिँ नेपालले जलवायु न्याय प्राप्त गर्ने आधारको रूपमा प्रयोग गर्नुपर्छ भन्ने कुरामा सबैको एकमत छ।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकाल, नेपाली अधिकारीहरूले बाढ़ीमा परि सम्पर्कविहीन भएका मानिसहरूको संख्यामा संशोधन गरी 6150 पुर्याएकै बेला यो निष्कर्ष सार्वजनिक भएको हो। हालसम्म भेटिएका शवहरूको संख्या 1400 सेरोफेरोमा छ भने हजारौं मानिसहरू विस्थापित भएका छन्। अर्को साता न्यूयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुँदा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हालैको विपत्ति र जलवायु न्यायका बारेमा कुरा उठाउने अपेक्षा गरिएको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विशेष संक्षेपमा, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष
6: मध्यपश्चिम चाङ च्याक यति बेला रात्रिको 9 बजेको छ।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 977
8: र 98 5 78 30 6 8 9।
9: बालरोग विशेषज्ञ डाक्टर बसन्त खत्री अब हरेक दिन दिव्य फार्मेसी घोराई दाङमा।
10: डाक्टर द्वारा दिइने सेवाहरू,
9: नवजात शिशु तथा बाल बालिकाको स्वास्थ्य परीक्षण,
10: बाल बालिकाको नियमित स्वास्थ्य जाँच,
9: ज्वरो रुगा खोकी तथा संक्रमणको उपचार,
10: पोषण तथा वृद्धि विकास सम्बन्धी परामर्श,
9: खोप सम्बन्धी परामर्श,
10: नवजात शिशुको स्वास्थ्य परीक्षण तथा हेरचाह,
9: बाल बालिका सामान्य तथा दीर्घ रोगको उपचार।
10: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
9: सम्पर्क फोन नम्बर 082-590-410, 98-4-78-28-913, 98-4-78-26-163।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
5: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
6: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: स्वर्गधारी चलचित्र मंदिर घोराई दांग यही असोज दुई गते देखि भव्य प्रदर्शन भैर नेपाली कथानायक चलचित्र झिंगे दाऊ दुई
1: तिम्रा दाई भाउजूले आमा गाउँ लगेछन् भने चाहिँ राम्रो हुँदैन त्यहाँ

0: साथै नेपाली कथा नाच चलचित्र कार्की साईलाई पनि भव्य प्रदर्शन भइरहेको छ।
1: दुई दिन त हिँडिसक्यो नि हौ साईला,
2: के हो के त्यो रूपा?
0: हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन।
1: अस्ति भक्कर त औषधि गरेको 20 को 19 भएको हैन।
0: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
0: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: गुरु गरिमा गुरु शब्दको उच्चारण सँगै मानस पटलमा धवलागिरीको जस्तो श्वेत शिर भएको बादलको राशि जस्तो कपाल भएको बरका जरा जस्तो दारी भएको पूर्णिमाको जुन जस्तो आँखा भएको सिन्धुको सुसाई जस्तो स्वर भएको प्रभातको सूर्य जस्तो समीपमा प्रकट रहेको आकृति आउँछ। सत्यप्रति तेज र संसारप्रति त्यागको तापसी रूप उदाउँछ। तपश्चर्याको शक्ति देखिन्छ। वनको वास तर ज्ञानको वैभवशाली बिम्ब बन्दछ। गुरु एउटा बिम्ब पनि हुन् र वास्तव पनि। संसारीलाई वास्तवबाट बिम्बमा लैजाने व्यक्ति नै गुरु हुन्। वस्तुबाट व्यष्टिमा लैजाने माध्यम नै गुरु हुन्। पदार्थबाट परमात्मामा लैजाने माध्यम नै गुरु हुन्। इह लोकबाट परालोकमा लैजाने पुरूष नै गुरु हुन्। यहाँ बसेर परा जगतको दृश्य देखाउने दर्पण नै गुरु पात्र हुन्। दीप शिखाको निर्वाण पछि पुगिने शिव सत्ताको पत्ता दिने पात्र नै गुरु हुन्। प्राणलाई प्रभुसम्म पुर्याउने गाँस्ने फूल नै गुरु हुन्। कसका लागि को गुरु भन्ने शिष्यले पाउने विषय हो। गुरु त पात्रले भेट्टाउने सौभाग्य हो। म गुरु भनेर कोही गुरु हुँदैन। गुरुको घोषणा हुँदैन। आफै गुरु बन्ने अधिकार पनि हुँदैन। शिष्य पात्रले प्रेम गरेको प्रेरणा लिएको व्यक्ति नै गुरु बन्दछ। पढ्दै नपढेको गुरुकुल विद्यालय पाठशाला जाँदै नजाने पात्र पनि कसैका लागि गुरु बनेको हुन्छ। उसबाट कसले के शिक्षा लिइरहेको हुन्छ के थाहा। पाउनेले उसलाई गुरु मानिरहेको हुन्छ, भेट्टाइरहेको हुन्छ। कसैले कसैलाई के सुनायो त्यो सुन्नेका लागि जीवनको सूत्र बन्न सक्छ। भन्ने पात्रलाई सामान्य लागेको वाक्य कसैको मन्त्र बन्न सक्छ। तसर्थ गुरु भेटिने पात्र हुन्, घोषणा गरेर उभिने नेता होइनन्। गुरु त शिष्यले पाउने पात्र हुन्, शिष्यले सम्मान गर्ने माध्यम हुन्। आमा बा पनि गुरु बन्न सक्छन्, फूल पनि गुरु हुन सक्छ। जुन पनि कसैका लागि गुरु बनेका हुन्छन्, प्रेमिका कसैका गुरु बन्छिन्, प्रेमी कसैका गुरु बन्छन्।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँलाई पायल फुस्फुदा फुस्सा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस वर्ष आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: म काठमाडौँमा बसेर कर्णालीमा निदाउँछु पोखरामा पौडी खेल्छु हिमालमा घर बनाउँछु जनकसँग शिवत्वको जानकारी लिन्छु बुद्धसँग जीवनको ज्ञान बुझ्छु गोरखनाथबाट योग सिक्छु पृथ्वीनारायण शाहबाट देश पढ्छु मेरा गुरु यिनै हुन् भन्ने कुनै पात्रको अधिकार रहन्छ कर्णाली पनि कसैको गुरु बन्न सक्छ उसका गुरूलाई शिष्यको जानकारी नहोला पर होलान् तर शिष्यले आत्मामा स्पर्श गर्ने गुरूलाई आदर सम्मान गरिरहन्छ यो नै गुरुत्व हो गुरुत्व एकतर्फी प्रेम र समर्पण हो गुरूलाई म कसैको प्रेममा छु कसैले मलाई प्रेम गरिरहेको छ होला गुरू मानेको छ होला भन्ने ज्ञान नहुन पनि सक्छ तर शिष्य भने गुरू पात्रको प्रेम बिना भक्ति बिना समर्पण बिना वात्सल्य बिना सान्निध्य बिना जिउन सक्दैन उसका लागि गुरू पात्र पलपलका आदर्श हुन्छन् ऊ सम्मानित गुरूकै दृष्टिमा साँधेर कसी लगाएर आफ्नो यात्राको दिशा पत्ता लगाउँछ निर्धारण गर्छ त्यसैले भनिएको हो गुरू बिनाको शिक्षा अधुरो हुन्छ अचूक यात्रामा जान नसक्ने पनि हुन सक्छ आदर्श बिनाको जीवन यात्रा रित्तो हुन्छ अहोरात्र आँखा अगाडि उभिने आकृति नै आदर्श पुरूष हुन् गुरू हुन् तिनै गुरूले जीवनको लक्ष्य दीप सल्काउँछन् र भविष्यको पथमा प्रभास दिन्छन् भोलिको भविष्य भाषित गर्ने उज्यालो नै गुरूको देन हो आज त मैले नै देखेको छु अहिले त मेरा अगाडि रहेको वस्तु मेरै आँखाले देखिरहेका छन् जानिरहेका छन् तर त्यहाँबाट भोलि उठेर कहाँ जाने त्यसको दिशाबोध नै गुरूको उपादान हो गुरू जीवनलाई बाटो देखाउने आदर्शका आँखा हुन् भ्रमणमा भूल हुन सक्छ भ्रम हुन सक्छ त्यसलाई रोक्ने त्यो बाटो जान नदिने सत्यका कसी गुरू हुन् दुविधाका बेला देशना दी देश देखाउने पथ प्रदर्शक हुन् गुरूको कृपाले मानिस संसारमा सफल भई मोक्षको मुहानसम्म पुग्छ त्यसैले भनिएको हो मोक्ष मूलम गुरु कृपा प्रकृति पनि गुरू हुन् पुरूष पनि गुरू हुन् पुरूषको अर्थ व्यक्तिमा रहेको आकाश तत्व आत्मा तत्व देखिने प्रकृति गुरूले नै नदेखिने पुरूष गुरूसम्म पुर्याउँछन् आँगनबाट आकाशमा उठाउँछन् आमाको काखबाट आत्माको अमरतामा पुर्याउँछन् समाजमा शिक्षा गुरूको व्यवस्था छ दीक्षा गुरूको परम्परा छ मन्त्र गुरू मान्ने चलन छ तर यी स्थापना गरिने कर्मकाण्ड हुन् आयोजन गरिएका हुन् घटित होइनन् व्यवस्थाले बनाएका यस्ता गुरूको मान्यता त गरिन्छ तर घटित गुरूको जस्तो गुरूत्व भेटिँदैन आचार्य आकर्षणको त्यो उचाइ पाइँदैन गुरू मान्ने गुरू थाप्ने परिपाटी परम्परागत प्रणाली हो तर संयोगवश गुरू भेटिने अवस्था उद्भट घटना हो यही उद्भट घटनाले व्यक्तिलाई बुद्ध बनाउँछ जनक बनाउँछ जनकले गुरू अष्टावक्र उद्भट शैलीमा भेटेका हुन् उनले मानेका गुरू त विद्वत सभामा प्रशस्तै थिए जीवनमा जन्मको कोख जन्म योनि जन्म देश गुरू आत्माले छुने प्रेम पात्र वैवाहिक पात्र सन्तान र मृत्यु प्रारब्धले पठाएको तोकेको हुँदो रहेछ आफूले चाहेर ताकेर मानेर बनाएर बल गरेर नहुने रहेछ यी कुरामा व्यक्तिको प्रयास भन्दा संयोगको शक्ति सफल हुन्छ सबैले अनुभव गरेकै छन्। गुरू पनि यस्तै पात्र हुन्। कसका लागि को गुरू बन्न सक्छ प्रारब्धले मिलाइदिएको हुन्छ, कसैको जीवनशैली कसैका लागि मन्त्र बन्न सक्छ, कसैका लागि व्यक्ति गुरु बन्लान्, कसैका लागि वृक्ष, कसैका लागि निर्मल जल गुरु होला, कसैका लागि बाक्लो बादल, कसैका लागि गाई गुरु होलान्, कसैका लागि तारा जुन, कसैको आत्मा कसरी पल्लवित हुन्छ त्यही पल्लवले आफू अनुकूलको गुरु मान्छ खोज्छ। कतै आयोजन गरिएका गुरू पनि गुरू बन्न सक्छन्, यो सब संयोग हो र गुरू पात्र दुर्लभ घटना पनि हो। कहिले खोजेर पाइँदैन, कहिले समीपमै हुन्छन्, खोज्नै पर्दैन, यो गजबको घटना हो। गुरूप्रति शिष्यले निरपेक्ष रूपमा सम्मान भाव राख्छ। गुरूको अपमान भन्ने पदावली बेकार छ। गुरूको अपमान भयो भने गुरू नै हुन्न। घोषित गुरूमा मात्र यस्तो पदावली होला, घटित गुरूमा सम्मान सिवाय केही सम्भव छैन। गुरूप्रति अनन्त प्रेम, अविच्छिन्न भक्ति, स्वप्नमा पनि गुरूकै स्वरूप। गुरू र शिष्य करिब एकाकारको घड़ी बन्दै जान्छ। अनि अपमान कहाँ? गुरू अर्को भए पो अपमान। गुरूत्वमा परेको पात्र गुरूसँगै गाँसिएको हुन्छ। शिष्य शिवत्वमा समाहित हुन खोज्छ, अब आफ्नो अपमान कसरी? यो त सतहीहरूको शब्दावली मात्र हो। गुरू गरिमामा यस्तो व्याख्या बेकार छ। गुरू तत्व र शिष्य तत्व संयुक्त हुँदै जान्छन्, कुनै दूरी रहँदैन, विद्वेष छैन, सहयात्रा भइरहेछ। यस घड़ीको यात्रालाई उपनिषद भन्छ, ओम सहना भवतु सहनौ भुनक्तु सहवीर्यम करवावहि तेजस्विनावधितमस्तु मा विद्विषावहि। हामी सहयात्राका पात्र हौं। हाम्रा बीच सँगै भोग गर्ने र समान रूपमा बल प्राप्त गर्ने सम्बन्ध छ, यसमा कुनै विद्वेषले बिगार नगरोस्। गुरू शिष्य सँगै प्रार्थना गर्छन्। गुरूत्व त अनन्य प्रेमको नाता हो, समर्पणको सम्बन्ध हो, उत्सर्ग भावको घटना हो। यो घटना बिना गुरू प्राप्तिको उचाइ कहाँ, गुरू ज्ञानको कृपा कहाँ? आज गुरूको गुरूत्व विनय गुरू अभिनयको पूजा गरिँदैछ। कहिल्यै नाश नहुने अक्षर ज्ञान दिने गुरूमा पो गुरूत्व, कहिल्यै नाश नहुने अक्षर ज्ञान दिने, एउटा मात्रै भए पनि अक्षर सिकाइदिने गुरूमा पो गुरूत्व होला। अक्षय आत्मज्ञान दिने, अध्यारो हटाउने ज्योतिमा पो गुरू गरिमा होला। देख्ना साथ गुरूत्वले छुने आभायुक्त आँखा अगाडि पो शिष्यको शिर नत होला। गुरू चैतन्यले ओजस्वी बनेको शिर अघि पो नतमस्तक भई नमन गरिएला। नमस्कार टक्र्याउला, अहंकार विषय म केही होइन, गुरू महान म तपाईँमै समाहित हुन्छु भन्ने भाव दशा देखाउला।
6: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
6: हाम्रा सेवाहरू
7: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
6: अर्डर अनुसार खाली बोतलको उत्पादन,
7: 20 लिटर जारमा होम डेलिभरी सेवा।
6: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
7: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1540 चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
15: अन्य 26 गते डाक्टरी सेवाहरू,
14: नाक कान
15: घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
16: मुटु रोग विशेषज्ञ डाक्टर
15: कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
17: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक खुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825161683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचाक उपचार सेवा।
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकचाक तथा उपचार सेवा।
20: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
18: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9848710030 र 9829954555।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pasupatiicare.com।
22: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
23: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
22: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
23: फोन नम्बर 0825625601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
24: डाक्टर आउने बारे सूचना।
25: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
25: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
24: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
26: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
14: बिरामी जाँचो निमिति यही असोज 17 गते शनिबार
27: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899028।
28: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
29: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
28: ए, त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
29: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
28: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
29: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
28: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
5: आज हामी यो उत्तरको उन्नति धवलागिरीको धन्यता छाडेर दक्षिणका गुरुको पछि लागेका छौँ। वणिक बाबालाई गुरू मानेका छौं। सत्य र सनातनको देशमा अनेक सम्प्रदायको सिर्जना गरेका छौं। देशका गुरूलाई देख्दै नदेख्ने, विदेशका बाबामा विश्व देख्ने बानीले हामी विस्तृतबाट साँघुरिएका छौं। उतैका बाबाको शरणमा परि उनीहरूकै वस्त्र माला जप्ने, फोटो धरेर हिँड्ने उत्तरीहरू लतरी भएर बसेका छन्, उनकै पछि पछि आदर्शमा पसेका छन्। शंकरको देशमा गुरूको संकट देखिँदैछ, सापटी लिइँदैछ। दक्षिणका दुनियाँले यहीँबाट शिक्षा पाएका हुन्। यहाँका शंकरलाई रावणले दक्षिण लान यत्न गरेका हुन्। तर आज शंकरका सन्तानले उताको आयातलाई प्रभात मानेका छन्। दक्षिणले आज बोलेको शब्द हाम्रो घर घरमा पहिलेदेखि चरितार्थ थियो, सभ्यता भएर बसेको थियो। प्राणायाम त व्रतबन्धमै सिकाइन्थ्यो, त्यो आज दक्षिणले बुढेसकालमा सिकाउँदैछ। हिमाली काखको गुरू गाउँमा आज गुरू नदेख्ने अन्धता छाएको छ, त्यसैले नेपाली जन पराईको पछि लागेको छ। यहाँ त महर्षिको मन्दिर छ, विश्वका गुरूको गाउँ छ, जगतका जनकको देश छ, जगत गुरूको देशना छ, वाचस्पतिको वाक्य छ, कुलपतिको अर्ती छ, वाकभूषणको दीक्षा छ, सचेतहरूको शिक्षा छ, स्थित प्राज्ञको प्रज्ञा नेत्र छ, वैरोचनको आँखामा बुद्धत्वको ज्ञान धारा छ। यो गुरुत्वको राज्य यहाँका हिमगिरीमा गुरूको गुरूत्व छ। यही गुरूत्वमा गौर गर्न आउने विश्व पर्यटक विमोहित छन्। हिमालयबाट हंसले कुनै हिरण्यमय हित पाइरहेको छ, त्यसैले विश्व यसलाई हेर्न आउँछ, लट्ठिन्छ र यसैको शरणमा परेर रमाउँछ। जीवन यहाँ आएपछि धन्य भएको महसुस ठान्छ, किनकि यहाँ देवताको वास छ, गुरूको वास छ, देवदेशो हिमालय। हिमालय मुनिका गुह्य गुफाहरूमा अहिले पनि महान ऋषि मुनिहरू साधना गरेको संकेत मिल्छ। गुरू पद्म सम्भव गुरू मिलारेप्पाले ज्ञान साधना गरेको गरिमा भेटिँदैछ। यहाँका जलधारामा गुरूको सुदीर्घ मुहार देखिँदैछ। वृक्षहरूमा बुद्धको तपस्यासन देखिँदैछ। तरूण तपसी बनेर स्वर्गद्वारी महाप्रभुले ज्ञानको धारा भेट्टाए। यहाँका चराको वाचाल बोलीमा पक्षीराज गरूडको ज्ञान छ, तैतरीय उपनिषद छ, सुखदेवको शब्द छ। गाउँ गाउँमा गुरूको वास। अन्तका उपदेशक आजसम्म पनि अरोटका शब्द सुनाउँदैछन्, तर हिमाली देश नेपालका घर घरमा गुरू ज्ञान चरितार्थ छ, व्यवहारिक छ। यहाँ त हजारौं वर्षदेखि योगी सन्तहरूले दिनदिनै आलोक जगाउँदै आएका छन्, अन्धकारमा पनि जागरणको फेरी लगाउँदै आएका छन्। गुरू गोरखनाथका पन्थीहरू घर घरमा पुगेकै छन्। विश्वले सिकाउने शब्द यहाँ व्यवहारमा परिणत भइसकेको छ, परम्परा बनिसकेको छ। ब्रह्माण्डका पिण्डमा गुरूत्व छ, ग्रह ग्रहमा गुरूत्व छ, पृथ्वीमा गुरूत्व छ, संसार गुरूत्वले चलेको छ। संसार प्रतिपल बदलिरहेछ, व्यक्ति मात्र आफ्नो बाधमा बस्दा बासी बनेको छ। गुरूसँग यात्रा गरी नित्य ताजा हुनु छ, प्रतिपल चल हुनु छ। चर प्रकृति नै गुरूको अनुचर हुनु हो, पछि आफै चल्ने गतिमा सञ्चालित हुनु हो, त्यसमा पदार्पण। गुरूत्वको राजमा गाउँभन्दा अधिक गुणा बढ़ी हुनुपर्ने राजधानी शहर भने अहिले गुरू गरिमामा गरीब देखिँदैछ। राजधानी राज्यका लागि गुरू बन्नुपर्ने हो। राजधानीले देशका अन्य शहर बस्तीलाई गुरू मन्त्र दिनुपर्ने हो, गुरू योजना देखाउनुपर्ने हो। विगतमा यो काठमाडौँ राजधानीमा त्यो गरिमा थियो, राज थियो। यहाँ गौतम ऋषिको गाउँ थियो, गाई सम्मानको गोकर्ण थियो, गुरू मत्स्येन्द्रनाथको गन्तव्य थियो, मीननाथको महिमा थियो, गुरू गोरखनाथको अखडा थियो। तर यी सम्पदा हुँदा हुँदै पनि राजधानीले गुरूको गरिमा उसै गरी धान्न सकेको छैन। कोही यहाँ आयो भने उसले सिक्ने भन्दा शिकायत गर्ने व्यवहार देखिन्छ, विगतको विशारद यसमा बिलाउँदै गएको छ। तपाई कलंकीबाट काठमाडौँ छिर्नुहोस् वा कोटेश्वरबाट काठमाडौँ पस्नुहोस्। बसमा बालाहरू बलपूर्वक चिच्याइरहेका छन्। कलंकी सीता पाइला स्वयम्भू बालाजू बस पार्क आउनुहोस्, सीट खाली छ हजुर। हाय यी साना बाला सेवामा श्रममा जोतिएका छन्। बालकले यो बल गर्नुपर्ने कस्तो व्यवस्था, कस्तो विडम्बना। खेल्ने पढ्ने बढ्ने बेलामा यो दुःख गर्नुपर्ने देशमा खै कहाँ छ ज्ञान, कहाँ छ न्याय। यी बालाको बोली सुन्दा रुन मन लाग्छ। यस्तै साना बालाले बाटे होटलमा श्रम गरेका छन्। उनीहरूको श्रमबाट बलियाले सेवा लिइरहेका छन्, स्वाद लिइरहेका छन्। बुढाहरू बाटो खन्दैछन्, बलियाहरू त्यो बाटोमा मोटर हाँक्दैछन्। अशक्तहरू रेस्टुरेन्टमा भाँडा माझ्दैछन्। युवाहरू बुढाले कमाएको सम्पत्तिमा ऐश गर्दैछन्, आनन्द लिँदैछन्। अशक्तहरूले दिएको सेवामा शक्तहरूले स्वाद लिएर सशक्त बन्दैछन्। काठमाडौँका गल्लीको भौतिक निर्माणमा रूकुम रोल्पाका श्रमिकहरू छन्। यहाँका मानिस गफमा व्यस्त छन्, कोही राजधानीवासीबाट लिन सकिने ज्ञान गरिमा। यहाँ औपचारिक पढ़ाईको पास गरेका मानिसहरू प्रशस्तै छन्, तर पैसा कमाउन मात्र व्यस्त देखिन्छन्, प्रज्ञामा प्रयास गर्दैनन्। कति पठित यहाँ पढ़ाईको हितका निम्ति उताको पारिश्रमिक खाएर काम गरिरहेछन्, प्रायोजित विज्ञ भएर बसेका छन्। बाह्य हितको प्रसादमा पढेका छन्। उनीहरूमा राष्ट्रिय हितको धर्ममा बस्ने बल कहाँ, जसको मलफु उतै ढल्फु। देशमा सच्चा भ्राज्ञहरू पनि छन्, तर आज तिनको शब्द सुनिन्न। उनीहरू भित्र भित्रै सुसाइरहेका छन्, हराइरहेका छन्। उनीहरूको आवाज बाहिर सुनिन्न। विद्वान भनिने व्यक्ति पनि कोही दक्षिणतिर ढल्केका छन्, कोही उत्तरतिर फर्केका छन्, कोही परतिर पल्केका छन्। गुरू गरिमाको गिरी युक्त शिर भएका सज्जनहरूको संख्या सानो हुँदैछ। आज राजधानी देशको गुरू बन्नु भन्दा गुनासो बनेर बसेको छ। उसले अरूलाई सिकाउन सकेको छैन, अन्य नगरबाट पो सिक्न थालेको छ। राजधानीमा बसेर राजनीति गर्नेहरू पनि गुरू पात्र बन्ने पथमा छैनन्। उनीहरू देश पढ्दैनन्। कोही लेनिन स्ट्यालिनको पालाको बासी वाक्य मात्र बोलिरहन्छन्। संसद भनेको यस्तो हो भनेर पुरानै शब्द दोहोर्याउँछन्। कोही जर्ज वाशिङटनको सापटी शब्द मात्र सुनाइरहन्छन्। आजको ताजा वाक्य बोल्दैनन्। शास्त्र पढेको संकेत पाइँदैन, बोकेको बाह्य प्रभाव मात्र पाइन्छ। र प्रायोजकको मकसद ओकलेकोमा के शोभा छ र के गरिन्छ। हाम्रा अगुवाहरू वर्तमानको गति ज्ञान मान्दैनन्। परम्पराले दिएको कूट पनि स्वीकार गर्दैनन्। मूलमा मौलिकतामा अडेर गरिने प्रगतिको पथ चिन्दैनन्। सत्य सुन्दैनन्, शाश्वत टिप्दैनन्। देशका गुरूको गोरेटोमा हिँड्दैनन्। अनि कसरी नेतामा गुरू गरिमाको आगमन होला। राज्यलाई मन्त्रणा गर्नुपर्ने मन्त्रीले नै मर्यादा मान्दैनन्। अनि के सिकाओस् राज्य, के दियोस् राजधानी। गुरूत्व हुनुपर्ने ठाउँमा त्यो गरिमा नभएपछि कसले गन्ने, कसले माने। हिमाली देशका राज्य सञ्चालकहरूमा उच्च गरिमा र गुरूत्व नहुँदा हाम्रो विश्व उपस्थिति गरौं हुन सकेको छैन, सम्मानित हुन सकेको छैन, कदरपूर्ण बन्न सकेको छैन। फासियान हुएन साङ हर्षवर्धन टुची समेतले गुरू गाउँ मानेको देशमा आज त्यो राज कहाँ गो, त्यो उचाई र जागृतिपूर्ण चर्या कहाँ गो, अरूका अघि गुरू बन्न सक्ने गुरूत्व कहाँ गो, त्यो गरिमाको गाउँ कहाँ गो। त्यो पत्ता लगाउनु नै गुरू पूर्णिमा मनाउनु हो, गुरू गरिमा जान्नु हो, गुरू सम्मानको समारोहमा गुरूत्वको ज्ञान लिनु हो। गुरू त माध्यम मात्र हुन्, गुरूत्व आत्मसात गर्नुपर्छ। यही नै गुरू गरिमाको ज्ञान।

0: आदरणीय श्रोतावृन्द, गुरु गरिमाका शब्द विस्तारको बिस्कुन अब उठाउनु पर्ने बेला आएको छ। सुन्ने श्रोतामा धन्यवाद भन्दै समाविष्ट गीत संगीतका स्रष्टामा आभार व्यक्त गर्दछौं। अवस्थ प्राविधिक मित्र उमेश रिमाल र म नारायण भण्डारी यस प्रस्तुतिबाट विदा हुन्छौ। नमस्कार। गाई गंगा गुरु हाम्रा गरिमा का गीत।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: मम्मी दाँत दुख्यो।
4: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
5: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
6: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
4: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
6: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
2: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
6: सम्पर्क फोन नम्बर 0825902222।
4: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू:
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
9: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
9: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
9: युरिक एसिड, बाट भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
9: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601696 र मोबाइल नम्बर 9848826001।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा र कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामिछानेद्वारा भिडियो एक्सरे सेवा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
6: इन्डोस्कोपी सेवा,
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्। सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825607434 र 0825601638।
17: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
18: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
18: ब्लड प्रेसर हाई लो भएका,
17: कोलेस्ट्रोल बढी भएको,
18: मुटुको गति एकनास नभएको,
17: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
18: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
17: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
18: मुटुको भल्को अपरेसन र मुटुको बाइपास गरेका बिरामी